0: pokhra.
1: सधैँ एकै आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला.
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
3: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ.
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0658414233
2: र 9968168887.
5: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईंको बिहान शुभ रहोस्.

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असार 26 गते शुक्रबार, असार कृष्ण पक्षको एकादशी तिथि, सन् 2026 जुलाई 10 तारीक। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। लामो दूरीको यात्रा तय हुनेछ, तपाईँले थालेको काम बन्नेछ, धार्मिक स्थलको यात्रा हुनेछ, दान दिएर दिनको शुरूआत गरेमा फाइदा हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष राशि। स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ, मन अशान्त बन्नेछ, पूर्वको यात्रा संकट हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ, परिवारसँग व्यवहार गर्दा सतर्क बन्नुपर्ने देखिन्छ। मिथुन राशि। घुम्न लागेको धन प्राप्त हुनेछ, व्यापारमा फाइदा हुनेछ, परिवारको साथमा रमाइलो घुमघामको आयोजना हुनेछ, स्वास्थ्यको ख्याल नगर्ने बानीले भने समस्या बढ्ने जोखिम रहेको छ। कर्कट राशि। मन प्रसन्न रहनेछ, कला र गलाको प्रयोगबाट तपाईँको सम्मान बढ्नेछ, शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ, परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सिंह राशि। हरेक क्षेत्रमा जिम्मेवारी बढ्नेछ, अनावश्यक यात्रामा धन खर्च हुनेछ, राजनीतिक क्षेत्रमा विपक्षी विरूद्ध विजय प्राप्त हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कन्या राशि। आज जोगिएर काम गर्नुपर्ने दिन रहेको छ, व्यापारमा अवरोध हुनेछ, मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ, राजनीतिक क्षेत्रमा विवाद र झगडा नगर्नु राम्रो हुनेछ, धैर्यता नै सफलता हो भन्ने बुझ्नु आवश्यक रहेको छ। तुला राशि। घुम्न लागेको धन प्राप्त हुनेछ, आफन्तबाट सहयोग प्राप्त हुनेछ, परिवारको साथमा महत्वपूर्ण काम बन्दा स्वास्थ्यमा सचेत बन्नुपर्ने देखिन्छ, परिवारको साथमा छोटो दूरीको यात्रा तय हुनेछ। वृश्चिक राशि। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्, संचित धन खर्च हुनेछ, परिवारमा खर्च बढ्नेछ, खानपानमा समस्या हुनेछ, राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्ने उचित हुनेछ। धनुराशि। भोलिको प्रभावले राम्रो काम बन्नेछ, परिवारमा खुशी मिल्नेछ, नयाँ कामको शुरूआत हुनेछ, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। मकर राशि। बोल्दा सोचेर बोल्नु उचित हुनेछ, आज नयाँ काम शुरू नगर्नु उपयुक्त हुनेछ, हरेक काममा मेहनत गर्नुपर्ने दिन रहेको छ, श्रमको भने मूल्य सहजै मिल्नेछ। कुम्भ राशि। बौद्धिक व्यक्तिसँग भेट हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ, परिवारसँग रमाइलो गर्ने अवसर मिल्ने योग रहेको छ, नियमित काममा उत्साह मिल्ने योग रहेको छ। अन्तिममा मीन राशि। धनलक्ष्मी योग परेको छ, बोलीको प्रभावले मन शान्त बढ्नेछ, परिवारको साथमा रमाइलो घुमघाम हुनेछ, राजनैतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला, सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभप्रभातको समय पनि आज सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
16: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ।
17: 103.8 अन्तर्मनको आवाज
18: स्टुडियो साइड अहिले बिहानको 6 बज्यो
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
20: California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
21: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कड़ा मापदण्ड सहितको नयाँ आचार संहिता जारी गरेको छ। सरकारी सेवाको मर्यादा, अनुशासन र पारदर्शिता कायम गर्न सामाजिक सञ्जालको प्रयोगदेखि सार्वजनिक अभिव्यक्तिसम्म कड़ाई गर्ने आचार संहितामा उल्लेख छ। कर्मचारीले कार्यालय समय वा कार्यालय परिसरमा टिकटक, फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालका लागि प्रबन्धनात्मक वा शैक्षिक उद्देश्य बाहेक अरू फोटो तथा भिडियो सामग्री बनाउन वा सार्वजनिक गर्न पाउने छैनन् आचार संहिता उल्लेख छ। कार्यालय समय बाहेक सामाजिक सञ्जाल प्रयोग गर्न पाइने भए पनि सरकारी सेवाको गरिमा, मर्यादा र जनविश्वासमा आँच पुग्ने, कर्मचारीको मानमर्दन हुने वा भ्रम सिर्जना गर्ने सामग्री पोस्ट वा शेयर गर्नमा रोक लगाइएको छ। आचार संहिताले कर्मचारीलाई कार्यालय समयभर आफूलाई तोकिएको ठाउँमा रही जिम्मेवारी पूरा गर्न, कार्यकक्ष सफा राख्न, शाखागत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा नियमित अध्यावधि गर्न तथा आफ्नो नाममा रहेको बेरुजु समयमा फर्चुट गर्नुपर्ने व्यवस्था गरेको छ। आचार संहिता अनुसार कर्मचारीले सार्वजनिक तथा व्यक्तिगत जीवनमा सत्यनिष्ठ र सदाचारी व्यवहार गर्नुपर्ने पनि उल्लेख छ। सेवाग्राही वा सरोकारवालासँग कार्यस्थल बाहिर भेटघाट गर्न नपाइने, कुनै सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नहुने तथा पदको दुरूपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाइने व्यवस्था पनि नयाँ आचार संहितामा उल्लेख छ। नयाँ आचार संहिता अनुसार सरुवा, अवकाश वा जिम्मेवारी परिवर्तन हुँदा आफ्नो जिम्मामा रहेका फाइल, कागजात, पासवर्ड, नगदी, जिन्सी तथा अरू महत्वपूर्ण सूचना अनिवार्य रूपमा वर बुझारत गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै प्रत्यक्ष निजी स्वार्थ जोडिने विषयमा निर्णय गर्न नपाइने र सार्वजनिक तथा निजी स्वार्थ बीच दोष भए सार्वजनिक हितलाई प्राथमिकता दिनुपर्ने पनि आचार संहितामा उल्लेख छ।
6: लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आय आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन्। त्यस्तै गैर कानूनी सम्पत्तिबारे 1500 उजुरी परेका छन्। आयोगका अनुसार पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधान सेनापतिदेखि कर्मचारीसम्मले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगले वैशाख 31 गोर्खापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी एक महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न आह्वान गरेको थियो। तर त्यो अवधिमा अपेक्षित संख्यामा विवरण र उजुरी नआएपछि आयोगले एक महिना अर्थात असार मसान्तसम्मका लागि म्याद थपेको थियो। यो म्याद सकिन अब एक हप्ता मात्रै बाँकी छ। सम्पत्ति विवरण बुझाउन दिएको समयावधि बाँकी छ, तर आएका विवरणमाथि आयोगले गएको सोमबारदेखि छानबिन थालिसकेको छ। आयोगमा सम्पत्ति विवरण फारम भरेर बुझाउने मात्रै होइन, छानबिनको दायरामा परेका पदाधिकारीको सम्पत्तिबारे उजुरी पनि परिरहेका छन्। आयोगका अनुसार अहिलेसम्म 1,500 उजुरी परेका छन्। सबै उजुरीको एक एक गरी छानबिन हुने आयोगले जनाएको खबर आजको नयाँ पत्रिकामा छ।
5: सरकारले गएको वैशाखमा ल्याएका 8 अध्यादेश मध्ये 4 अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित भएका छन्। संविधानले तोकेको 60 दिनको समय सीमाभित्र संसदबाट पारित हुन नसकेका अरू 4 अध्यादेश पनि स्वत निष्क्रिय भएका छन्। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 17 22 वैशाखसम्म 8 अध्यादेश जारी गर्नुभएको थियो। ती अध्यादेश 1928 संघीय संसदका दुवै सदनमा पेश गरिएका थिए। संविधानको धारा 114 अनुसार संसदमा दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वत निष्क्रिय हुने व्यवस्था छ। सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनीतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। ती अध्यादेश हिजोदेखि निष्क्रिय भएका हुन्, जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। कान्तिपुरमा खबर छ।
6: सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्था नगरी बलजफ्ती हटाउन थालेपछि सड़कदेखि सदनसम्म विरोध शुरू भएको छ। विद्यार्थी संगठन नेपाल जात व्यवस्था उन्मूलन मोर्चा, सुकुम्बासी सरोकार र समिति लगायतले हिजो माइतीगढ़ क्षेत्रमा प्रदर्शन गरेका छन्। सदनमा प्रतिपक्षी दलका सांसदले सरकारको आलोचना गरेका छन्। राष्ट्रिय मानवाधिकार आयोगले पनि विज्ञप्ति निकाल्दै वैकल्पिक व्यवस्था बिना नहटाउन सरकारलाई निर्देशन दिएको छ। माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरूले सरकारले सुकुम्बासीहरूलाई अमानवीय व्यवहार गरेको भन्दै विरोध गरेका छन्। बागमती नदी क्षेत्रबाट हटाएर सुकुम्बासीको बिल्लीबाठ बनाएको र उनीहरूको हक अधिकार हनन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
5: त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरूङ र प्रधानमन्त्री सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुगेका थिए। डाक्टरसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढ़ाइएको हो। 25 वर्षीय नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाउनु भएको थियो।
6: आफ्ना माग र पुराना सम्झौता कार्यान्वयन नभएको भन्दै मीटर ब्याज पीड़ितहरूले हिजो जनकपुर धामबाट काठमाडौँ मार्च थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गएको चुनावताका आफ्नो पहिलो चुनावी सभा तिरहुतियागाछीबाट गरेको वाचा सम्झाउन भन्दै उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका छन्। मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा शुरू भएको मार्चमा 500 मीटर ब्याज पीड़ित सहभागी छन्। सरकारले मीटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। नयाँ पत्रिकामा खबर छ।
5: कायाकैरनमा बर्ड फ्लू संक्रमण र रोकथामका प्रयासबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कड़ा मापदण्ड सहितको नयाँ आचार संहिता, पूर्व प्रधानमन्त्रीहरू सहित 13,000 भन्दा धेरैले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण, संवैधानिक परिषद सम्बन्धी 4 अध्यादेश निष्क्रिय, सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदनसम्म विरोध, पुराना सम्झौता कार्यान्वयनको माग गर्दै मिटर ब्याज पीड़ित फेरि आन्दोलित, काठमाडौँमा हिजो जलनबाट घाइते भएका गणेशको उपचार खर्च सरकारले बेहोर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। गएको चैतमा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट 11 जिल्ला प्रभावित भए। तीमध्ये तराईका 7 जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको छ, तर काठमाडौँ उपत्यका सहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन। पछिल्लो संक्रमणबाट झण्डै 77 करोड़ रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ। किसान सहित कुखुराजन्य व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको मारमा परेका छन्। बर्ड फ्लू फैलिएका क्षेत्रमा रोकथाम अनि थप फैलिन नदिन के भइरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
10: 2065-66 सालतिर नेपालमा पहिलो पटक बर्ड फ्लूको संक्रमण देखिएको थियो। त्यस यता विभिन्न ठाउँमा पटक पटक संक्रमण देखिँदै आएको छ। यस वर्ष शुरूआतमा देखिएको मोरङ सहित सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। तराईका ती 7 जिल्लामा नियन्त्रण हुँदा काठमाडौँ उपत्यका अनि काभ्रेमा चाहिँ रोकथामका लागि अहिले के भइरहेको छ त? कृषि मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही।
11: जो हाम्रो बायोसेक्युरिटीको मेजरहरू छ र केही साल्मोनेला, इकोलाई लगायत अन्य रोगको कारणले पनि सँगसँगैको संक्रमणले पनि यसको चाहिँ अलिकति क्षति भएको छ। यद्यपि अहिले धेरै ठाउँमा यो रोग नियन्त्रणमा आएको छ र काठमाडौँ उपत्यकामा पशु विभाग लगायतका स्थानीय तह, प्रदेश सबै निकायहरू एकदम गम्भीरताका साथ यसमा लागिराख्नु भएको छ। रोग चाहिँ नियन्त्रणको क्रममा छ।
10: काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे बर्ड फ्लूका लागि हटस्पट जस्तै छन्। ललितपुरको सदर चिडियाखानामा समेत यसपटक बर्ड फ्लू देखिएको थियो। यससँगै प्रभावित जिल्लामा संक्रमण नियन्त्रणका लागि 7,54,500 पंक्षी, 10,91,000 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। यो किसानले भोगेको क्षति भयो, तर कुखुराजन्य व्यवसाय, कुखुरा ओसार पसार गर्ने, बेच्ने तथा उपभोग गर्ने उपभोक्तासम्म प्रभावित भएका छन्। बर्ड फ्लूकै त्रासका कारण कतिपय उपभोक्ताले कुखुराको मासु र अण्डा ढुक्कसँग उपभोग गर्न नसकेको पनि अवस्था छ। मासु काट्ने वा बेच्नेले मापदण्डको पालना गर्नु अति आवश्यक छ, अनि उपभोक्ताले पनि कुखुराको मासु र अण्डा निर्धक्कसँग खान सक्ने तर राम्रोसँग पकाएको या उमालेको भने हुनुपर्ने वरिष्ठ पशु चिकित्सक डाक्टर शाही बताउनुहुन्छ।
11: काठमाडौँ भनेको करिब करिब दैनिक चाहिँ 2-2.5 लाख केजी कुखुराको मासु खपत गर्ने ठूलो मार्केट पनि हो। अब अहिले किसानहरू अलिकति, उपभोक्ताहरू पनि अलिकति त्रसित भइरहेको अवस्था छ, तर बारम्बार चाहिँ पशु सेवा विभाग लगायतका आधिकारिक निकायहरूले चाहिँ मासु उपभोग गर्ने विषयमा चाहिँ जे निर्देशन दिन्छन् त्यो निर्देशनको पालन गरेर मासु खाँदाखेरि चाहिँ त्यति असर गर्दैन।
10: अहिलेसम्म बर्ड फ्लूको न प्रभावकारी औषधि छ न त खोप, त्यसकारण जहाँ यो संक्रमण देखिन्छ त्यहाँ तत्काल पंक्षी अनि पंक्षीजन्य पदार्थ नष्ट गर्नुको विकल्प छैन। यस वर्ष देशका पूर्व र मध्य क्षेत्रमा संक्रमण देखिए पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सुरक्षित नै छ, तर पश्चिम क्षेत्रमा पनि जुनसुकै बेला रोग पुग्न सक्ने जोखिम छ। ती क्षेत्रमा संक्रमण पुग्न नदिन र बेलैमा सतर्कता अपनाउन के कस्तो प्रयास भइरहेको छ त? फेरि कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही।
11: नभएका क्षेत्रमा चाहिँ सर्न नदिनुको लागि जहाँ जहाँ रोग छैन त्यो क्षेत्रमा अस्थायी क्वारेन्टाइन चेक पोस्टहरू ठाउँ ठाउँमा राखेर नै हामीले नियन्त्रण गर्न सक्छौ कि भन्ने विषयमा चाहिँ अहिले छलफल भइराखेको छ।
10: बर्ड फ्लूबाट हुने क्षति र त्यसको रोकथामका लागि कुखुरा पालक किसान, ओसार पसारमा संलग्न मानिस तथा पोल्ट्री क्षेत्रका व्यवसायी सजग हुनुपर्ने खाँचो छ। जंगली काग अनि चराचुरुङ्गीमा पनि बर्ड फ्लू देखिएको अवस्थामा उनीहरू जतासुकै जान सक्ने भएकोले आफ्नो घर छेउछाउ त्यस्ता पंक्षी मरेको देखिए तत्कालै सम्बन्धित निकायमा जानकारी गराउन आवश्यक छ।
5: बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि यसले कृषि अर्थतन्त्रमा पारेको प्रभाव बारे कृषि मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार साईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका धेरै ठाउँमा गए राति हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा, मध्यप्रदेश प्रदेशका साथै कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। साथै मध्यप्रदेश प्रदेशका र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायीलाई भेट्नु भएको छ। समयमा आयोजना सम्पन्न गर्न व्यावहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता छ। बैठकमा निर्माण व्यवसायीले नीतिगत र व्यावहारिक समस्या राखेका थिए। व्यवसायको कुरा सुनेपछि प्रधानमन्त्री शाहले समस्या समाधानका विकल्पबारे पनि सुझाव माग गर्नुभयो। प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ। आजको कान्तिपुरले यो खबर छापेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
6: फाल भित्रिएका भारतीय पर्यटकको आगमनले होटल रेस्टुरेन्ट स्थानीय व्यापार र पर्यटनसँग सम्बन्धित व्यवसायमा उत्साह थपिएको छ। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिएका अनुसार पहिले धार्मिक यात्रा र व्यापार व्यवसायको प्रयोजनमा नेपाल आउने गरेका भारतीय पर्यटक पछिल्लो समय पदयात्रा साहसिक पर्यटन विधा तथा मनोरञ्जन र पारिवारिक भ्रमण लगायतका अन्य पर्यटकीय गतिविधिमा पनि सक्रिय बनेका छन्। थपलियाले अहिले भारतीय पर्यटक आगमनमा सुधार मात्र नभएर उनीहरूको बसाई तथा खर्चमा पनि सुधार आएको बताउनुभयो। उहाँले अहिले भारतीय पर्यटकले पनि प्रतिदिन गर्ने खर्च अमेरिकी पर्यटक सरहकै पुगेको बताउनुभयो। पर्यटकलाई दिने सेवा गुणस्तर, सड़क, होटल लगायत पूर्वाधार सुधार तथा विकास, ट्राफिक व्यवस्थापन, सरसफाई र पर्यटक मैत्री वातावरणमा नेपालले गरिरहेको प्रगतिले अबको दुई वर्षमा भारतीय पर्यटकको संख्यामा दोब्बर हुने उहाँको भनाई रहेको खबर गोर्खापत्र दैनिकमा छ।
5: अब विदेशको खबर। अमेरिका र इरान बीच केही हप्ता अघिको युद्ध विराम तथा समझदारी अन्त्य हुने अवस्था आएसँगै दुई देशबीच फेरि प्रत्यक्ष सैन्य टकराको अवस्था सिर्जना भएको छ। अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र, प्रक्षेपण स्थल, नौसैनिक इलाका, बन्दरगाह, रेलमार्ग तथा सामरिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ। इरानले अमेरिकी आक्रमण जारी रहे मध्य पूर्वका अरू अमेरिकी सैन्य अड्डा समेत निशानामा पर्ने चेतावनी दिएको छ। पूर्व सर्वोच्च नेता आयतोल्ला अली खामेनीको अन्त्येष्टिका क्रममा समेत अमेरिकी आक्रमण जारी रहे इरान नेतृत्वले प्रतिरोधको नीति निरन्तर रहने सन्देश दिएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। इरानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। इरानी प्रतिनिधिले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन भएको भन्दै सुरक्षा परिषदलाई सक्रिय हस्तक्षेप गर्न आग्रह गरेका छन्। राष्ट्रसंघले प्रत्यक्ष रूपमा संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गर्दै आएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि युद्ध विस्तार भए विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। विभिन्न देशहरूले पाकिस्तानले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै यसअघि भएको समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।
6: अब खेल खबर। साबिक विजेता फ्रान्स विश्वकप फुटबल 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वार्टर फाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरेका छन्। खेलको शुरूआतमै गोल गर्ने अवसर पाए पनि एम्बापेले पेनाल्टीमा चुकेका थिए। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसैर मजराउरीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बापेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाव गर्दै टोलीलाई तत्काल संकटबाट जोगाएका थिए। दोस्रो हाफमा भने फ्रान्सले खेलमा पुनः नियन्त्रण जमाएको हो। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनटपछि अर्थात 65 मिनटमा उस्मान डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुर्याएका हुन्। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षा पंक्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन भने सकेन। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जीतसहित सेमी फाइनलमा प्रवेश गरेको हो। यो जीतसँगै सन् 2018 को विश्व विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। यसैबीच फ्रान्सका कप्तान किलियन एम्बापेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। 27 वर्षको उमेरमा आफ्नो 20 विश्वकप खेल खेल्दै उनी विश्वकपमा 20 खेल पूरा गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाड़ी बनेका छन्। मोरक्कोसँगको खेलमा एक गोल गर्दै एम्बापेले विश्वकपमा आफ्नो कुल गोल संख्या 20 पुर्याएका छन्। साथै पेनाल्टी बाहेक सर्वाधिक विश्वकप गोल गर्ने खेलाड़ीको सूचीमा उनले अर्जेन्टिनाका लियोनल मेसीको 17 गोलको कीर्तिमानी समेत बराबरी गरेका छन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा 87.6% मत रहेको एक सर्वेक्षणले देखाएको छ। फागुन 21 को चुनावको परिणामलाई लिएर एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको संयोजकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा 2/3 भन्दा बढ़ी मत देखिएको हो।
6: बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको सेटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई दक्षिण एसियाली देशमा ब्याण्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको छ। बंगलादेशको दूरसंचार नियामक आयोगले स्टारलिंकलाई आफ्नो पूर्वाधार प्रयोग गरी सीमापार इन्टरनेट ट्राफिक लैजान स्वीकृति दिएको हो।
5: चालू आर्थिक वर्षको सार्वजनिक खर्चको भुक्तानी गएको मध्यरातदेखि बन्द भएको छ।
6: सड़क पूर्वाधार तर्फ 250 आयोजना त रुग्ण रहेको पाइएको छ। 122 अलपत्र र 153 आयोजना निर्माणमा ढिलाइ भएको खबर आजको कान्तिपुरमा छ।
5: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिन पूरा गरेसँगै आर्थिक विकास र निजी क्षेत्रका विषयमा नयाँ राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। मन्त्री परिषदको बैठकले गएको हप्ता स्वीकृत गरेको नयाँ राष्ट्रिय प्रतिबद्धतामा उत्पादनमूलक क्षेत्रको विकास, निजी क्षेत्रसँगको सहकार्य र दिगो आर्थिक रूपान्तरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
6: एसियाली विकास बैंक एडीबीले चालू आर्थिक वर्ष 2082-83 नेपालको आर्थिक वृद्धि दर 3.9% हुने अनुमान गरेको छ। यो सरकारले चालू आर्थिक वर्षका लागि गरेको संशोधित अनुमान हाराहारीकै आँकडा रहेको छ।
5: धेरै जिल्लामा मल विनय रोपाई भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनसँग मौजदात हुँदा पनि कतिपय सरकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलाँदा किसानले पाएनन्। सरकारले दिन सकेन मल, आफै ल्याउँदा पक्राउ पर्छन् किसान, कान्तिपुरमा खबर छ।
6: गण्डकी प्रदेशमा गाँजा खेतीले वैधानिकता पाएको छ। अवैध मानिँदै आएको गाँजा खेतीलाई गण्डकी प्रदेशले कानूनी मान्यता दिएको हो, तर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाँजा खेती गर्न पाइने भएको खबर नागरिक दैनिकमा छ।
5: केयर गिभर रोजगारीका लागि इजरायल जाने करिब 1200 नेपाली कामदारको छनौट प्रक्रिया चलिरहेको बेला नेपाल र इजरायल बीच घरायसी केयर गिभर पठाउने नयाँ प्रोटोकललाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
6: हेटौँडा ढल्केबर 400 केवी प्रसारण लाइन निर्माणमा रूख कटान र वन क्षेत्र प्रयोग सम्बन्धी अवरोध हटेको छ। अस्ति बुधबार बसेको मन्त्री परिषद बैठकले आयोजना प्रभावित वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि लामो समयदेखि अवरोध निर्माण शुरू हुने भएको हो।
5: काया कैरनमा अब पालो उखानको
6: मान्छेको मन र पीपलको पात
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कड़ा मापदण्ड सहितको नयाँ आचार संहिता। पूर्व प्रधानमन्त्रीहरू सहित 13,000 भन्दा धेरैले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण।
5: सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदनसम्म विरोध। पुराना सम्झौता कार्यान्वयनको माग गर्दै मिटर ब्याज पीड़ित फेरि आन्दोलित। काठमाडौँमा हिजो जलनबाट घाइते भएका गणेशको उपचार खर्च सरकारले बेहोर्ने।
6: बर्ड फ्लूको संक्रमणबाट किसान सहित पोल्ट्री व्यवसायमा संलग्न विभिन्न क्षेत्र मर्कामा थप फैलिन नदिन ठाउँ ठाउँमा अस्थायी क्वारेन्टीन चेकपोस्ट राख्ने तयारी।
5: इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ़दै दुवै पक्षलाई वार्तामा ल्याउन राष्ट्रसंघ तथा शक्ति राष्ट्रहरूको कूटनीतिक दौड़ तीव्र।
6: र एम्बापे र डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले विस्थापित सुकुम्बासीलाई झन विजोग बनाएको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ आकाशबाट। सानो थोत्रो पालमुनि सुकुम्बासी दम्पती मलिन अनुहार बनाएर बसिरहेका छन्। उनीहरूको हाल खबर बुझ्न त्यहाँ एकजना पत्रकार पुगेका छन् अनि पत्रकारसँग ती दम्पती भन्दैछन्, बरू बाढ़ी पसोस् तर गरीबका घरमा सरकार नपसोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई,
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल शप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
12: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
13: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
7: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको सीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
8: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
7: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
8: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9848664145।
11: ए सबिना, यसको हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवाल
8: छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9848664।

0: ओ खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008816142।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846841530।
5: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
0: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
5: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0065414142, 9856231128, 9462614726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
7: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0065414129 र 9856131053।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: नमस्कार, म तपाईँहरूकै साथी डाक्टर भूपेन्द्र शाह, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपालमा इन्टरनल मेडिसिन विभागमा सहायक प्राध्यापकको रूपमा कार्यरत छु। आज मैले तपाईँहरूलाई मोटोपन सम्बन्धी केही जानकारी लिएर आएको छु। हामीले मोटोपन भनेको के हो, मोटोपन के कारणले गर्दा हुने गर्दछ, यसबाट उत्पन्न हुन सक्ने समस्याहरूको बारे केही छलफल गर्दछौ। यसको साथसाथै यसको उपचार कसरी गर्ने भनेर पनि जानकारी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला है।

हजुरहरूलाई थाहा छ कि छैन, संसारभरि सबैभन्दा बढी व्यक्तिमा देखा परेको रोग भनेको मोटोपन हो। आखिर यो मोटोपन भनेको के हो त भने, मोटोपन भनेको कुनै व्यक्तिको शरीरमा बोसोको मात्रा बढेको अवस्थालाई भनिन्छ। कुनै पनि जिम गर्ने व्यक्तिमा उसको पाखुराहरू ठुलो हुन्छ, उसको तिग्राहरू ठुलो हुन्छ, त्यो व्यक्तिमा चाहिँ बोसो भन्दा बढी चाहिँ मासु हुने भएको हुनाले त्यस्तो व्यक्तिहरूलाई मोटो भयो भनेर हामी भन्दैनौँ मेडिकल्ली। तर कुनै व्यक्तिमा बोसोको मात्रा बढी भयो भने मात्र हामीले यसलाई मोटो भयो भनेर भन्छौँ। यसलाई पत्ता लगाउनको लागि एउटा बीएमआई भन्ने कुरा हुन्छ, त्यो हामी सबैले जान्न आवश्यक छ। त्यो भनेको बडी मास इन्डेक्स हो। यस जसको फर्मुला भनेको वेट भनेको ओजन किलोमा नाप्ने, त्यसलाई डिभाइड गर्ने र हाइट इन मिटर स्क्वायर भन्छ, त्यो चाहिँ बीएमआई यसरी नापिन्छ। जस्तो कुनै व्यक्तिको वेट 60 किलो छ र हाइट चाहिँ 1.6 मिटर छ भने 60 / 1.6 को स्क्वायर गर्यो भने चाहिँ बीएमआई निस्किन्छ। साउथ इस्ट एसियन पपुलेसन, त्यो भनेको हामीहरूमा 18.5 देखि 22.9 सम्मकोलाई उत्कृष्ट बीएमआई अथवा ठिक बीएमआई भनेर भन्छौँ। 22.9 भन्दा बढी देखि 25 सम्म भयो भने त्यसलाई ओभरवेट र 25 भन्दा बढी भयो भने ओबेसिटी अथवा मोटोपन भनेर भन्छन्। त्यसो हुनाले हजुरहरूले यो भिडियो हेरिसकेपछि आफ्नो वेट र हाइटको क्यालकुलेट गरेर बीएमआई निकाल्न भने नभुल्नु है। यो मोटोपन आखिरीमा किन हुन्छ त भने, हजुरहरूले पनि अनुभव गर्नु भएकै होला, सबैभन्दा महत्वपूर्ण कुरा भनेको जेनेटिक। त्यो भनेको चाहिँ आफ्नो फर्स्ट डिग्री रिलेटिभ भनेको रगतको सम्बन्ध भएको व्यक्तिमा मोटोपन छ भने आफूलाई पनि मोटोपन हुने समस्या बढेर आउँछ, त्यसलाई जेनेटिक भनेर भनिन्छ। दोस्रो भनेको हाम्रो जीवनशैली। अहिले हामीले हाम्रो जीवनशैलीमा अल्छी खालको जीवनशैली छ, धेरै नजिक पनि हामीलाई गाडी चाहिने, बाइक चाहिने, स्कुटर चाहिने भइसकेका छ र धेरै कसरत नगर्ने बसिरहने मात्रै हुन्छ हाम्रो अहिले कामहरू पनि। त्यसको साथसाथै यस्ता खालका व्यक्ति बाहेक जुन व्यक्तिमा खानाको मात्रा बढी हुन्छ, विशेषत अझै बच्चाहरूमा देखा परेको समस्या भनेको चकलेटहरू खाने, आइसक्रिम खाने, कोक खाने, फेन्टा खाने अथवा कुल्लो चिजहरू खाने भयो भने चाहिँ मोटोपनको समस्या बढेर आउँछ। माडवाडी समुदायमा भने मिठाई धेरै खाने बानीले गर्दा मोटोपन देखिएको छ। त्यसो हुनाले यस्तै खालका जीवनशैली बाहेक रक्सी धेरै खाने व्यक्तिहरूमा पनि मोटोपन भने देखिन्छ। यो दोस्रो जीवनशैली। तेस्रो भनेको रोगहरूको कारण पनि, थाइरोइडको रोगहरूमा विशेष गरी हाइपोथाइरोइडिजम भएको बिमारीमा मोटोपन हुन सक्छ। त्यस्तै अर्को भनेको कुसिङ सिन्ड्रम भएको व्यक्तिमा हुन सक्छ। महिलाहरूमा पोलिसिस्टिक ओभेरियन सिन्ड्रम भन्ने समस्यामा पनि मोटोपन देखा पर्न सक्छ भने, चौथो भनेको विभिन्न दबाईको असरको कारणले गर्दा पनि मान्छेमा मोटोपन हुन सक्छ। जस्तै दबाईमा विशेषत बाथहरूमा चलाउने दबाईहरू हुन्छ, स्टेरोइड भन्छ जसलाई प्रेडनिसोलोन भन्ने खालका दबाईहरू आउँछ, कतिपय तपाईँहरूले खाइ पनि रख्नु भएको होला। त्यो खाने साथै केही 2-3 हप्तामै मान्छेको मुखहरू मोटाउने, शरीर मोटाउने, भुँडी लाग्ने हुन थाल्छ। यसबाहेक छारे रोगको विरुद्ध दिने दबाईहरूले पनि मोटोपन गराउँछ। यस्तै यस्तै दबाईहरूको अर्को भनेको यो मानसिक, विभिन्न खालका मानसिक रोगीहरूलाई दिने दबाईले पनि शरीरमा मोटोपन ल्याउँछ भने, कतिपय अवस्थामा मोटोपनको ठ्याक्कै कारण के हो भनेर पत्ता लगाउन भने अप्ठ्यारो चाहिँ हुन सक्छ। यस्तै यस्तै कारणले गर्दा एउटा व्यक्तिको शरीरमा मोटोपन बढेर गइरहेको हुन्छ। अब मोटोपनले समस्या के गर्न सक्छ भनेर हामी छलफल गरौँ। मोटोपनले के समस्या के गर्न सक्छ भन्दा पनि के गर्न सक्दैनन् भनेर चाहिँ प्रश्न चिन्ह राख्दा बेटर हुन्छ, किनभने यसले टाउकोदेखि खुट्टासम्म हरेक समस्याहरू ल्याउन सक्छ। जस्तै म टाउकोबाट सुरु गर्छु, टाउकोमा विशेषतः यसले पक्षघातहरू गराउन सक्छ, पक्षघातहरू गराउने। मोटोपन भएको व्यक्तिमा टाउको बढी दुख्ने समस्या हुन्छ, डिप्रेसनको पनि बढी समस्या देखिन्छ र अलिकति हीन खालको भावना पनि बढी मात्रामा देखिएको छ। आँखामा मोतियाबिन्दुको समस्या पनि बढी देखा परेको छ। फोक्सोमा हेर्ने हो भने निमोनियाको समस्या, सुत्दाखेरि घुर्ने समस्या, सास फेर्न अप्ठ्यारो हुने, अलिकति एक्सर्साइज गरे कि दम फुल्ने खालका समस्याहरू देखाउँछ यसले।
मुटुमा हेर्ने हो भने मुटु सुन्नाउने हार्ट अट्याकहरू गराउने पनि यो समस्याको कारणले गर्दा हुन सक्छ। हाम्रो प्रेसर बढाउन सक्छ मोटोपनको कारणले गर्दा, फेरि डायबिटिजहरूको समस्या ल्याउन सक्छ, कोलेस्ट्रलका समस्याहरू ल्याउन सक्दछन्। लिभरमा हेर्ने हो भने हाम्रो कलेजोमा बोसो धेरै जम्मा भएर लिभर फेलसम्म पनि हुन सक्छ। पेटमा हेर्ने हो भने ग्यास्ट्रिक हुने, छातीमा पोल्ने डकार आउने समस्याहरू गराउन सक्छ। कब्जियतको समस्या मोटोपन भएको व्यक्तिहरूमा अरूभन्दा बढी देखा परेको छ। यसरी यसबाहेक पनि केटी मान्छेहरूमा जो अलिक मोटो घाटो हुनुहुन्छ उहाँहरूमा नानी नहुने समस्या, बाँझोपन पनि भनिन्छ जसलाई, त्यो पनि देखा परेको छ। महिनावारीहरू गडबड हुने पनि सामान्य व्यक्तिभन्दा मोटोपनमा बढी देखा परेको छ। हात खुट्टामा भन्ने हो भने घुँडा दुख्ने, ढाड दुख्ने समस्या एकदमै बढी मात्रामा देखा परेको छ मोटोपन भएको व्यक्तिहरूमा। हात खुट्टामा झमझम गर्ने र विभिन्न किसिमका नसा समस्याहरू पनि मोटोपनमा बढी मात्रामा देखा परेको छ। यसबाहेक छालामा हुने विभिन्न इन्फेक्सनहरू, पिलोहरू आउने, रिमोमहरू आउने, कास लाग्ने समस्या पनि मोटोपन भएको व्यक्तिहरूमा धेरै मात्रामा देखिन्छ। यदि तपाईँहरू मोटोपन हुनुहुन्छ भने यी खालका समस्याहरू तपाईँहरूले पनि भोगिराख्नु भएको होला पक्कै पनि। त्यसो हुनाले यी खालका समस्याहरूले धेरै मोटो भएको व्यक्तिहरूलाई दुःख दिइरहेको हुन्छ र अहिले हाम्रो जीवनशैलीको कारणले गर्दाखेरि हामीहरू धेरै यस समस्याबाट ग्रसित पनि छौँ। यस्ता खालका समस्या लिएर अस्पतालमा कोही बिरामी आउनुहुन्छ भने उहाँहरूलाई हामीहरूले राम्रोसँग उहाँहरूको कुरा बुझ्ने कोसिस गर्छौँ। मोटोपनको कारण के हो भन्ने कुराहरू बताउने कोसिस गर्छौँ। एक्सर्साइजको लेभल, खानपिनको लेभल, कतिको इच्छा गर्नुभएको छ वेट कम गर्ने, उहाँको कुलतहरूको बारे सम्पूर्ण डिटेल स्पिच सोध्छौँ र केही टेस्टहरू, विशेष गरी कोलेस्ट्रोलको टेस्ट हामी लगभग सबैलाई गराउँछौँ, सुगरको टेस्ट लगभग सबैलाई गराउँछौँ, थाइरोइडको टेस्ट आवश्यकता अनुसार गराउँछौँ, भिडियो एक्सरे गरेर कलेजोको अवस्था हेर्ने आवश्यकता अनुसार गराउँछौँ। यी खालका टेस्टहरू हामीहरूले गर्छौँ र हाइट नाप्ने, वेट नाप्ने, कम्मर नाप्ने, भुँडी नाप्ने, यो हिप नाप्ने कामहरू पनि हामीले गरिरहेको हुन्छ र त्यसबाट मोटोपन कतिको सिभियर छ, कतिको यसले खतरा उत्पन्न गरिरहेछ भन्ने कुरा हामी निर्धारण गर्छौँ। उपचार विधिमा यसको चार भागहरू छन्। एउटा मुख्य चाहिँ खाना हो, दोस्रो भनेको एक्सर्साइज, तेर्सो भनेको दबाई विधि र चौथो भनेको सर्जरी अथवा अपरेसन विधि पनि हुन्छ। खाना विधिमा धेरै व्यक्तिहरूले आफ्नो स्टाइलको खानाहरू गर्न कोसिस गर्नुहुन्छ र अहिले फेमस भनेको किटो डाइट भनेर भनिएको छ। एकदमै खाँदै नखाने पनि हामीले देखा परेका छौँ, त्यस्तो चाहिँ गर्नुहुँदैन। म चाहिँ तपाईँलाई खाना नखाने भन्दा पनि खाना साट्ने भन्छु। कार्बोहाइड्रेट भन्ने तत्त्व हुन्छ खानामा, त्यो चाहिँ विशेष गरी चामलमा, गुलियो चिजहरूमा, चिउरामा, आलुमा बढी मात्रामा पाइन्छ। यी खालका कार्बोहाइड्रेटलाई तपाईँले खानामा कम गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ बिहान उठेर चिया कफीको ठाउँमा हजुरले तातो पानी खाने, त्यसमा चाहिँ कागती हाल्ने, बरु गुलियोको लागि मह अलिकति सामान हाल्दा फरक पर्दैन त्यसरी खाने, र अहिले ग्रिन टी पनि खाने गरिएको छ। बिहानको ब्रेकफास्टमा सकेसम्म हजुरले लाइट खालको डाइटहरू, जस्तै तपाईँले वाटरमेलन अथवा क्यारेटहरू खाने, त्यो भनेको गाजर खाने खान सक्नुहुन्छ र गेडागुडीहरू, काँचो गेडागुडीहरू पनि, भिजाएको गेडागुडीहरू खान सक्नुहुन्छ तपाईँले। भने दिउँसोको लन्च आवरमा तपाईँले थाल लिनुहुन्छ भने थालको आधा भाग चाहिँ सब्जी हुनु एकदमै आवश्यक छ। किन भन्दाखेरि अहिले चाहिँ न्युट्रिसन पनि हामीलाई चाहिने भएको हुन्छ, सब्जी पुरै हरियो खालको सागसब्जी, गेडागुडीहरू भयो, काउली भयो, ब्रोकाउली भयो, लौकाहरू भयो, यी खालका सब्जी एकदमै बढी मात्रामा खानुपर्ने हुन्छ र आलु नखाने र त्यसबाहेकको केही भाग दाल खानुपर्छ र चामल चाहिँ सकेसम्म ब्राउन राइस भन्छ त्यो खाने हो अथवा उसिनेको चामल खाने हो अथवा आँटाको रोटी खानुभए पनि हुन्छ। यसले गर्दाखेरि चाहिँ तपाईँको डाइट मिल्छ र विशेष गरी दिउँसोको टाइमहरूमा बाहिर गएर यो मोमो चाउमिन खाने अनि कार्ब यो मिठाईहरू खाने अथवा कोक खाने, फेन्टा खाने, यस्तो कामहरू चाहिँ सकेसम्म नगरेकै राम्रो हो। त्यसमा भोक एकदमै अप्ठ्यारो भइरहेको छ भने त्यहाँ मैले भने जस्तै फलफुलहरू खान सक्नुहुन्छ। फलफुलमा अहिले आँपको सिजन भएको हुनाले आँप, लिची र एभोगाडो चाहिँ नखाने सल्लाह दिन्छु म तपाईँहरूलाई। भने राति पनि लाइट खालको डाइटहरू खानुपर्ने हुन्छ, यो चाहिँ एक खालको विधि भयो। यस विधिमा चाहिँ तपाईँले मासु खान सक्नुहुन्छ, मासुमा चाहिँ माछा खान सक्नुहुन्छ, मासुमा चाहिँ कुखुराको छातीको भागको मासु खान सक्नुहुन्छ। फिलामा एकदमै बढी क्यालोरी हुने भएको हुनाले त्यसलाई एभोइड गर्नुहोला। अन्डामा पहेँलो भाग नखानुहोला, सेतो भाग मात्रै खान सक्नुहुन्छ। यी खालका कुराहरू विचार गर्दै जानुपर्छ र बाहिरबाट आउने चक्लेटहरू चाहिँ, आइसक्रिमहरू चाहिँ पक्कै पनि खानु नखानुहोला है।
यसरी डाइटमा बस्दै जाँदा फेरि हप्तामा एकैचोटि धेरै एक्सपेक्टेसन पनि गर्नुहुन्न. एक हप्तामा आधा किलो एक किलोसम्म घट्छ, त्यो भनेको महिना दिनमा दुईदेखि चार किलो घट्छ. एकदमै ऱ्यापिडली वेट लस पनि गर्नुहुन्न, धेरै वेट लस गर्दा पनि विभिन्न खालका समस्याहरू आउन सक्ने हुन्छ. त्यसो हुनाले बिस्तारै घटाउने आफ्नो प्लान अनुसार नै जाने हो, त्यसरी गर्नुपर्छ. र एउटा प्रब्लम के छ भने यो पार्टीहरू धेरै जाने पेसेन्टहरूमा डाइट कन्ट्रोल गर्न गाह्रो हुनु भएको हुनाले केही समय चाहिँ पार्टीहरू पनि एभोइड गर्नुपर्ने हुनसक्छ है. अनि दुध दहीहरू खान सक्नुहुन्छ, दुधमा चाहिँ त्यो छाली हटाएर खाएको बेटर हुन्छ. यसबाहेक एक्सर्साइज हो. एक्सर्साइज चाहिँ हजुरले कुनै पनि बहाना नगरिकन चाहिँ 30-45 मिनट घरमा होस् अथवा घर बाहिर हो एक्सर्साइज गर्ने. र एक्सर्साइज गर्दा सुरुमा हामी जिम गर्नु भनेर भन्दैनौँ. एक्सर्साइज एरोबिक एक्सर्साइज हुन्छ, त्यो दौडिने एक्सर्साइजहरू, जम्प गर्ने, दौडिने, यस्ता खालको एक्सर्साइजहरू गर्दा बेटर हुन्छ. बेला बेलामा हाइकिङहरू जाने, यस्ता खालको गर्दाखेरि तपाईँलाई फाइदा हुन्छ. र एक्सर्साइज चाहिँ कहिले पनि छोड्नुहुन्न. सुरुमा एक्सर्साइज चाहिँ तपाईँलाई धेरै फाइदा चाहिँ गर्दैन, तर एक्सर्साइजले गर्दा एउटा वेटलाई मेन्टेन गर्न भने हेल्प गर्छ, र सर्टेन वेटभन्दा माथि नबढाउन चाहिँ एकदमै हेल्प गर्ने हुन्छ. अनि तपाईँलाई जस्तै अब खाने पुरै खानुपर्ने, जुन एउटा अर्ज आउँछ भित्र खुवाउँ जस्तो लाग्छ, त्यो पनि एक्सर्साइजले घटाउने हुन्छ. त्यो चाहिँ हजुरहरूले विचार गर, एक्सर्साइज चाहिँ गर्नुहोला. तेर्सो भनेको दबाई विधि. दबाई विधि पनि हामीले मेडिकल फिल्डमा चलाउँछौँ, त्यसको लागि चाहिँ बिएमआई 30+ छ भने चाहिँ चलाउँछौँ. अर्को भयो चाहिँ 27+ बिएमआई प्लस कुनै रोगहरू छ भने पनि हामीहरूले यो दबाईहरू चलाउँछौँ. दबाईहरूमा अहिले इन्डियातिर चाहिँ लिराग्लुटाइड भन्ने चलाउँछ, नेपालमा पनि चलाउनु त चलाइरहेछ. यसबाहेक अर्ली स्टार्ट भन्ने दबाई चलाउँछौँ. यी खालका दबाईहरू चाहिँ कोसिस गर्छ. र दबाईबाट एकदम ठुलो एक्सपेक्टेसन चाहिँ होइन. खानेकुरा र एक्सर्साइज पनि हामीले त्यसमा प्लस मात्रै गर्ने हो. दबाई खायो भरे खाना पनि कन्ट्रोल छैन, एक्सर्साइज पनि छैन भने दबाईले खासै काम गर्दैन. त्यसो भने दबाई र खानेकुरा गर्दा गर्दा पनि भएन, सरी एक्सर्साइज र खानेकुरा गर्दा पनि भएन भने भन्ने मात्रै दबाईहरू चाहिँ लिने हो. त्यसको लागि तर आफूले जथाभावी लिने, बजारमा पाउने दबाईहरू लिने चाहिँ नगर्नु होला, डाक्टरको परामर्श अनुसार नै लिनुहोला है. अर्को तेर्सो विधि भनेको अपरेसन विधि हो. अपरेसन चाहिँ अब बिएमआई 40+ छ, एकदमै बढी मोटो छ, शरीरमा रोगै रोग छ, अथवा 35+ प्लस रोगै रोगहरू भइरहेको छ, अप्ठ्यारो खालको मोटोपन छ, खाना कन्ट्रोल गर्यो भएन, एक्सर्साइज गर्यो भएन, दबाई गर्यो भएन भने चाहिँ अपरेसन विधिमा जानुपर्ने हुन्छ. त्यसलाई अपरेसनलाई बेरियाट्रिक सर्जरी भन्छ. यसको विभिन्न खालको प्रकारहरू हुन्छन्. यो नेपालको केही अस्पतालहरूमा यसको सुविधा उपलब्ध भएको हुनाले ए मोटोपन हो यो जे गर्दा पनि ठिक हुन्न भन्ने खालको सोचाइमा बस्न आवश्यक छैन. तपाईँले अस्पतालमा गएर परामर्श लिने र मोटोपनलाई घटाउने कोसिस गर्नुपर्छ. आगामी दिनमा फेरि पनि आउनेछु भन्ने बाचाका साथ आजलाई बिताउन चाहन्छु. नमस्ते.

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678167।
2: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुच्छ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625930369।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रही स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9840609246।
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9852342475 र 9801132475।
13: एक सय 3.8 अन्तर्मनको आवाज।
14: स्टुडियो टाइम अहिले बिहानको 7 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
16: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
18: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले हिजो बिहिबार सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको हो। उक्त विधेयकहरू संघीय संसदको दुवै सदनबाट पारित भई संविधान बमोजिम प्रमाणीकरणका लागि बिहिबार हिजो नै राष्ट्रपति कार्यालयमा पेश गरिएका थिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यी विधेयकहरू कानूनका रूपमा कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछन्। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। पूर्वाधार निर्माण क्षेत्र मुलुकको आर्थिक विकास रोजगारी सिर्जनाका लागि महत्वपूर्ण आधार भएको स्पष्ट पार्दै उहाँले यस्तो बताउनु भएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो निर्माण व्यवसायका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। उहाँले निर्माण व्यवस्थालाई मर्यादित पारदर्शी जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको आवश्यकता समेत औंल्याउनु भएको छ। निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, भौतिक पूर्वाधार विकास लगायत विषयमा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बनाउन भन्दै प्रधानमन्त्री शाहले यस प्रकारको संवाद शुरूआत गर्नुभएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सांसद पुकार बमले सामाजिक सञ्जालमा सांकेतिक शैलीमा स्टाटस लेख्दै धैर्यको परीक्षा नलिन चेतावनी दिनुभएको छ। उहाँले अनावश्यक रूपमा चलखेल नगर्न र आफ्नो धैर्यको परीक्षा नलिन चेतावनी दिनुभएको हो। बमले सन् 2004 शुरू भएको आफ्नो 22 वर्ष लामो सामाजिक तथा राजनैतिक संघर्षको उल्लेख गर्दै आफूले हार्न सकिन्न वा गुमाउन बाँकी केही नरहेको दावी गर्नुभएको छ। उहाँले आफूलाई देश र नागरिकका लागि मर्न तयार पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही भन्दै आफ्नो संघर्षको प्रसंग पनि उल्लेख गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका प्रमुख सचेतक कविन्द्र बुर्ला कोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेद्वारी फिर्ता लिएको स्पष्ट पार्नु भएको छ। संघीय संसद भवन परिसरमा संचारकर्मीसँग कुराकानी गर्दै नेता बुर्ला कोटीले महामन्त्री पद त्याग्नुमा कुनै पनि प्रकारको राजनैतिक लेनदेन वा मन्त्री पदको सम्झौता नभएको दावी गर्नुभएको छ। पार्टीको प्रथम महाधिवेशनमा संस्थापक महामन्त्रीका रूपमा आफ्नो दावेदारी स्वाभाविक भए पनि अन्य 9 जनाको पनि चाहना देखिएकाले पार्टीलाई एक ढिक्क बनाउन आफूले त्याग गरेको उहाँले बताउनु भएको छ। उहाँले आफू अहिले पूर्ण रूपमा पार्टी निर्माण र संगठन विस्तारमा केन्द्रित रहेको जानकारी गराउनु भएको छ। संसदमा केही समय अघि भएको अमर्यादित गतिविधि र छानबिन प्रतिवेदनबारे सोधिएको प्रश्नमा प्रमुख सचेतक बुर्ला कोटीले सदन मर्यादित ढंगले चल्नुपर्नेमा जोड़ दिनुभएको छ। सुगुम्बासी समस्याका सम्बन्धमा बोल्दै उहाँले सरकार यस विषयमा गम्भीर रहेको र समाधानका लागि प्रयासरत रहेको बताउनु भएको छ। पूर्व तयारीमा केही कमी देखिए पनि सरकारले आफ्नो 100 दिनको उपलब्धिमा यसलाई प्राथमिकतामा राखेको उहाँको भनाई रहेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको 100 दिनको कार्यकालले देशमा लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पुर्याएको आरोप लगाउनु भएको छ। हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारको कार्यशैली लोकतन्त्र विरोधी र फाँसीवादी राज्यतर्फ उन्मुख रहेको दावी गर्नुभएको छ। अध्यक्ष ओलीले सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएर सर्वसाधारणलाई शास्ति दिएको र बालबालिकाको विचल्ली बनाएको भन्दै आलोचना गर्नुभएको छ। सरकारको अहंकार र कार्यशैलीप्रति व्यङ्ग्य गर्दै ओलीले सरकारलाई उम्लिएको दूधसँग तुलना गर्नुभएको थियो। ओलीले मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको उल्लेख गर्नुभएको छ। सरकारले बजेटमा केवल सतही कुरा मात्र गरेको र व्यवहारमा केही नदेखिएकाले ओलीले टिप्पणी गर्नुभएको हो। दैलेखको ग्यास उद्योगको व्यावसायिक उत्खनन र प्रशोधनको प्रक्रिया अघि नबढ़ाउँदा मुलुकले दैनिक अरबौंको आमदानी गुमाइरहेको भन्दै उहाँले सरकार अकमन्य भएको दावी गर्नुभएको छ। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन माग सहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। ओलीको निवेदनमा आयोगको त्यो निर्णय संविधान प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परि गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुग्नु भएको थियो। उहाँहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिनु भएको थियो। चिकित्सक संघको परामर्श र अवस्थाको गम्भीरतालाई मध्यनजर राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढ़ाइएको छ। 25 वर्षीय नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। तनहुँ जिल्ला बर्ड फ्लूको जोखिममा पर्न सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले जिल्लाभर उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। पंक्षी तथा पक्षीजन्य उत्पादनको आवत जावतका कारण तनहुँमा रोग भित्रिन सक्ने जोखिम रहेकाले कृषक पंक्षी व्यवसाय उपभोक्ता तथा सम्बन्धित सबै सरकारवालालाई आवश्यक सावधानी अप्नाउन कार्यालय प्रमुख रविन्सन अधिकारीले अनुरोध गर्नुभएको छ। अण्डा राख्ने पुराना क्रेट पुनः प्रयोग नगर्न ढुवानीका सवारी साधनलाई निसंक्रमण गर्न काग लगायत जंगली पंक्षीसँग घरपालुवा पक्षी वा तिनको दाना सम्पर्कमा आउन नदिन दाना उसारपुसार गर्दा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र ढुवानी गर्न अन्य संक्रामक रोग विरूद्ध नियमित खोप लगाउन तथा संक्रमण पुष्टि भएमा मरेका पंक्षीलाई तत्काल गहिरो खाडलमा पुरेर फार्मलाई निसंक्रमण गर्न र प्राविधिकको सल्लाह अनुसार आवश्यक रोग नियन्त्रणका उपाय अप्नाउन कार्यालयले आग्रह गरेको छ। ब्यास नगरपालिका तीन देउराली नगर र रिसिङ गाउँपालिका एक झापुटार जोड्ने स्थिति नदीमाथिको झुलुङ्गे पुलबाट हाम फाल्नु भएकी एक महिलाको दुई घण्टापछि उद्धार भएको थियो। हिजो राति 8:15 एक महिलाले पुलबाट हाम फाल्नु भएकोमा राति 10:15 उहाँको उद्धार गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्धार गरिएको हो। महिलाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ती महिलाको चप्पल पुलको माथि भेटिएको थियो। पुलबाट हाम फालेकी ती महिलालाई केही क्षणमै एकजना प्रहरीले नदीमा गएर बचाउनु भएको हो। त्यस पश्चात नदीको बीच भागमा प्रहरीको सहयोगमा बसेकी उहाँको सेनाले बोट मार्फत उद्धार गरेको थियो। जिल्ला प्रशासन कार्यालय तनहुँले राहदानी विभागको नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारीका लागि तीन दिन राहदानी सेवा बन्द रहने जनाएको छ। कार्यालयले सूचना जारी गर्दै असार 24 गतेदेखि आज 26 गतेसम्म राहदानी सेवा स्थगित रहने जानकारी दिएको हो। राहदानी विभाग त्रिपुरेश्वर काठमाडौँको मिति 2083/19 गतेको पत्र अनुसार 2083/29 जुलाई 2026 देखि नयाँ राहदानी प्रणाली कार्यान्वयनमा आउने तयारी भइरहेकाले उक्त अवधिमा सेवा बन्द गर्न लागेको प्रशासनले जनाएको छ। प्रशासनले राहदानीका लागि आवेदन दिई एप्लिकेशन रिजेक्ट भई पुनः आवेदन गर्न सन्देश प्राप्त गरेका सेवाग्राही तथा नयाँ राहदानी बनाउन इच्छुक सबैलाई 2083/23 गते कार्यालय समयभित्र उपस्थित भई सेवा लिन आग्रह गरेको थियो। कार्यालयले 29 गतेदेखि राहदानी आवेदन सम्बन्धी सेवा पुनः नियमित रूपमा सञ्चालन हुने पनि जनाएको छ। बागलुङमा एचआईभी संक्रमितको संख्या 220 पुगेको छ। चालू आर्थिक वर्षमा 8 नयाँ संक्रमित थपिएका छन्। यस्तै 15 वर्ष मुनिका 6 जना र त्यसभन्दा माथिका 214 जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ। उहाँका अनुसार 114 महिला र 100 जना पुरूष रहेका छन्। संक्रमितले धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, बुर्तीबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उहाँको भनाई छ। संक्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्रता दिएको घिमिरेले बताउनु भएको छ। देशका धेरै ठाउँमा गैराती हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा मधेस प्रदेशका साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज राति भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। साथै मध्य प्रदेशका तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको संख्या 3,800 नागेपछि संयुक्त राष्ट्रसंघले राहत तथा पुनर्स्थापनाका लागि तत्काल 30 करोड़ अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ। भूकम्पका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने हजारौं अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन्। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्रेचरले दात्री निकायहरूलाई तत्काल सहयोगका लागि आह्वान गर्दै आगामी 6 महिनाभित्र 13 लाख प्रभावित नागरिकलाई आवश्यक सहायता उपलब्ध गराउने लक्ष्यसहित प्रारम्भिक चरणमा 9,60,00,000 डलर आवश्यक रहेको बताउनु भएको छ। उहाँले विभिन्न दात्री राष्ट्रले सहयोग शुरू गरिसकेको उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता उल्याउनु भएको हो। भेनेजुएला सरकारले पनि पुननिर्माणका लागि विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ। विदेश मन्त्री एभान गिलले संयुक्त राष्ट्रसंघको बैठकमा भेनेजुएलासँग सम्बन्धित विभिन्न मुलुकमा रोक्का गरिएका कोष पुननिर्माणमा प्रयोग गर्न उपलब्ध गराउनु पर्ने बताउनु भएको छ। उहाँका अनुसार ती सम्पत्ति अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रोक्का भएका थिए। साबिक विजेता फ्रान्स फिफा विश्वकप 2026 सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको वेस्टर्न स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वार्टर फाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम 4 स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेले एक गोल गर्नु भएको थियो। खेलको शुरूआतमै गोल गर्ने अवसर पाए पनि एम्बाप्पे पेनाल्टीमा चुक्नु भएको हो। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसैर मराज राईले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक एसिन बुनोटले उत्कृष्ट बचाउ गर्दै टोलीलाई तत्काल संकटबाट जोगाउनु भएको थियो। दोस्रो हाफमा भने फ्रान्सले खेलमा पुनः नियन्त्रण जमाएको हो। खेलको 60 मिनटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन्। त्यसको 5 मिनटपछि अर्थात 65 मिनटमा अस्मान डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुगेको हो। पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। हवस् त, यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
20: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
3: मोबाइल 9908535537।
24: मम्मी भोक लाग्यो, खाजा खाम न।
25: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
24: हस् मम्मी।
26: मैले सुने छोरी, ल जाम हिँड।
25: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
25: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
27: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
25: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
27: ए हो र, ल त ल।
28: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9856692।
20: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: ओम भगवती मेटलेंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
11: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
12: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
11: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
12: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9856601013 9067629794
13: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
14: अब चिन्ता नलिनुहोस् शरण एन्ड फिसर प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
13: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
14: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
13: शरण एन्ड सुसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
14: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846061209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
14: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
15: दान गरौ सकेको गरौ सबैले गरौ
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
17: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
16: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
17: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
14: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर
14: दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध

0: सय छत्तीस र 98151663136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
2: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा,
0: यही असार 27 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हाट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाकान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालीनाथ साक्य,
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
0: वरिष्ठ एमबीबीएस, एमडीजीपी, फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक, कान, घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
7: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
8: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0765143177, मोबाइल 98560443043।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा न

0: स्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: एक सय 103.8 अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502949 मोबाइल नम्बर 97 37 45 845 वेबसाइट www.gandakiuniversity.edu.np
3: कहाँ जाने
4: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
3: मयम चिसापानी अनि बिचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
5: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्जन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाकान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
8: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
12: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
12: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ छकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला डुसवाङ माकसी कल्ली बिरमली आँसी फुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453305।
15: एसपी 3.8 अन्तर्मनको आवाज
16: स्टेशन 1 स्टुडियो साइट
17: अहिले बिहानको 8 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
19: कहिले धरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली चौतारी हुँदै गुन्जिन्छ वन पाखा
20: कार्यक्रम लोक भाका
19: मात्र रेडियो ढोरबाट 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक ज्ञानलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म कति बेला सुन्दै हुनुहुन्छ रेडियो धुरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ एसएमएस दुवैलाई कार्यक्रममा स्थान दिनेछौ हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौ हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब लेखेर पठाउन सक्नुहुनेछ आफैले सृजना गरेर पनि प्रतिजवाब पठाउन सक्नुहुनेछ प्रतिजवाब पठाउँदै गर्नु होला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत चाहिँ यही टुक्काबाट नै गर्दैछु टुक्काको भाकाबाट नै गर्दैछु टुक्का सिलिङ लेभलको भाका रहेको छ जसमा आवाज रहेको छ रमेश प्रसाई अनि नन्दाको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नु होला है त

सीधा बोल छ रमेश प्रसाई छैन केही जाली, सीधा बोल छ रमेश प्रसाई छैन केही जाली, के छ खबर मेरी हुन न सके कि काली, के छ खबर मेरी हुन न सके कि काली, बग्दो होला आँसुको खोलानी, आँसुको खोलानी, यस्तो हेन्सम याद आउँछ।

वर्षों पछि देख्न पायो रमेश तिम्रो मुख।

मिलने भए यो टुक्कामा दिन्थे तिमलाई लाखै मिलने भए यो टुक्कामा दिन्थे तिमलाई लाखै धेरै पछि भेट्दा पनि भयो आज साखै धेरै पछि भेट्दा पनि भयो आज साखै शराब लानी सिन्दुरको धर्कैले साख्य हुँदा मार्ला।

तिमी कुमारी थियौ मनमा रहर जाग्थ्यो पहिला तिमी कुमारी थियौ मनमा रहर जाग्थ्यो घरै लान नपाएनी जिस्काउँ जिस्काउँ लाग्थ्यो घरै लान नपाएनी जिस्काउँ जिस्काउँ लाग्थ्यो हे अहिले त बुढाको डरसँग के

पहिला पनि परसाई हुने लक्षण थिएन मोरी, पहिला पनि परसाई हुने लक्षण थिएन मोरी, मैले बेउली भित्रै वरी जन्मिसकी छोरी, मैले बेउली भित्रै वरी जन्मिसकी छोरी। हे घरको शुद्ध काउली र बन्धाले, काउली र बन्धाले तिमीलाई त बिर्साइदिन।

पहिला पहिला मलाई भेट्दा भेटेको दिन गन्थ्यौ पहिला पहिला मलाई भेट्दा भेटेको दिन गन्थ्यौ रमेश प्रसाई भन्दा यनसम अर्को छैन भन्थ्यौ रमेश प्रसाई भन्दा यनसम अर्को छैन भन्देऊ साँच्चै आज भन्देऊ को कम हो भन्देऊ को कम हो तिम्रा पोइ र ममा को

हेर प्यारी मैले तिमलाई दिएको होइन धोका, हेर प्यारी मैले तिमलाई दिएको होइन धोका, तिमी आफै खोज्दै हिँड्थ्यौ ग्रिन कार्डका ढोका, तिमी आफै खोज्दै हिँड्थ्यौ ग्रिन कार्डका ढोका, न्याय गर्ने आज यो टिमले हो, आज यो टिमले हो, माया छोड्या मैले।

हजुर, हुक्का छिरिङले बोलको निकै नै रमाइलो लोकदोहोरी फाका रहेको थियो, जसमा आवाज रहेको थियो रमेश प्रसाद अनि नन्दाको चाहिँ आवाजमा रहेको छ। यो लोकदोहोरी फाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ सुनिरहनु भएको छ होला र यो भाका चाहिँ एकदमै मन पर्यो होला भन्ने आशा छँदैछ र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज चाहिँ हामी चाहिँ शुक्रबारको श्रृङ्खलामा रहेर चाहिँ फेसबुक माफ गर्नुहोला एसएमएस दोहोरीमा चाहिँ रमाउनेछौँ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौँ। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउन सक्नुहुनेछ, प्रतिजवाफ लेखेर पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई चाहिँ साथीहरूले कमेन्ट गरिसक्नु भएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ खड्का राजुजीले चाहिँ नमस्कार शुभ बिहानी भन्नुभएको छ, नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि, अन्तिमसम्म सुनेर साथ दिनुहोला। यसै गरी चाहिँ हामीलाई स्मृतिजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ हेलो लवली माई हेलो सिस्सी गुड मर्निङ ओम जय जय ओम हस, नास्ता खानुभयो ल दर्शन हजुर भन्नुभएको छ। हजुर मेरो नास्ता चाहिँ भइसक्यो, धन्यवाद कमेन्टको लागि, अन्तिमसम्म सुनेर साथ दिनुहोला स्मृतिजी। यसै गरी हामीलाई चाहिँ महेन्द्र केसीजीले चाहिँ प्रतिजवाफ पठाउनु भएको छ, उहाँले चाहिँ मैले जति दुःख पाएँ नि सानु कहिले पनि छाडेर नजानु भन्नुभएको छ, एकदमै मिठो प्रतिजवाफ चाहिँ रहेको छ, धन्यवाद महेन्द्रजीलाई। यसै गरी उहाँले लेख्नु भएको छ दर्शन नमस्ते, म महेन्द्र केसी सुलागण्डकी 10 बाट गीतको टुक्का नमिले पनि मिलाएर भनिदिनुहोला अनि सुनिदिनुहोला है, मिल्छ भने बाटो भिरको भन्ने गीत बजाइदिनुहोस् न हस् भन्नुभएको छ, धन्यवाद कमेन्टको लागि। हजुरको टुक्का चाहिँ एकदमै मिठो छ कि है, मलाई एकदमै मन पर्यो, सधैँ यसरी नै माया गरेर साथीले गर्नुहोला कमेन्ट, फेसबुक कमेन्टमा कमेन्ट गर्नुहोला, एसएमएस दोरीमा चाहिँ टुक्काको चाहिँ प्रतिजवाफ पठाउनुहोला, फोन गर्ने समयमा फोन गर्नुहोला, सुनेर साथ दिने दिनमा चाहिँ सुनेर साथ दिनुहोला भन्न चाहन्छु। पक्कै पनि म हजुरको रोजाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु, धन्यवाद कमेन्टको लागि। अरू साथीहरूले पनि यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ, एसएमएस गर्न सक्नुहुनेछ, आफैले सृजना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ, प्रतिजवाब चाहिँ पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने म चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हाम्रो महेन्द्रजीकै रोजाइमा रहेको बाटो भिरको बोलको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ सूर्य खड्का अनि निशा खेसीको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर बाटो भिरको बोलको भाका रहेको थियो जसमा आवाज रहेको थियो बाटो भिरको बोलको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु पके पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामी त्यो भाका चाहिँ मन पर्यो होला सुनिरहनु भएको छ होला यसै गरी ढिला नगरी चाहिँ म चाहिँ कमेन्ट गर्नतर्फ लागिरहेको छु हामीलाई चाहिँ धेरैजना साथीले कमेन्ट गरिसक्नु भएको छ हामीलाई कमेन्ट गर्नुभएको छ खगी मायाजीले उहाँले लेख्नु भएको छ तिमीसँगै बस्ने मन छ नि फेटखाट छैन किन होला पैगुनी हुक्का छिलिङले कति दिन रुवाउने हो माया प्रेमले भन्नुभएको छ धन्यवाद प्रतिजवाफको लागि खगी मायाजीलाई यसै गरी उहाँले चाहिँ नमस्ते हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदमै सन्चै आरामै छु अनि भीमाचार पिरिङ तनहुँदेखि खगी माया थापा हो है सबैलाई निश्चल बाई बाई हेभ अ नाइस डे भन्नुभएको छ धन्यवाद कमेन्टको लागि हजुरको दिन पनि राम्रो रहोस् सुख र सुखी रहोस् अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु यसै गरी हामीलाई चाहिँ सौरभ केसीजीले चाहिँ कमेन्ट गर्नुभएको छ उहाँले हेलो सिज गुड मर्निङ म बागचौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ सौरभजीलाई पनि धेरैभन्दा धेरै धन्यवाद कमेन्टको लागि अन्तिमसम्म सुनेर साथ दिनुहोला सौरभजी यसै गरी चाहिँ हामीलाई कमेन्ट गर्नुभएको छ कर्ण प्रिया केसी सङ्गीतजीले उहाँले चाहिँ लेख्नु भएको छ हजुर लगायत सम्पूर्णमा शुभ दिनको शुभकामना म चाहिँ कर्ण प्रिया केसी सङ्गीत घर दाङ तुलसीपुर हाल भारतको हिमाचलबाट भन्नुभएको छ कर्ण प्रिय केसी सङ्गीतजीलाई पनि धन्यवाद जति टाढादेखि सुनेर साथ दिँदै हुनुहुन्छ धन्यवाद अन्तिमसम्म चाहिँ भ्याएसम्म मिलेसम्म अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु हामीलाई चाहिँ अहिलेसम्म यतिजना साथीले चाहिँ कमेन्ट गर्नुभएको छ धन्यवाद सम्पूर्णलाई कमेन्टको लागि अन्य साथीले पनि कमेन्ट गर्न सक्नुहुनेछ कमेन्ट गर्दै गर्नुहोला एसएमएसको प्रतिजवाब चाहिँ दौरीको प्रतिजवाब चाहिँ पठाउँदै गर्नुहोला आफूले सृजना गरेर पनि पठाउन सक्नुहुनेछ हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो कार्यक्रम स्थान पक्कै पनि दिनेछौँ ढिला नगरिकन प्रतिजवाब चाहिँ पठाउँदै गर्नुहोला भन्नुलाई अहिलेको लागि भने अरूको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु गीतको बोल रहेको छ रेलै सलल जसमा आवाज रहेको छ माया गुरुङ जमुना राणा सीता श्रेष्ठ रवि कार्की श्याम राणा अनि बल कुमार श्रेष्ठको अहिलेको लागि भने यो रेलै सलल बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ हामी केही समय लगत्तै उपस्थित हुनेछौँ सम्मको लागि तपाईँहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त

0: 103.8 अन्तर्मन को आवाज।
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: हैन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: स्वास्थ्य क्षेत्र आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।

0: 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँड रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
4: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन,
5: अहिले के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
6: Admission open.
7: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
6: 24th years of academic excellence in management.
7: Bachelor program.
6: 4 years program of Bachelor in Business Administration, BBA.
7: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
6: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
7: Forms are available at college administration at 9 a.m. to 3 p.m.
6: Science and Management, both streams can apply.
7: Last date of form submission, 26th Asar 2083.
6: Entrance exam, 29th Asar 2083.
7: Enter to learn, go forth to serve.
6: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो, होइन बडी? अब किचनको लागि पनि सामान गजक्कै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्य

0: पाइन छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 98171656606।
2: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
3: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461796 र 98461564।
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

हजुर, केही दिनको छोट व्यवसायिक विश्रामलाई गर्दै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक भएर अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर एसएनएस दोहोरिरहेको कार्यक्रम स्थान दिइरहेका छौं अब चाहिँ हामी चाहिँ थोरै समय बाँकी रहेको छ अन्तिम अन्तिममा छौं अझै पनि थोरै समय छ प्रतिभा पठाउँदै गर्न सक्नुहुनेछ आफै सृजना गरेर पनि पठाउन सक्नुहुनेछ प्रतिभा चाहिँ पठाउँदै गर्नुहोला भन्दै हामीलाई चाहिँ स्मृतिजीले कमेन्ट गर्नुभएको छ फेरि पनि उहाँले चाहिँ कसले बोलायो भन्ने गीत प्ले गरिदिनुहोस् लभली मायालुसिस्ट्री एन्ड मिस यु लभ यु बाई बाई टेक केयर भन्नुभएको छ धन्यवाद स्मृतिजी कहिले पनि म हजुरको रुजाइमा रहेको फाकालाई कार्यक्रम स्थान दिनेछु हाम्रो तर्फबाट पनि हजुरलाई धेरै धेरै माया अनि मिठो सम्झना छ सधैँ माया गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हाम्रो स्मृतिजीको रुजाइमा रहेको फाकालाई कार्यक्रम स्थान दिँदैछु कसले बोलायो बोलको फाका रहेको छ जसमा आवाज रहेको छ मेलिना राई अनि सुखदेव अधिकारीको अहिलेको लागि भने भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर कसले बोलायो बोलको नि केही रमाइलो भाका रहेको थियो लोक ढोरी भाका जसमा आवाज रहेको थियो मेलिना राई अनि सुखदेव अधिकारीको यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा छौँ स्टुडियो जानुपर्ने बेला पनि भइसकेको छ आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद र हामीलाई प्रतिजवाब पठाउनुहुने कमेन्ट गर्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अर्को कार्यक्रम स्थान दिँदैछु साँझको बेला बोलको भाका रहेको छ जसमा आवाज रहेको छ राजन गुरुङ अनि सुनिता बुढा छेत्रीको र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु तपाईँहरू पनि रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज सुन्दै गर्नुहोला है त

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सधैँभन्दै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
4: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
3: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
2: र 98678187।
6: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था अस्थिर, थप उपचारका लागि भारत लैजाने योजना रोकियो।
0: राष्ट्रपति पौडेलद्वारा विभिन्न चारवटा विधेयक प्रमाणीकरण, आज पनि संघीय संसदका दुवै सदनको बैठक बस्दै।
1: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च, विकास बजेट खर्च 50% पनि पुगेन।
0: अमेरिका र इरान बीचको तनाव झन थर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
1: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, आज राति बेल्जियम र स्पेन भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। आत्मदाहको प्रयासमा गम्भीर बनेका गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ। उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले गणेशलाई नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी गरेको थियो। वीर अस्पतालको वन आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका गणेशको स्वास्थ्य अवस्था स्थिर बनेपछि नलगिने भएको हो। यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने सुझाव चिकित्सकहरूले दिएका छन्। त्यसअघि सरकारले गणेशको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने गरी भारत लैजाने तयारी गरेको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको अस्पतालले जनाएको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा उपचार चलिरहेको छ। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राजधानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील अप गरिदिएपछि भएको विवादपछि पठाउ चालक समेत रहेका गणेशले बाइकबाट पेट्रोल निकालेर आफ्नो शरीरमा आगो लगाएका थिए।
1: राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि चारवटा अध्यादेश पनि निष्क्रिय भएका छन्। तोकिएको समयसीमा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संविधानको धारा 114 अनुसार संसदका दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। ती 8 अध्यादेशको 60 दिनको संवैधानिक समयसीमा हिजोसम्म थियो। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका छन्। सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीश सहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको थियो भने 1500 भन्दा धेरै राजनैतिक नियुक्ति खारेज गरिएको थियो।
0: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। कानून मन्त्री गौतमले नै राष्ट्रिय सेवादल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिका मुद्दाहरू छलफल र अनुमोदनका प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा बैठक दिउँसो 1 बजे बस्नेछ। बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्नोत्तर गर्ने कार्यसूची छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
1: चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द गरिएका छन्। हिजो रातिदेखि सात दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082/83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झण्डै 33 अर्ब रूपियाँ भुक्तानी दिएको छ। असार 25 गते कुल 33,16,54,00,000 रूपियाँ भुक्तानी गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो सँगै चालू बजेट खर्च अन्तर्गत 12,42,05,00,000 रूपियाँ, पूँजीगत खर्च अन्तर्गत 18,39,07,00,000 रूपियाँ र वित्तीय व्यवस्था अन्तर्गत 2,35,42,00,000 रूपियाँ 24 घण्टामा कार्यालयले भुक्तानी गरेको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15,65,00,000,000 मात्र पुगेको छ। चालूतर्फ 83.3% बजेट खर्च हुँदा पूँजीगततर्फ 44.51%मै सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब रूपियाँको बजेट ल्याएको थियो। सरकारले 13,25,00,000,000 राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10,63,00,000,000 मात्र उठाउन सकेको छ। 5,34,00,000,000 विदेशी अनुदान उठाउने लक्ष्य लिएकामा 2,88,00,000,000 रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द भएको छ।
0: पुराना सम्झौता कार्यान्वयन लगायत माग बोकेर मीटर ब्याज पीड़ितहरू काठमाडौँ मार्चमा निस्किएका छन्। हिजो जनकपुरधामबाट उनीहरू 15 दिने पैदल मार्चमा काठमाडौँतर्फ लागेका हुन्। मीटर ब्याज पीड़ित किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 5,00,000 पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ित जोड़िनेछन्। काठमाडौँ आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनाव ताका आफ्नो पहिलो चुनावी सभा तिरहुतिया गाछीबाट गरेको वाचा सम्झाइ विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाडौँ मार्चमा निस्किएको उनीहरूको भनाइ छ। सरकारले मीटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको फरपर्दो नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुननिर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुननिर्माणसँगै अबको केही दिनभित्रै पुननिर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्यपहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड़ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टा भित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि आवश्यक उपकरण तम तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको तनाव थप चर्किएको छ। इरानले अमेरिकामाथि बुश शहर परमाणु केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप आफूले कतार, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्ला 2 दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पीड बोट तथा होर्मुज जलमार्ग नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाइएको थियो। यसैबीच इरानी सेनाले पनि प्रतिआक्रमण गरेको दावी गरेको छ। इरानका अनुसार कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन आक्रमण गरिएको हो। इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतार स्थित अर्ली वार्निङ सैटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन्। अमेरिका र इरानबीच पछिल्ला दिनमा लगातार सैन्य कार्यवाही भइरहेका बेला यो घटनाले पश्चिम एसियाको सुरक्षा अवस्था झन जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। विशेष गरी होर्मुज जलमार्ग वरपर बढ़दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढ़ेको छ।
1: अब खेल समाचार। कप्तान केलियन एम्बापेको शानदार प्रदर्शनमा साबिक उपविजेता फ्रान्स फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। गैराती वोस्टान रंगशालामा भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एम्बापेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जीतको आधार तयार पारे। खेलको शुरूआतदेखि नै फ्रान्सले मोरक्कोमाथि दबाव बनाएको थियो। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसेर माजराउले पेनाल्टी बक्सभित्र एम्बापेलाई लड़ाएपछि फ्रान्सले पेनाल्टीको अवसर प्राप्त गर्यो, तर एम्बापेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट बचाव गरे। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाएका थिए। यो जारी विश्वकपमा उनको 8 गोल हो। पहिलो गोल गरेको 6 मिनटपछि नै एम्बापेको पासमा ओस्मान डेम्बेले गोल गर्दै फ्रान्सको जीत सुनिश्चित गरे। यो जीतसँगै सन् 2018 विजेता र 2022 उपविजेता फ्रान्सले अब सेमी फाइनलमा बेल्जियम वा स्पेन मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल राति 1:15 लस एन्जलस स्टेडियममा शुरू हुनेछ।
0: अब मौसम। आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण बाढ़ी, पहिरो तथा डुबानको जोखिम रहेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। विभागका अनुसार हाल मनसूनको न्यूनतम चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको विभागले जनाएको छ। अहिले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका अधिकांश भूभागका साथै लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था स्थिर, थप उपचारका लागि भारत लैजाने योजना रोकियो।
0: राष्ट्रपति पौडेलद्वारा विभिन्न चारवटा विधेयक प्रमाणीकरण, आज पनि संघीय संसदका दुवै सदनको बैठक बस्दै।
1: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च, विकास बजेट खर्च 50% पनि पुगेन।
0: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
1: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, आज राति बेल्जियम र स्पेन भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635900065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू,
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9648164145।
15: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
17: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
18: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
19: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
19: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9508683507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
21: १०३.८ अन्तर्मनको आवाज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए के बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के, बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ,
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
4: यही युनाइटेड सप्लायर्समा छँदैछ नि, बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि,
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
6: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
9: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
11: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142733, मोबाइल 9868168187।
12: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
13: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
12: कहाँ?
13: गन्धकी मेडिकल हल।
14: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
13: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
14: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
12: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903969, मोबाइल 9840826926।
15: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97632548445, वेबसाइट www.gandakiuniversity.edu.np।
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
17: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
17: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856340420, 9801454674 र 9846023420।
18: ओहो ला
19: ल ल ल ल मरे के हो
18: हेरो त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
18: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
1: धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर

0: कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
3: ए सबिना यस्तो हतारमा कता हो
4: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
5: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9908816142
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
6: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
2: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
10: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9048656996

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 9800585337 र 9800665899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके ल जाउँ।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556783002 र 9456783002।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
11: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
11: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
11: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
12: काइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
14: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
15: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
17: सुवर्ण अवसर।
4: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9852359122, 9800528008 र 9840609246।
18: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
21: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
22: हेर्न कान्छी, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
21: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
22: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेश हाउस दुरेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुरेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विजय ढुंगाना जानकी ढुंगाना मोबाइल 9856066136 र 9151166136।
3: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
23: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
24: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
25: एक सय 103.8 अन्तर्मन को आवाज
26: स्टुडियो टाइम अहिले बिहानको 10 बज्यो।
27: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
28: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
29: धोरबाराही हाइलाइट्स को साथ में
30: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
29: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
31: नमस्कार, यो धोरबाराको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.dhorbarahi.com र हाम्रो पाठ मोबाइल एप मार्ट विश्वभरि एकता सुन्न सक्नुहुनेछ। धोरबाराही लाइटमा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति खरिद दोस्रो सहकारीको पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 बिहिबार हिजो प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालयमा पेश भएका थिए। संघीय संसदका दुईवटै सदनको बैठक आज पनि बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले निर्वाचन आयोग राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। कानून मन्त्री सुविता गौतमले नै राष्ट्रिय सेवा दल विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिका मुद्दाहरू छलफल र अनुमोदनका लागि प्रस्तुत गर्नुहुने सांसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुने जनाइएको छ। गण्डकी प्रदेशमा औषधि जन्ने तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँझाको सही सदुपयोग गर्नका लागि गाँझा खेतीलाई नियमन र व्यवस्थापन गर्न बन्नेको विधेयक पारित भएको छ। बैठकमा सभामुख कृष्ण प्रसाद धिताले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो। बिहिबारको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोधरी मालले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरूङ, सुशीला सिंह खडा र बिन्दु पौडेल सहभागी हुनुभएको छ। विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधि र औद्योगिक उत्पादनका लागि गाँझा खेती गर्ने बाटो खुलेको छ। विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँझा खेती गर्न पाइने प्रावधान रहेको छ। गाँझाको बोटमा पाइने नशालु पदार्थ THC को मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था छ। यस्तै गाँझा खेती गर्न चाहने व्यक्ति र संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। गाँझाको बोट कटान र बिक्री गर्नु अगाडि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा रहेको छ। गण्डकी प्रदेश सभाको हिजो बसेको बैठकको शून्य समयमा प्रदेश सभा सदस्यहरूले जनसरोकारको विविध विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरामा भएको बैठकमा उनीहरूले बाढ़ी पहिरोको क्षति, सड़क दुर्घटना, समावेशीकरणको अवस्था र सुशासनका बारेमा आफ्नो भनाई राखेका हुन्। बैठकमा बोल्दै कल्पना तिवारीले स्याङ्जाको वालिक नगर अस्पतालको स्तरोन्नतिको विषय उठाउनुभयो। गण्डकी प्रदेश सरकारले यस अस्पताललाई 25 बेडको बनाउने निर्णय गरेको उहाँले बताउनु भएको छ। यस्तै बागलुङमा गाँजा र भाङको विषयले किसानहरू त्रसित बनेको विषय कुसिम बुढापुण्डी सभामा राख्नु भएको छ। गाँजा विधेयकलाई अन्तिम रूप दिँदै गर्दा ताराखोला लगायतका ठाउँमा प्रहरीले भाङ फडानी गरेर आतंक मच्चाएको उहाँले बताउनु भएको छ। यस्तै क्रसर उद्योगले मापदण्ड पालना नगरेको र वातावरण बिग्रिएको विषय जीत प्रकाश आले मगरले उठाउनु भएको छ। क्रसर उद्योगहरू सेटिङको भरमा चलेको र यसबाट प्रदेशलाई आमदानी पनि नभएको उहाँले बताउनुभयो। क्रसरबाट निस्किएको धमिलो पानीले नदीको माछा र जलचर मरेका छन्। यसले इको सिस्टम नै बिगारेको छ। उहाँले भन्नुभयो, नदीमा पानी मिसाउनु अगाडि फिल्टर गर्ने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभएको छ। यस्तै दमयन्ती रूचालले राज्यका अंगहरूमा समानुपातिक समावेशी प्रतिनिधित्वको अवस्था कमजोर रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। संविधानले ग्यारेन्टी गरे पनि निजामती सेवाको सचिव पदमा महिला 8% मात्रै रहेको उहाँको भनाइरहेको छ। यस्तै अन्नपूर्ण गाउँपालिकाको घान्द्रोकमा पहिरोले पुर्याएको क्षतिको विषय देवका पहाड़ी त्रिपाठीले सभा समक्ष राख्नु भएको थियो भने पोखराको सड़क र सुरक्षाको विषय नन्दकला दमाई नेपालीले उठाउनु भएको छ। पृथ्वी चोकदेखि लेखनाथतर्फको सड़कमा अधूरो निर्माण र जेब्रा क्रसिङको अभावले दुर्घटना बढ़ेको उहाँले बताउनु भएको छ। बिन्दु पौडेलले नवलपुर जिल्ला दुर्घटनाग्रस्त क्षेत्र बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। कावासोती बजारमा राखिएको साइनबोर्ड 1 किलोमिटर टाढा भएकाले त्यसलाई नजिक ल्याउनु पर्ने र जनताको माग पनि यही विषयमा उठेको बताउनु भएको छ। यस्तै सड़क दुर्घटनाकै विषयमा श्याम राजा महतले पनि आफ्नो धारणा व्यक्त गर्नुभएको छ। कोत्रे खोलादेखि दमौलीसम्मको सड़क खण्डमा दिनहुँ दुर्घटना भएको उहाँले बताउनुभयो। भौतिक पूर्वाधार मन्त्रीले यो संघको कार्यक्षेत्रमा पर्छ भन्नुभएको छ, तर प्रदेश र स्थानीय तहले समन्वय गरेर आकाशीय पुल र अण्डरपास बनाउनुपर्छ उहाँले भन्नुभयो। उहाँले विद्यार्थी र नागरिकलाई टोल टोलमा ट्राफिक नियम सिकाउनु पर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएको व्यवहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। पूर्वाधार निर्माण क्षेत्र मुलुकको आर्थिक विकास रोजगारी सृजनाका लागि महत्वपूर्ण आधार भएको स्पष्ट पार्दै उहाँले यस्तो बताउनु भएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार निर्माण व्यवसायको प्रतिनिधिहरूको छलफलमा प्रधानमन्त्री शाहले त्यस्तो बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणको काम समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको आवश्यकता समेत औल्याउनु भएको छ। सरकारले सार्वजनिक प्रसारणलाई थप अनुशासित, पारदर्शी र जवाफदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति, सेवाग्राहीसँगको व्यवहार, गोपनीयता, पोशाक, उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कड़ाई गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 सार्वजनिक गरेको छ। मन्त्रालयले केही दिन अगाडि यो आचार संहिता कार्यान्वयनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ। त्रिपुरेश्वरको राजधानी विभाग अगाडि हिजो भएको घटनामा परेर गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ। वीर अस्पतालमा उपचार गराइरहनुभएका नेपालीको थप तथा विशिष्टकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लैजाने तयारी समेत भएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुगेका थिए। उनीहरूले अस्पतालको चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए। चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द भएका छन्। हिजो रातिदेखि सात दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082-83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले 33 अर्बको भुक्तानी दिएको छ। असारको 25 गते कुल 33,16,54,00,000 रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो सँगै चालू बजेट खर्च अन्तर्गत 12,42,05,00,000 पुँजीगत खर्च अन्तर्गत 18,39,07,00,000 र वित्तीय व्यवस्था अन्तर्गत 25,35,42,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15,65,00,000,000 मात्र पुगेको छ। चालू तर्फ 88.3% बजेट खर्च हुँदा पुँजीगत खर्च 44.51% सीमित बन्न पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्बको बजेट ल्याएको थियो। सरकारले 13,25,00,000,000 राजस्व उठाउने लक्ष्य दिए पनि 80.2% अर्थात 10,63,00,000,000 मात्रै उठाउन सकेको छ। तनहुमा शुक्रबार आजबाट 3 दिनसम्म राजधानी सम्बन्धी सेवा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुली राजधानी विभागको प्रणाली स्तर उन्नति गरेकाले असारको 24 गतेदेखि 26 गतेसम्म राजधानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। सूचना अनुसार यस अवधिमा राजधानीका लागि नयाँ आवेदन दर्ता गर्न तथा आवेदन स्वीकृत भएर पुनः आवेदन दिनुपर्ने सेवाग्राहीले समेत सेवा लिन नपाउने जनाइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त हुनुभएको छ। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिश समितिको सिफारिशका आधारमा उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले पोखरा सहित देशका विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। सरकारले अन्य 5 वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गरेको छ। जस अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपतिमा डाक्टर विवेक आचार्यले जिम्मेवारी पाउनु भएको छ। उहाँ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर आचार्य यसैगरी न्याम्सको क्यान्सर विभागका प्रमुख समेत रहनु भएको थियो। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नविस मान सिंह प्रधान चयन हुनुभएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्कीलाई नियुक्त गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याङहाङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त हुनुभएको जनाइएको छ। अमेरिका र चीनबीचमा बिहिबार पनि आक्रमण र प्रतिआक्रमण जारी रहँदा मध्य पूर्वमा तनाव अझै बढ़न थालेको छ। यसैबीच पर्यवेक्षकहरूले विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण हर्मुज जलमार्ग आवतजावत गर्ने जहाजहरूको संख्या उल्लेखनीय रूपमा घटेको बताउनुभयो। अमेरिकाले हर्मुज नजिकै रहेका स्थान सम्बन्धी इरानमा 90 वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। यता इरानले पछिल्लो 2 दिनमा अमेरिकी आक्रमणका कारणले 14 सर्वसाधारणको मृत्यु भएको दावी गरेको छ। इरानको सरकारी संचार माध्यमका अनुसार बुसेहर आणविक ऊर्जा केन्द्र वरपरका केही स्थानमा पनि आक्रमण भएको छ। यो जानकारी बुसेहर प्रान्तका उप गवर्नरलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। यद्यपि अमेरिकाले यो पछिल्लो आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन। इरानले जवाफी कार्यवाही स्वरूप कुवेत इरान र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाइएको छ। त्यस पछाडि सरकारी समर्थित संचार माध्यमहरूले इरानले कुवेत जोर्डन र इराकका विभिन्न स्थानमा थप आक्रमण गरेको जनाइएको गरिएको छ। अब अन्तिममा खेल समाचार। बेल्जियमले विश्वकप 2026 को क्वार्टर फाइनलमा आज स्पेनको सामना गर्ने भएको छ। खेल राति पौने 1 बजे लस एन्जलसमा खेल्दा बेल्जियम र प्रतिद्वन्दी टीमको रक्षा पंक्ति तोड्ने चुनौती हुनेछ। यस विश्वकपमा स्पेनले अहिलेसम्म एउटै गोल खाएको छैन। त्यति मात्र होइन, क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराउने क्रममा स्पेन विश्वकपमा लगातार 6 खेलमा क्लीन सिट राख्ने पहिलो टीम समेत बनेको छ। स्पेनको आक्रमणमा अहिलेसम्म धारिलोपन देखिएको छैन, तर सन् 2010 दक्षिण अफ्रिकामा भएको विश्वकप उपाधि जिते यता पहिलो पटक सतर्क रहेर बलमाथि बढ़ी नियन्त्रण राख्ने शैलीमा स्पेनले खेलिरहेको छ। अवस्था यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरवाराही हाइलाइट्स आजका लागि सकिएको छ। 2 बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरवाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
25: ए
5: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिम कि क्या हो?
6: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
25: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
30: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
30: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू,
30: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
30: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 9968161887।
9: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
10: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी 4 महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
10: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
1: सुन्नु न, गाउँमा आमालाई चारै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
13: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
4: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
13: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
12: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
13: पाइल्स फिसर फिस्टुला बेरो फर्कने पीएनएस को सफल उपचार
12: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
13: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट संबंधी समस्या
12: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
13: नसा तथा बात संबंधी रोग ढाड़ कम्बर को दुखाई घुड़ा खिएको तथा अन्य संपूर्ण नसा रोग
12: जन्डिस टाउको को दुख्ने अनिद्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
13: साथ ही पुराना निको नभएको घाउ छाला संबंधी रोग एलर्जी धुपी दात जस्ता दीर्घ रोग को सफल उपचार
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
14: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै जीडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
15: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
16: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
15: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
16: पाइन्छ नि दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
17: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9861633101 र 9468883522
18: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
19: म्याडम धुम्रपान भनेको के हो
18: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
19: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
18: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्कघात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
19: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
18: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
20: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
18: हेर न आर्यन पछि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
20: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै केटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको खिचो हो
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँखी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453005।
22: This is Radio Dhorbarahi 103.8 MHz.
23: 103.8 MHz present every day from 10 a.m. to 12 p.m.
24: It's time for calling time.
23: Only on Radio Dhorbarahi.

प्रोग्राम कलिङ टाइम लिएर सदा आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म, अनि फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेल्छौँ है, जहाँ चाहिँ श्रोता साथीले गीत सङ्गीत सुनेर थोरै मात्र भाग राख्छु, अनि यहाँले चाहिँ कुनै गीत हो त, कसले गाउनु भएको हो त, आवाज चिन्नुपर्ने भने चाहिँ आउन सक्नुहुन्छ। अनि अब आजको माहौल हेर्दा होइन, अब मौसम पनि त्यस्तै छ होइन, असारको महिनामा झरी परिरहेको छ। सुमधुर गीतबाट नै कार्यक्रमको सुरुवात गरिहाल्छु। असारे महिनामा पानी परि रुझाउने प्रशान्त तामाङको आवाजमा सजिएको यो सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गर्दैछु, स्वीकार्नुहोला है त।

हजुर असारे महिनामा पानी परेर रुचाउने यो सुमधुर गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु र प्रोग्राम रहेको छ कलिङ चाहिँ राजाको एपिसोडमा चाहिँ श्रोता साथीले यसरी नै सुनिराख्नु भएको गीत सङ्गीतको चाहिँ थोरै मात्र भाग लिएर चाहिँ आउँछु अनि यहाँले चाहिँ थोरै भागबाट नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ। सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ अनि टेलिफोन लाइन मार्फत कुराकानी गर्दै हामीसँग जोडिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ अनि सहभागिता जनाउन सक्नुहुन्छ। जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबु सुनसुन चाँदी पसल दुलेगौडाले प्रोभाइडर हुनुहुन्छ मेन बहादुर सुनार र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि साथसाथमा चाहिँ पुराना गरगनाहरू पनि साटफेट गरिनुको साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले चाहिँ सेवा सुविधा लिन सक्नुहुन्छ भन्दै अहिलेको लागि भने हामीसँग टेलिफोन लाइनमा चाहिँ कोही सहभागी साथी हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दमाया दिदीलाई। अनि के छ हाम्रो दलमाया दिजुको नयाँ नौला हालखबर अनि पुलचोकतिरको सुनाइदिनुहोस् न त। भनेपछि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ है। अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा म्युजिक फ्रेयर गेम खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ त नि? ल ठिकै छ, जाने पनि नजाने पनि होइन, हामी अब ट्राई चाहिँ गर्ने हो। अहिलेको लागि भने म तपाईँको लागि एउटा आवाज चाहिँ राख्छु है, अनि यहाँले आवाज सुनेर चाहिँ कसको आवाज होला त भनेर चाहिँ चिन्नु पर्छ है त। ल ठिकै छ, म सुनाइहाल्छु है त।

0: हजुर, तिमीले बिर्स्यौ कसरी, यही असम्म लाग्छ भनिरहँदा यो सुमधुर आवाज चाहिँ कसको होला दलमा दिदी? ल देवी घटीको होला त, ल हो भने चाहिँ ताली बजाउँछौ, होइन भने चाहिँ बजाउँदिन है त।
1: ल हुन्छ,
0: ल देवी घरतीको चाहिँ होइन कि यो आवाज चाहिँ, अब लोक भाकातिर पनि एकदमै धेरै गुन्जिन्छ होइन, आधुनिक गीत सङ्गीतमा पनि उस्तै गुन्जिन्छ, यो आवाज चाहिँ समीक्षा अधिकारीको हो कि? ल अब चाहिँ समीक्षा अधिकारीको आवाज चाहिँ हामी अब चिनाउँदै पनि गर्छौँ, अहिलेलाई चाहिँ चिनाए, केही क्षणमा मिलेसम्म यो आवाज हामी राख्छौँ भने साथीभाइलाई सम्झो, ल हो भने चाहिँ ताली बजाउँछौ, होइन भने चाहिँ बजाउँदिन है त। ल देवी घरतीको चाहिँ होइन कि यो आवाज चाहिँ अब लोक

मौसम पनि बाहिर अलिअलि चिसो पनि छ, भित्र बस्दा फेरि अलिअलि गर्मी जस्तो महसुस पनि भएको छ है। अनि यो झरीको समयमा धेरै साथीहरू चाहिँ अब काम कार्य बिथोलिएको छ होला, आज चाहिँ अब घरमै बसौँ भन्ने पनि छ होला। कतिपय साथी चाहिँ अब यो पानी बिसे त यो काम गर्दै गर्थे भन्नुभएको छ होला है। कति ठाउँतिर चाहिँ परेको छ या छैन, अहिलेको लागि चाहिँ एउटा मिठो गीत रहेको छ सिमरन परियारको फिमेल भर्जनमा रहेको पानी परेको। यहाँले चाहिँ अब मेल भर्जनमा झट्ट सुन्दा चाहिँ यो गीत अब लोक भाका शैलीको पनि रहेको छ। अहिलेको लागि चाहिँ आधुनिक गीत नै हामी सुनाउँदैछौँ सुमधुर आवाजमा भने अर्जुन साहबको टाको चाहिँ म्युजिक रहेको छ भने कृष्ण बस्यालको लिरिक्समा सोझिएको पानी परेको तिम्रो याद आएर बेसी झरेको यो सुमधुर गीत स्वीकार्नु होला है त।

हजुर भानी परे रहेको थियो सकेको छु परिवार आज हामीले चाहिँ श्रोत खाली सुनिराख्नु मात्र भाग लिएर आउँ कहिले काहीँ चाहिँ यहाँले कस्तै गाएको त भन्नु भयो आवाजहरू चिन्नुपर्ने हुन्छ कहिले काहीँ बिच भाग राखेको हुन्छु अन्तरा अनि यहाँले अर्थात् गीत के हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ सहभागिता जनाउनको लागि आउन सक्नुहुन्छ तर साथीलाई चाहिँ हामी केही चिन्न सहभागी गराउँछौँ किनकि हामी जानुपर्ने अनि अब सबै दिनेसम्म हामी अरू गीत सङ्गीतलाई पनि कार्यक्रममा कार्यक्रम स्थान दिइ रोक्दा अलिकति मार्मिक पनि रहेको छ रजना रिमालको आवाजमा सजिएको पानीको फोका जस्तै फुट्यो हाम्रो माया यो सुमधुर गीत सँगसँगै हामी कार्यक्रमको पहिलो व्यवसायिक विश्रामतर्फ जान्छौँ अनि गीत सँगसँगै 11 बजेको टाइम चेक लगतै हाम्रो पूर्णभेट हुन्छ नै सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम हाइट

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
11: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाई पनि झुकिनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
11: प्रोपाइटर खान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
13: Admission open.
14: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
13: 24 years of academic excellence in management.
14: Bachelor program.
13: 4 years program of Bachelor in Business Administration, BBA.
14: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
13: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
14: Forms are available at college administration at 9 a.m. to 3 p.m.
13: Science and Management, both streams can apply.
14: Last date of form submission, 26 Asar 2083.
13: Entrance exam, 29th Asar 2083.
14: Enter to learn, go forth to serve.
13: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छ नि दाइ।
16: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
17: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
18: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुसी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना,
18: मर्ने सोच्नु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
20: स्टेशन 1
0: स्टुडियो साइड
20: अहिले बिहानको 11 बज्यो।
21: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।

हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइम लिएर सदा छैन आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छु अबको 12 बजेको समयसम्म र अझै 1 घण्टाको समय चाहिँ हामीसँग बाँकी छँदैछ। र कोही साथीहरू भर्खरै रेडियो ट्युन अन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ रेडियो धरबाराही 103.8 MHz अन्तर्मनका आवाज अनि साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodharbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ अनि यहाँहरूले चाहिँ आज आवाज चिन्नुपर्ने हुनेछ। म तपाईँको लागि चाहिँ अब गीत सङ्गीत राख्छु अनि यहाँले चाहिँ अब त्यो राखिएको आवाज चाहिँ कसको हो भनेर चाहिँ चिन्नुपर्ने हुन्छ अनि जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबसन सुनचादी पसल दुले घोडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अहिलेको लागि भने अघि सुरुवातीमा चाहिँ हामीलाई सम्झनु भएको थियो पुलचोकदेखि हुनुहुन्थ्यो दलमा दिजू र उहाँको लागि चाहिँ एउटा आवाजै परेको थियो समीक्षा अधिकारीको र सोही आवाजमा सोधेको एउटा मिठो गीत चाहिँ हामी सुनिहाल्छौँ। तपाईँ माझ राख्दैछु पान बुटे रुमाल टाइटलमा रहेको यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौँ। हामी सँगै रहनुहोला है त।

हजुर भानुटे रुमाल बोलको यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। प्रोग्राम रहेको छ कलिङ चायम र सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला। अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक फ्रा गेम खेले सँगसँगै साथमा यस्तै मिठा मिठा गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहँदा अहिलेको लागि भने माया तित्तो मिठो कस्तो हुन्छ थाहा थिएन मिठो गीत रहेको छ तपाईँमा आज राख्दैछु। उर्गेन्दोङको आवाजमा सजिएको यो सुमधुर गीत अहिलेको लागि भने ढिला नगरीमा कार्यक्रम स्थान दिइहाल्छु। सिकार्नुहोला है त।

0: त्यस्तो फिचर भन्दा नि राम्रो के छ तिम्रो फोनमा?
1: हजुर, मिठो गीत रहेको थियो. अब शब्द सङ्गीतमा नै मिठो मिठो थियो. माया कस्तो हुन्छ तितो मिठो थाहा थिएन. यो सुमधुर गीत सँगसँगै अब भने हामी अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ. सो साथमा चाहिँ यस्तै मिठा मिठा गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिइरहेको छौँ. अनि आज सकेसम्म भनेको चाहिँ हामी धेरैभन्दा धेरै गीत सङ्गीतहरू चाहिँ सुन्छौँ. अनि साथीहरूले सुनिराख्नु भएको यस्तै गीत सङ्गीतहरूको साथमा चाहिँ यहाँहरू हामीसँग म्युजिक ट्र्याकको गेमको साथमा चाहिँ जोडिन सक्नुहुन्छ. कसले गाएको होला त, कसको आवाज होला त भन्ने खालको गेम चाहिँ हामी खेल्छौँ. र अहिलेको लागि भने बरिखा टाइटलमा रहेको डान्सिङ सङ रहेको छ. हेमन्त शर्माको आवाजमा सजिएको यो मिठो गीत सँगसँगै हामी जान्छौँ कार्यक्रमको अर्को व्यावसायिक विश्राममा. अनि विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै. हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
2: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
0: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
2: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114445 र 9855214445
4: मम्मी भोक लाग्यो खाजा खाऊ न
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
4: हस् मम्मी
6: मैले सुने छोरी ल जाम हिँड
5: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
7: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
7: बीजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
1: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
8: अनि बीचमा नझर्ने
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
8: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
7: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663
9: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाँचन्जेल त हो नि मान सम्मान इज्जत भनेको
10: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
11: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172
13: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
14: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
13: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
16: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
17: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
2: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
17: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
2: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
14: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
14: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
14: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
14: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
14: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि.
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज.
20: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु. प्रोग्राम रहेको छ कलिङ कार्यक्रम सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने हामी चाहिँ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा पनि आउने गर्दछु. अब नियमित श्रोता साथीलाई त थाहा छँदैछ, अब चाहिँ शुरूआतीमा नै हामी कार्यक्रम सम्बन्धी जानकारीबाट नै अगाडि बढौं, जहाँ चाहिँ हामी आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षर विशेषको साथमा श्रोता साथीसँग जोडिन्छौँ भने सोमबार भनेको यहाँलाई मनपर्ने गीत सङ्गीत कार्यक्रममा स्थान दिने गर्दछु. मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा चाहिँ हाम्रो साथीहरूले चाहिँ कसरी आफ्नो विचार राख्नुहुन्छ त भनेर चाहिँ यहाँले आफ्नो कुराहरू अनुभव सँगसँगै त्यो टपिकमा चाहिँ आफ्नो विचार राख्न सक्नुहुन्छ. अनि बुधबार ड्रामाको साथमा जोडिन्छौँ हामी, अनि बिहिबार श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिए सँगसँगै आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहेका छौँ, जहाँ चाहिँ यहाँले गीत सङ्गीतबाट नै कसको आवाज हो त, कसले गाएको हो त, सँगसँगै कुन गीत हो त भनेर चाहिँ यहाँले कहिलेकाहीँ गीतको टाइटल पनि चिन्नुपर्ने हुन्छ. अनि आज भने यहाँहरूको लागि चाहिँ आवाज लिएर आएको छु, कसको आवाज हो त भनेर यहाँले चाहिँ सिङ्गरको नाम चाहिँ चिन्नुपर्ने हुन्छ अथवा कसले गाएको भनेर आवाज चाहिँ चिन्नुपर्ने हुनेछ. सवाईको जनाउनको लागि टेलिफोन लाइन पनि खुल्ला छ. अनि शनिबार चाहिँ हामी गाउँखाने कथाको साथमा चाहिँ जोडिन्छौँ. यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा सोमबारको एपिसोड बाहेक शनिबार चाहिँ हामी एकजना साथीलाई विजयी गराउँछौँ, र विजयी साथीहरू मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज, जहाँ चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ. यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सबले प्रोपाइटर हुनुहुन्छ हरेन कुमार श्रेष्ठ भने ग्यारेन्टीका गर्नुका साथसाथै विभिन्न जातजातिका ड्रेसहरू, त्यस्तै युके स्वेटर, मणिपुरी सिङ्गापुरी होल्यान्ड लुङ्गी, कोरियन टिसर्ट, दौरा सुरुवार, पास्नेको कपडाहरू, अनि दुवै चप्पल सँगसँगै लाउरे कपडाहरू लगायत परम्परागत जातीय गर्गना शाहीमा पनि यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ. यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप्लाई भन्ने स्पोन्सर गरिदिएको छ.

हजुर जामसान जाम्पो खारा मिनी वर्षैमा सान नानी बोलको यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। प्रशान्त पौडेलको चाहिँ अक्सर यस्तै अब लोक पप शैलीको गीतहरू चाहिँ हामी सुन्न सक्छौँ, मिठो पनि हुन्छ। अनि अनि समय मिले सँगसँगै यहाँहरूमा चाहिँ मैले कार्यक्रममा स्थान दिइरहेको हुन्छु भने यस्तै मिठा मिठा मिठा गीत सङ्गीतको साथमा जोडिरहँदा पक्कै पनि साथीहरू चाहिँ काम कार्यमा व्यस्त चाहिँ हुनुहुन्छ होला। साथीलाई सहभागिता जनाउन नसकाए तापनि सहभागी गराउन नसके तापनि साथमा मिठा मिठा गीत संगीत राखेर चाहिँ यहाँलाई भरपूर मनोरञ्जन दिने कोसिसमा छँदैछु भने अहिलेको लागि चाहिँ त्यस्तै अलिकति रमाइलो छ, कता कता लोक जस्तो पनि छ अनि मिठो पनि छ तपाईँमा आज राख्दैछु। देवेन्द्र बब्लु सँगसँगै सज्जा चौला गायक आवाजमा सोझिएको मायालु बोलको यो सुमधुर गीत स्वीकार्नु होला है त।

हजुर, मायालु बोलको यो गीत सँगसँगै अहिलेको लागि भने ढिला नगरी हामी अर्को गीतलाई कार्यक्रममा स्थान दिँदै व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ। पछिल्लो समय चाहिँ स्वप्न सुमनको चाहिँ घरका पर्यो बोलको गीत रिलिज भए सँगसँगै अब ट्रेन्डिङमा पनि छ अहिलेको लागि भने यो सुमधुर गीत सँगसँगै हामी विश्रामतर्फ जान्छौँ। विश्राम लगतै हाम्रो पुनः भेट त हुन्छ नै, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धरबाराही 103.8 मेगाहर्ट्ज सन्तर मनका आवाज है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142333, मोबाइल 9968161887।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
7: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
8: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062।

0: 1136 र 98151663136।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063613195 र 98467153368।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712740।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर कार्यक्रमको यो व्यवस्था सँगसँगै प्रोग्राम रहेको छ कल यम सम्पूर्ण श्रोतालाई पुनः स्वागत गर्दै अब हामीले छुटेर जानुपर्ने समय पनि भइसकेको छ कार्यक्रमको निर्धारित समय पनि सकिन लागिसक्यो साथीहरू भयो होला फ्राइडेको एपिसोडमा रहेर आएको भने देखि हुन्छ डलमाया दिजु र उहाँलाई चाहिँ अलिकति गाह्रो परेको थियो सहभागी जनाए सँगसँगै आवाज उहाँलाई चाहिँ अनि ठिकै छ आज सहभागिता जनाउँदै गर्दा चाहिँ आज सुत्नुहुने साथीहरू पनि अर्को नेक्स्ट फ्राइडे चाहिँ मजाले हामीसँग जोडिन सक्नुहुन्छ र भोलि स्याटरडेको एपिसोडमा त हामी गाउँ खाने कथा लिएर पुनः उपस्थित हुन्छौँ नै र जाँदा जाँदै भने मिठो गीत रहेको छ अहिलेको लागि डान्सिङ सँगसँगै हामी चाहिँ छुटिँदैछौँ कालीप्रसाद बासकोटाको सेनापा टोली टाइटलमा रहेको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत मल्लपेत्री बिदा हुन्छु नमस्कार शुभ दिन भाइ

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
3: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97635485, वेबसाइट www.gandakiuniversity.edu.np।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, बराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछ हाम्रो हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062609।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
16: स्टुडियो
17: अहिले मध्याह्नको 12 बज्यो।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आत्मदाहको प्रयास गरेका युवकको उपचारको क्रममा मृत्यु। श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकोले बचाउन नसकेको चिकित्सकको भनाई।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची।
1: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी 15 खर्ब मात्र बजेट खर्च। विकास बजेट खर्च 50% पनि पुगेन।
0: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
1: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। आज राति बेल्जियम र स्पेन भिन्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछु।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका युवाको निधन भएको छ। हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जटिल अवस्थामा वीर अस्पतालमा उपचार गराइरहेका मुगुका गणेश नेपालीको आज बिहान 11:20 निधन भएको उपचारमा संलग्न डाक्टर पीयूष दाहालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। नेपालीलाई थप उपचारका लागि आज बिहान भारत लैजाने तयारी थियो, तर नाजुक अवस्था भएपछि रोकिएको थियो। हिजो दिउँसो 3 बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर 55% जलेको अस्पताल ले जनाएको छ। वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दालको नेतृत्वमा उपचार चलिरहेको थियो। हिजो दिउँसो त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिक बाइक पार्किङ गरेको विषयमा महानगर प्रहरीले व्हील लक गरिदिएपछि भएको विवादपछि पठाओ चालक समेत रहेका गणेशले बाइकबाटै पेट्रोल निकालेर आफ्नो शरीरमा आगो लगाएका थिए। चिकित्सकहरूका अनुसार आगोले अनुहार र श्वास प्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले निर्वाचन आयोगको राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। कानून मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिका मुद्दाहरू छलफल र अनुमोदनको लागि प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको पनि बैठक दिउँसो सभा 1 बजे बस्ने तय भएको छ। बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्न उत्तर गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
0: चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द गरिएका छन्। हिजो रातिदेखि 7 दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082-83 बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झण्डै 33 अर्ब रूपियाँको भुक्तानी दिएको छ। असार 25 गते कुल 33,16,54,00,000 रूपियाँ भुक्तानी गरिएको महालेखा नियन्त्रकको कार्यालयले बताएको छ, जसमा चालू बजेट खर्च अन्तर्गत 12,42,05,00,000 रूपियाँ, पूँजीगत खर्च अन्तर्गत 18,39,07,00,000 रूपियाँ र वित्तीय व्यवस्था अन्तर्गत 2,35,42,00,000 रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15,65,00,000,000 रूपियाँ पुगेको छ। चालू तर्फ 88.5 3% बजेट खर्च हुँदा पूँजीगत खर्च 44.51% सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब रूपियाँको बजेट ल्याएको थियो। सरकारले 13 खर्ब 25 अर्ब राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10 खर्ब 63 अर्ब रूपियाँ मात्र राजस्व उठाउन सकेको छ। 5 खर्ब 34 अर्ब विदेशी अनुदान उठाउने लक्ष्य लिएकोमा 2 खर्ब 88 अर्ब रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द गरिएको छ।
1: पुराना सम्झौता कार्यान्वयन लगायत माग राखेर मिटर ब्याज पीड़ितहरू काठमाण्डु मार्चमा निस्किएका छन्। हिजो जनकपुर धामबाट उनीहरू 15 दिने पैदल मार्च पासमा काठमाण्डुतर्फ लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जना पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ित जोड़िनेछन्। हिजो धनुषाबाट हिँडेको मार्च अहिले मध्याहसम्म आइपुग्दा बर्दीवासमा प्रवेश गरेको छ। काठमाण्डु आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनावताका आफ्नो पहिलो चुनावी सभा चिरहोतिया गाछीबाट गरेको वार्ता सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाण्डु मार्चमा निस्किएको उनीहरूको भनाई छ। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वार्ता गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि बाँकी 4 अध्यादेश भने निष्क्रिय भएका छन्। तोकिएको समय सीमामा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संविधानको धारा 114 अनुसार संसदका दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक छुट्टै दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। ती 8 अध्यादेशको 60 दिनको संवैधानिक समयसीमा हिजो सकिएको थियो। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका हुन्। सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीश सहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको थियो। 1500 भन्दा बढ़ी राजनैतिक नियुक्ति खारेज गरिएको थियो।
0: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुननिर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लानचोक सिन्धुली खण्डमा अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुननिर्माणसँगै अबको केही दिनभित्रै पुननिर्मित प्रागबाटै सवारी साधन सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले बताएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड़ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध नै हुन नदिने, भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसका लागि आवश्यक उपकरण तम तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार. अमेरिका र इरान बीचको तनाव थप चर्किएको छ. इरानले अमेरिकामाथि बुसे हर परमाणु केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप आफूले कतार कुवेत र भनाइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दावी गरेको छ. द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्लो दुई दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन खसालेको छ. अमेरिकी सेनाले सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पीड बोट तथा हर्मुज जलमार्ग नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाएको थियो. यसैबीच इरानी सेनाले पनि प्रति आक्रमण गरेको दावी गरेको छ. इरानका अनुसार कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको हो. इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतार स्थित अर्ली वार्निङ सेटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन्. अमेरिका र इरान बीच पछिल्ला दिनमा लगातार सैन्य कार्यवाही भइरहेको बेला यो घटनाले पश्चिम एसियाको सुरक्षा अवस्था झन जटिल बन्न सक्ने विश्लेषण गरिएको छ. विशेष गरी हर्मुज जलमार्ग वारपार बढ़दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढ़ेको छ.
0: अब खेल समाचार. कप्तान केलियन एम्बाप्पेको शानदार प्रदर्शनमा साबिक उपविजेता फ्रान्स फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ. गैराती बोस्टन रंगशालामा भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ. पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जीतको आधार तयार पारे. खेलको शुरूआतदेखि नै फ्रान्सले मोरक्कोमाथि दबाव बनाएको थियो. पहिलो हाफको 28 मिनटमा मोरक्कोका 900 माजरायुले पेनाल्टी बक्सभित्र एम्बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो. तर एम्बाप्पेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरे. खेलको 60 मिनटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाए. यो जारी विश्वकपमा उनको 8 गोल हो. पहिलो गोल गरेको 6 मिनटपछि नै एम्बाप्पेको पासमा ओप्सान डेम्बेले गोल गर्दै फ्रान्सको जीत सुनिश्चित गरे. यो जीतसँगै सन् 2018 विजेता र सन् 2022 उपविजेता फ्रान्सले अब सेमी फाइनलमा बेल्जियम वा स्पेन मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ. बेल्जियम र स्पेन बीचको खेल राति 1:15 लस एन्जलस स्टेडियममा शुरू हुनेछ. दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
1: आत्मदाहको प्रयास गरेका युवकको उपचारको क्रममा मृत्यु. श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकोले बचाउन नसकेको चिकित्सकको भनाई.
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची.
1: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च. विकास र बजेट खर्च 50% पनि पुगेन.
0: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा.
1: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश. आज राति बेल्जियम र स्पेन भिड्ने.
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र धर्मराज विदा हुन्छौ. नमस्कार.
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz.
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको. के कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ. आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ. राम्रो डिजाइनको पाए लिने भनेको.
7: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त. म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको. ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो.
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली,
10: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9841453005।
12: यसैलेसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
13: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
12: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807172।
16: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है।
17: म्याडम धुम्रपान भनेको के हो?
16: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम
16: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
16: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9460141530।
19: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
17: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87। अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
17: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
17: अनुरोधक श्री खैरनी 4 महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी 4।
20: Admission open.
21: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
20: 24th years of academic excellence in management.
21: Bachelor program.
20: 4 years program of Bachelor in Business Administration, BBA.
21: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
20: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
21: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
20: Science and Management, both stream can apply.
21: Last date of form submission, 26th Asar 2083.
20: Entrance exam, 29th Asar 2083.
21: Enter to learn, go forth to serve.
20: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्। बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-4-61-7-69 र 98-4-61-15-644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
22: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर मन के।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुनार,
1: मोबाइल 98058535537 र 98066 15 800।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
10: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिबिसी, पिबिसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
11: खाए साह्रै मिठो, पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
12: यो हो बोनस चाउचाउ।

0: देशमा पेटभरि बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: ए सम्झि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने चुरुपझोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झि।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816। हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856-23420 9901-54674 र 9864-23420
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: दान गरौं, सकेको गरौं, सबैले गरौं।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
14: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0565174479, मोबाइल 9856062265 र 9848164145।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 3.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी गाछेपानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 9732548445 वेबसाइट www.gandakiuniversity.edu.np
3: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
7: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल जाउँ।
13: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9560-28543 र 9417-00787।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847-15368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन्छु क्यो रात।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प फोर्स चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Chasi, Tiranabe, Ro Antanabe Pasati, Otis Shunet Tirata.
2: सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: आज कति दिन रे
6: तीन दिन भयो
5: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
5: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
6: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
8: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओम भगवती मेटल एन्ड स्टील उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी
11: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
12: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
11: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
12: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9867294
13: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
14: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
13: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
17: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
18: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
17: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
18: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पहिला दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
7: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ, मोबाइल 9846061996 छ।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
13: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले चोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
17: कहाँ जाने?
14: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
17: मयम चिसापानी, अनि बीचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663।
15: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
18: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
21: स्टुडियो तान्छेर अहिले दिउँसोको 2 बज्यो।
22: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
24: ढोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
26: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कंग्रेसका प्रमुख सचेतक वासना थापाले राज्य आतंकको कारणले एक युवाले आफ्नै शरीरमा आगो लगाउन बाध्य भएको टिप्पणी गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकको शुरूमा नै प्रमुख सचेतक थापाले गणेश नेपालीको निधनप्रति श्रद्धांजलि अर्पण गर्दै राज्य आतंकका कारणले एक युवाले आफ्नै शरीरमा आगो सल्काउन बाध्य भएको र राज्य मूक दर्शक बनेको टिप्पणी गर्नुभयो। 2069 माघको 10 गते प्रेमाचार्यले नै बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेख्नु भएको स्टाटस आज पनि सम्झिरहनु भएको छ कि छैन भन्दै कि बिर्सनुभयो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको हो। उहाँले अहिलेको घटनामा प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाउनु भएको छ। सांसद थापाले गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाउँदा समयमा एम्बुलेन्स पठाउनुको साटो प्रहरी प्रशासन लगाएर अपराधी झैं घिसारेर लगेको समेत उल्लेख गर्नुभएको छ। थापाले सरकार जनताको जीवन बचाउने भन्दा पनि सामाजिक सञ्जालमा मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढ़ाउने ध्याउनमा केन्द्रित रहेको आरोप लगाउनु भएको छ। उहाँले आफ्नो पीड़ा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउन दुःखद भएको बताउनुभयो। मगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौँको माइती घरमा प्रदर्शन हुन थालेको छ। बिहिबार हिजो त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मगुको स्वर गाउँपालिका एकका 25 वर्षका नेपालीको आज उपचारको क्रममा निधन भएपछि युवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले हत्यारा सरकार मुर्दाबाद बालिन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो लगायतका नाराबाजी सहित नेपालीको मृत्युको कारण सरकार भएकाले घटनामा संलग्नलाई कार्यवाहीको माग गरेका हुन्। उनीहरूलाई माइती घरबाट वीर अस्पताल लैजाँदै गर्दा भद्रकालीको ब्यारिगेटर लगाएर रोकिएको जनाइएको छ। पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य नभएर प्रतिद्वन्दता बढ़ाउने क्रम जारी रहेको बताउनु भएको छ। मगुका गणेश नेपालीले आत्मदाह गरेको घटनासँग जोडेर अर्यालले कानूनी राज्य कसरी सञ्चालन गर्ने भन्ने कुरा सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नुपर्ने र नागरिकसँग सहकार्य गर्नुपर्ने बताउनु भएको छ। आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन प्रतिद्वन्दिता बढ़ाउने क्रम जारी छ। फेरि पनि मुलुकलाई द्वन्द र अनिश्चितको दुष्चक्र फसाउने गल्ती नहोस् अर्यालले सामाजिक सञ्जालमा लेख्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल सीबीएसई आईबीडीबी लगायतका विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेको शैक्षिक कार्यक्रमको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कड़ाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिएको यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पूर्ण जानकारी गराएको बताउनुभयो। मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको शैक्षिक संस्थाबारे जानकारी भएमा 3 दिनभित्रमा लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरोकार भएका सबैसँग आग्रह गरेको छ। यस्तै उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको हो। यस अन्तर्गत मुलुकमा विदेशी विश्वविद्यालय र शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेको शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुने उक्त मन्त्रालयले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनैतिक बहस र दोषारोपणको विषय नभएको स्पष्ट पार्नुभएको छ। सो घटनाले नेपालीलाई स्तब्ध बनाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभएको छ यो घटना समाज राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्त पीड़ादायी क्षण हो। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ यो कुनै राजनैतिक बहस र दोषारोपणको विषय होइन यो एउटा नागरिकको जीवन एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो। उहाँले कठिन घड़ीमा गणेश आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने उहाँको भनाइरहेको छ। उहाँले थप्नु भएको छ उनीहरूको दुःखमा केही भए पनि मलम लगाउन सकिन्छ भन्ने बारे आफ्नो ठाउँबाट सोचौं र सक्दो सहयोग गरौं। विगत र वर्तमान कसको दोष भन्ने बहस भन्दा पनि यस्तो घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऊ। उहाँले यस्तो घटना दोहोरिनाले आफैसँग केही कठिन प्रश्न सोध्नै पर्ने बताउनु भएको छ। गण्डकी प्रदेश सभाको हिजो बसेको बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरूले जनसरकारको विविध विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरामा भएको बैठकमा उनीहरूले बाढ़ी पहिरोको क्षति सड़क दुर्घटना समावेशीकरणको अवस्था र सुशासनको बारेमा आफ्नो भनाई राखेका हुन्। कार्यक्रममा बोल्दै कल्पना तिवारीले स्याङ्जाको वालिङ नगर अस्पतालको स्तरोन्नतिको विषय उठाउनु भएको छ। गण्डकी प्रदेश सरकारले यस अस्पताललाई 25 बेडको बनाउने निर्णय गरेको पनि उहाँले बताउनु भएको छ। यस्तै क्रसर उद्योगले मापदण्ड पालन नगरेको र वातावरण बिग्रिरहेको विषय प्रदेश सभा सदस्य जित प्रकाश आले मगरले उठाउनु भएको छ। क्रसर उद्योगहरू सेटिङको भरमा चलेको र यसबाट प्रदेशलाई आमदानी पनि नभएको उहाँले बताउनुभयो। क्रसरबाट निस्किएको धमिलो पानीले नदीमा माछा र जलचर मरेका छन्। उहाँले इको सिस्टम नै बिगारेको छ। उहाँले भन्नुभयो नदीमा पानी मिसाउनु अगाडि फिल्टर गर्ने व्यवस्था मिलाउन उहाँले अनुरोध गर्नुभएको छ। यसैबीच सड़क दुर्घटनाको विषयमा सांसद श्याम राजा महतले आफ्नो धारणा राख्दै कोत्रेदेखि दमौलीसम्मको सड़क खण्डमा दिनहुँ दुर्घटना भइरहेको बताउनु भएको छ। भौतिक पूर्वाधार मन्त्रीले यो संघको कार्यक्षेत्रमा पर्छ भन्नुभएको छ, तर प्रदेश र स्थानीय तहले समन्वय गरेर आकाशे पुल र अण्डरपास बनाउनु पर्छ। उहाँले भन्नुभयो विद्यार्थी र नागरिकलाई टोल टोलमा ट्राफिक नियम सिकाउन पनि सुझाव दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयले आउँदो साउनदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। साउन भदौ र असोजको 3 महिनासम्म डेंगी सचेतना अभियान सञ्चालन गरिने एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट जन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले जानकारी दिनुभयो। उहाँले साउनदेखि डेंगीको संक्रमण बढ़ने सम्भावना भएकाले 3 महिनासम्मका लागि सचेतना अभियान सञ्चालन गरेर आम नागरिकलाई सचेत बनाए समेत बताउनु भएको छ। साउनदेखि वर्षा बाढ़ी हुने भएकाले पानी जम्मा हुने र त्यही पानीमा डेंगी सार्ने लामखुट्टेको विकास हुने भएकाले त्यसबारे जानकारी दिन अभियान सञ्चालन गर्ने डाक्टर दाहालले बताउनु भएको छ। साउनदेखि असोजसम्म डेंगी संक्रमण उच्च हुने सम्भावना पनि रहन्छ। सचेतना अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजेर नष्ट गरेर टोल टोल र विद्यालयमा गएर डेंगी संक्रमणबारे सचेतना फैलाउने शाखा प्रमुख डाक्टर दाहालले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार गएको जनवरीदेखि अहिलेसम्म 1244 जनामा डेंगीको संक्रमण देखिएको छ। जननका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गएको छ। मुगुको सोरू गाउँपालिका 1 का 25 वर्षका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा आज बिहान 11:30 बजेतिर ज्यान गएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी परीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। यस्तै वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बडा थोकीले आईसीयूमा उपचार गराइरहेका नेपालीको ज्यान गएको पुष्टि गर्नुभएको छ। यसअगाडि नेपालीको अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय भएको थियो। सरकारले नेपालीका लागि हवाई उद्धारको व्यवस्था गरेको थियो। त्यसअगाडि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट बेहोर्ने निर्णय समेत भएको थियो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँली सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण सम्बन्धी कानूनी व्यवस्थाको पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन पूर्ण रूपमा निषेध गरेको जनाएको हो। साथै घर तथा निजी सवारी साधनभित्र पनि अरूलाई असर पर्ने गरी धूम्रपान नगर्न अनुरोध गरिएको छ। सूचना अनुसार 18 वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वा वितरण गर्न गर्भवती महिलालाई बिक्री वितरण वा निशुल्क उपलब्ध गराउन तथा चुरोट बिँडी वा सिगार एक एकवटा बिक्री गर्न नपाइने जनाएको छ। त्यस्तै सुर्तीजन्य पदार्थको बिक्री गर्ने स्थानमा आकर्षक सजावट वा प्रदर्शन गर्न इन्टरनेट तथा अनलाइन माध्यमबाट बिक्री वितरण गर्न र ब्रान्डको प्रचार प्रसार तथा विज्ञापन गर्न पनि रोक लगाउने निर्णय भएको छ। कार्यालयले सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि सम्बन्धित निकायबाट अनुमति लिन अनिवार्य रहेको स्पष्ट पारेको छ। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 2082-83 एक वर्षमा लेक लागेर 10 जना भारतीय नागरिक सहित 16 जनाले ज्यान गुमाएका छन्। प्रदेश अस्पताल जमसुमका अनुसार चालू आर्थिक वर्षको साउनदेखि आलसम्म मुस्ताङ भ्रमणमा पुगेका मध्ये 10 भारतीय 5 नेपाली र 1 जना मोरक्कोका नागरिकको पर्वतीय हाई अल्टिच्युडका कारणले लेक लागेर निधन भएको हो। गत भदौ र असोजमा एक एक, कार्तिकमा तीन, मंगिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर समीक्षा कर्णेलले जानकारी दिनुभयो। हाई अल्टिच्युडका कारणले लेक लागेर मृत्यु हुनेमा 50 वर्षदेखि 84 वर्ष उमेर समूहको पर्यटक र तीर्थयात्री रहेको पनि उहाँले बताउनु भएको छ। गत आर्थिक वर्ष 2081-82 लेक लागेर 9 जनाको मृत्यु भएको थियो। त्यस आर्थिक वर्षमा 5 भारतीय, 3 नेपाली र 1 जना अमेरिकी नागरिकले लेक लागेर ज्यान गुमाएका हुन्। मोस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगेको थियो। हप्ताको पहिलो कारोबारको दिन केही घटेको सुन चाँदीको भाउ हप्ताको अन्तिम दिन आज बढेको छ। सुनको भाउ आज तोलामा 2,700 रूपियाँले बढेर 2,87,400 रूपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो दिन गएको आइतबार सुनको भाउ 400 रूपियाँले, सोमबार 900 रूपियाँले, बुधबार 1,400 रूपियाँले घटेको सुनको भाउ आज भने 2,700 रूपियाँले बढेको छ। हिजो सुनको भाउ तोलामा 2,87,100 रूपियाँ रहेको थियो, त्यस्तै आज चाँदीको भाउ पनि तोलाको 170 रूपियाँले बढेको छ। हिजो चाँदीको भाउ 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भएकोमा आज 170 रूपियाँले बढेर 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। एक हप्ता यताको भीषण आँधी र बाढ़ीका कारणले कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी पूर्वी तटतर्फ अगाडि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको चीनी संचार माध्यमहरूले जनाएका छन्। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बगिरहेको टाइफुन बबी आज ताइवानको उत्तरी भाग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमा क्षेत्र नजिकै स्थल भागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअगाडि यसले साइपन सहित प्रशान्त क्षेत्रमा अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो। ताइवानमा ठूलो वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेई का विद्यालय बन्द भएका छन्। उत्तरी तटमा माछा मार्ने डुंगाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङ लगायत गन्तव्यका धेरै उडान भोलिसम्म रद्द गरिएको छ। यहाँ विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबारा हाइलाइट आजका लागि सकिएको छ। 5 बजे हामी थप ताजा समाचारहरूसहित फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0658414100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक मा
5: यही असार 27 गते शनिवार
3: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा मा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
3: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
6: एनोमली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म, डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार, डाक्टर सुसन कालु र स्नेहा मन्डर।
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
9: तनहुँ सेवा अस्पताल दुलेगौडा, फोन 0658143177, मोबाइल 98564433।
10: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
27: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
28: म्याडम, धुम्रपान भनेको के हो?
27: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
28: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
27: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
28: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
27: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
28: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
29: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
28: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
29: छुटका दायराहरू,
28: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
29: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
25: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
29: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062265 र 9848164145।
0: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
14: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
14: ए हो र, ल त ल,
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142222 र 9855216692।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू,
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
29: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
18: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
29: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
18: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
29: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू
25: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार। उपचार,
29: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
25: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
29: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
25: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्र बैंकको ठिक पारिपट्टि। फोन 0665939769।
1: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन।
25: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
29: अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
25: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
29: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
25: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
5: नमस्ते, तपाईँ यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: Admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and management, both stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Intro to learn, go for to start.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
4: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँसै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
3: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
3: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ स्वस्थ पनि राम्रो पनि
4: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
5: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्याटफिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114445 र 9855204445
8: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
9: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
8: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
9: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाइ सबैको
8: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
9: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801417718 आजै सम्पर्क गर्नुहोस्
10: वनमा त आगो लागेछ निभाउन जाऊ न
11: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो
12: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन वनमा डडेलो लगाउने कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
15: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
15: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
14: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
15: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
14: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
15: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
16: मम्मी भोक लाग्यो, खाजा खाम न।
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। उनका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
15: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।

0: सधैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 98678167।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 0564141442 98560231128 98462414726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
8: निसन्तानपन र बाँझोपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564142333 मोबाइल 98678167।
10: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083/84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083/84 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 0164502449 मोबाइल नम्बर 97632548445 वेबसाइट www.gandakiuniversity.edu.np।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प पोस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा पनि उठ्यो मुगुका गणेश नेपालीको मृत्यु प्रकरण, सरकार विरूद्ध खनिए विपक्षी दलका सांसद, राष्ट्रिय सभामा प्रधानमन्त्री शाहको राजीनामा माग।
0: काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु, मुस्ताङमा लेक लागेर 1 वर्षमा 16 जनाले ज्यान गुमाए।
1: ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार भएको प्रधानमन्त्री शाहको भनाई, वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन हुँदै।
0: चीनमा शक्तिशाली टाइफूनको खतरा, ताइवानमा भारी वर्षाको चेतावनीसँगै राजधानी ताइपेका विद्यालय बन्द।
1: र भारतको ए क्रिकेट टोली नेपाल भ्रमणमा आउने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मुगुका गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा पनि आवाज उठेको छ। यस घटनालाई लिएर सांसदहरूले सरकारमाथि प्रश्न उठाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। एकजना युवाको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर उहाँले प्रश्न गर्नुभयो।
3: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ?
0: नेकपा एमालेका प्रमुख सचेतक एन मोहरले सदनमै सरकार विरूद्ध मुर्दाबादको नारा लगाउनु भएको छ। उहाँले मुगुका 25 वर्षीय नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँसम्म पुर्याएको आरोप लगाउँदै सरकार विरूद्ध खनिनुभयो।
4: योगमाया न्यौपानीहरूले अरू नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरीकन अगाडि बढ़िरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको गम्भीर ध्यानकर्षण गराउँदै तत्काल जवाफ माग गर्नुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहका बेला मेयर बालेन शाहले लेखेको स्ट्याटस स्मरण गराउँदै देशमा गरीब र विपन्नले बाँच्न नपाउने स्थिति बनेको उल्लेख गर्नुभयो। रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरूङमाथि तीव्र आक्रोश पोख्नुभयो। उहाँले गृहमन्त्रीलाई क्यामेरा र मीडिया बोकेर हिँड्ने फिल्मको नायक वा कन्टेन्ट क्रिएटर हो भन्दै कड़ा प्रश्न गर्नुभयो। शाहीले गृहमन्त्री स्टन्टबाजीमा नअल्झिएर गम्भीर भएको भए गणेश नेपालीको ज्यान जोगिने बताउनुभयो।
1: यस्तै जारी राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले पनि प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा धारणा राख्दै उहाँले सरकारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नु परेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएको हो। उहाँले बालेन सरकारको कुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको पनि जिकिर गर्नुभयो।
0: काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा 1 पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका आठ माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धु पाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका स्थित पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभएको थियो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ। आज राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे नेपाल बीमा प्राधिकरणबाट अध्ययन भइरहेको जानकारी दिनुभएको हो। उहाँले मध्यवर्ती क्षेत्रभित्र वन क्षेत्र र महत्वपूर्ण जलीय इकोसिस्टम बाहेकका नदीबाट वातावरणीय अध्ययनका आधारमा स्थानीय तहलाई नदीजन्य पदार्थ संकलन तथा बिक्री वितरण गर्न सक्ने व्यवस्था गर्न कानून संशोधनको प्रस्ताव गरिएको समेत बताउनुभयो। उहाँले मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजनका लागि पहल भइरहेको जानकारी समेत दिनुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 2082-83 एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जोमसोमका अनुसार चालू वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा गएका मध्ये 10 भारतीय 5 नेपाली र एकजना मेक्सिकोका नागरिकको पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर निधन भएको हो। गत भदौ र असोजमा एक एक, कार्तिकमा 3, मक्सिरमा 2, चैत्रमा 2, वैशाखमा 4 र जेठ महिनामा 3 जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कण्डेलले जानकारी दिनुभयो। हाई अल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा 50 वर्षदेखि 84 वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उहाँले बताउनुभयो। गत आर्थिक वर्ष 2081-82 लेक लागेर 9 जनाको मृत्यु भएको थियो। त्यस आर्थिक वर्षमा 5 भारतीय 3 नेपाली र एकजना अमेरिकन नागरिकले ज्यान गुमाएका हुन्।
3: नेपाली कंग्रेसको संसदीय दलले प्रतिनिधि सभा सञ्चालन नियमावली विरूद्ध दायर गरेको रिटमा असार 31 लागि पेशी तोकिएको छ। कंग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरूद्ध रिट तयार गरेको थियो। जेठ 17 गते सत्तापक्षले बहुमतको बलमा संविधानसँग बाँझिने गरी नियमावली पारित गरेको भन्दै बदरको माग गर्दै कंग्रेसको संसदीय दल अदालत गएको हो। सत्तापक्षले संविधानसँग बाँझिने गरी नियमावली पारित गरिएको भन्दै कंग्रेसले संवैधानिक छलकपट गरेको ठहर गरेको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। एक साता यता आएको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफून बबी पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। अधिकारीहरूले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफून बबी आज ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र झेजियान्त प्रान्तको सीमा क्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो।
3: अब खेल समाचार। भारतको एक क्रिकेट टोली नेपाल भ्रमणमा आउने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव देवजीत सैकियाले निकट भविष्यमा भारत ए नेपाल भ्रमणमा जाने तयारी भइरहेको जानकारी दिएका हुन्। यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालले विश्वकपमा लगातार देखाएको प्रदर्शनलाई तारीफयोग्य रहेको बताइएको छ। सन् 2024 को विश्वकपमा नेपाली टोलीले दक्षिण अफ्रिका विरूद्ध निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो, तर दुर्भाग्यवश मात्र एक रनले उक्त खेल गुमाएको थियो। त्यसको दुई वर्षपछि भारतमा भएको खेलमा नेपालले दुई पटकको च्याम्पियन इंग्ल्याण्डलाई कड़ा टक्कर दिएको थियो। त्यसपछि खचाखच भरिएको वानखेडे स्टेडियममा स्कटल्याण्ड विरूद्ध जित्दै 12 वर्षपछिको विश्वकप जीत हासिल गरेको थियो। यद्यपि यस श्रृंखलाको ढाँचा र समय तालिका भने अझै सार्वजनिक भइसकेको छैन। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसदमा उठ्यो मुगुका गणेश नेपालीको मृत्यु प्रकरण। सरकार विरूद्ध खनिए विपक्षी दलका सांसद। राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग।
3: काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु। मुस्ताङमा लेक लागेर एक वर्षमा 16 जनाले ज्यान गुमाए।
4: ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार भएको प्रधानमन्त्री शाहको भनाई। वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन हुँदै।
3: चीनमा शक्तिशाली टाइफूनको खतरा। ताइवानमा भारी वर्षाको चेतावनीसँगै राजधानी ताइपेका विद्यालय बन्द।
4: र भारतको यही क्रिकेट टोली नेपाल भ्रमणमा आउने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
5: साइलिया। एरियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
16: आज पनि भाटो अडायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188817।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
21: मोबाइल 9805535537 र 9806615899।
22: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
23: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
0: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9805535537
22: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोकसुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ हजुर सबैजना माझ उपस्थित भइसकेकी छु भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न अवसर सुन साथी पसलले भने त्यसै गरी गरगनाहरू खरिद बिक्री गर्नु परेमा त्यसपछिबाट पनि खरिद बिक्री यहाँले गर्न सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ भने आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर हामीहरू फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिन्छौ र त्यसै गरी सम्झना सर्वेदी कसैलाई केही मेसेज पठाउनु परेमा केही सूचना सन्देश दिन परेमा र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकगीतहरू सुन्न परेमा हाम्रो रेडियो ठरबाराही 103.5 मेगाहर्जको पेजमा गइहाले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै शुभ भाकालाई राख्नतर्फ अतिर लागिरहेको छु र गीतको बोल रहेको छ राम साईली जसमा आवाज रहेको छ प्रकाश सुतराज र मेलिना राईको भने निकै नै मिठो भाका रहेको छ स्वीकार्नुहोला हाई त

हजुर श्रोता साथी राम साईले गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। निकै नै सुमधु भाका रहेको थियो। प्रकाश सुधराज र मिलिना राईको आवाजमा सजिएको भाका रहेको थियो भने लय र संगीत पनि सजिएको थियो प्रकाश सुधराजको माने र पक्कै पनि यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई सुन्नुभयो होला र सुमधु भाकालाई सुनेर पनि मनोरञ्जन लिनुभयो होला भने श्रोता साथी आजको श्रृंखलामा हामीहरू फेसबुक म्याचलाई कार्यक्रम स्थान दिनेछौ भने हाम्रो रेडियो ठोबाराही 103.8 MHz पेजमा गई त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा हामीहरूसँग जोडिन सक्नुहुनेछ। यहाँले मनमा लागेको कुराहरू सम्झना स्वरूपी कसरा केही बताउन मन छ भने, सूचना सन्देश दिन छ भने र केही छोटो मिठो जानकारीहरू यहाँलाई दिन छ भने हाम्रो रेडियो ठोबाराहीको पेजमा गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ भने जहाँ चाहिँ हामीले अघि नै साझा सुरु राखिसकेका छौँ। श्रोत साथी त्यहाँ गएर आफूलाई मन लागेको कुराहरू यहाँले बताउन सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा हिमाली फूल टिपेर यो मिठो भाका राखिरहेको छु जसमा आवाज रहेको छ सुरेश अञ्जन र देवी खटी मगरको भने लय र संगीत सजिएको छ सुरेश अञ्जनकोमा। स्वीकार्नु होला यो निकै नै सुमधु भाकालाई। हाई त

हजुर श्रोत साथी, हिमाली फूल टिपेर यो निकै नै मिठो भाकालाई पनि श्रोत साथीहरूको लागि भने कार्यक्रममा हाम्रो श्रोत साथीले गर्नुभएको मिठो कमेन्ट पढ्नतर्फतिर म लागिरहेको छु। कमल श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव पासकोटा, मनोज भुजेल, छुची आरती लिम्बू, लोकेन थेक्लिन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशील बनेम, फूलमाया आखेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजा लिनुहोला भन्दै विदा हुन्छु, बाई बाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कमल श्रेष्ठजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र त्यसै गरी हामीसँग अर्को श्रोता साथी हुनुहुन्छ, सुशीला सुनारजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो नमस्ते, म ध्यानन्थोकबाट सुशीला, अब बस्ने गीत भन्नुपर्दा देउरालीमा फूलपाती ध्वजा छ भन्ने गीत बजाइदिनु न साथी, भन्नुपर्दा दिया, दिपिका, सन्तोषी, सुमित्रा, रेशमी, दिपेश, दीप सन, अन्यास अल भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद सुशीला सुनारजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र पक्कै पनि यहाँको रोजाएको गीतलाई त म कार्यक्रममा केही छिनमा स्थान दिन्छु भने अहिलेको लागि भने फेरि पनि हाम्रो अर्को श्रोता साथीले कमेन्ट गर्नुभएको छ, उहाँको कमेन्ट पढ्नतर्फतिर म लागिरहेको छु। कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, श्रिया बहिनी नमस्ते नमस्ते, आराम हुनुहुन्छ, म राजकुमार श्रेष्ठ, ब्रेथ नेपाल ट्रेकिङ पीपीटी डट एलटीटी डट लेकसाइडबाट हो, मलाई रुनलाई त होनी माया लाउने भन्ने गीत सुनाइदिनुहोस् ल। यो गीत काचेपानीमा बस्ने मेरो मुजु घुमा कुमारी श्रेष्ठ, जन्म दिने आमा पानमती श्रेष्ठ, अहिले युरोपमा बस्ने मेरो साथी रोमन पौडेल र सुनाउन चाहन्छु ल, धन्यवाद भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कुमार श्रेष्ठजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र पक्कै पनि यहाँको रोजदाईको गीतलाई त म कार्यक्रम स्थान दिने नै छु भने श्रोता साथी अहिलेको लागि भने म फेरि पनि हाम्रो अर्को श्रोता साथीले कमेन्ट गर्नुभएको छ, उहाँको कमेन्ट फेरि पनि कार्यक्रममा पढ्नतर्फतिर लागिरहेको छु। रामलाल सुमनजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, गुड आफ्टरनून हजुर, म रामलाल सुमन, हाल वीरगंज पर्साबाट, अब बज्ने गीत मार्फत मिस गर्नुपर्दा साथीहरू अप्सरा दाहाल, भट्टराई, जमीनदार बाउको इमान्दार छोरो पवित्र राई, राई अनिता, सिम्पल सरिना, मिडिया प्रेमी निर्मला बनेम, त्यसै गरी कविता घतानी, घाइलाविराम सुनवार, मनिषा छेत्री, गिरवान हवारी सर, मनिषा कार्की, बुद्धा भज्राचार्य, फुच्ची संस्कृति लामा, त्यसै गरी सम्सनाती सुनवार, सरस्वती खत्री, टीकाराम सुनवार, सरगम राई, कुमार पूर्वेली, कान्छा राज, खले मगर, पवित्र तामाङ, त्यसै गरी माया राई, युक्त प्रसाद श्रेष्ठ, पवन श्रेष्ठ, कैलाश आले, मगर महल लगायत सबै सबैमा मिठो माया अनि सम्झनासँगै विदा हुन्छु, नमस्ते, ओके, बाई बाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद रामलाल सुमनजी यो मिठो कमेन्ट गर्नुभएकोमा र आफ्नो साथीहरूलाई पनि सम्झना राख्नुभएको छ हाम्रो श्रोता साथीहरूले। अघि पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्दै हाम्रो अर्को श्रोता साथी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, तकोटी भुजेलजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, आउनेछु फर्केर माया, राजु लावाको बजाइदिनु न, मेरो छोरीलाई सम्झेर धेरै माया भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद रुबिनाजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र त्यस्तै गरी खड्का राजुजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, नमस्कार सबैजनालाई भन्नुभएको रहेछ, नमस्ते नमस्कार खड्का राजुजी, त्यसै गरी धेरै धेरै धन्यवाद हाम्रो प्यारो प्यारो श्रोता साथीलाई यो मिठो कमेन्ट गर्नुभएकोमा भने श्रोता साथी अहिलेको लागि भने फेरि पनि हामी अर्को श्रोता साथीले गर्नुभएको गफारी केटीजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, माया मारेर भन्ने गीत त्यही गरिदिनुहोस् लवली, मायालु श्री एन्ड नास्ता खानु आउनु ल, वेलकम, ओके दर्शन हजुर दर्शन भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद यहाँलाई यो मिठो कमेन्ट गर्नुभएकोमा। र हाम्रो श्रोता साथीहरूले चाहिँ आधुनिक गीतहरू चाहिँ प्राय रोजिरहनु भएको छ कमेन्टमा, चाहिँ माया मारेर र त्यस्तै गरी हाम्रो अर्को श्रोता साथीले रोज्नु भएको थियो, आउनेछु फर्केर माया भन्ने राजु लामाको आवाजमा सजिएको सुमधुर गीत
सम्मिलित रहेको छ र यहाँले चाहिँ आज हाम्रो यस कार्यक्रममा चाहिँ लोकसुसिले कार्यक्रममा चाहिँ आधुनिक गीत नभइकन यहाँले चाहिँ लोक भाकाहरू चाहिँ कार्यक्रममा रोज्न सक्नुहुनेछ भने यहाँले सुनिराख्नु भएको छ भने लोकगीतहरू रोजिदिनुहोला आफ्नो रोजाएको लोकगीतहरू यहाँले सुन्न सक्नुहुनेछ भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोता साथीहरूको रोजाएको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। कुमार श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले मिठो भाका रोज्नु भएको थियो। रुनलाई त हो नि माया लाउने मिठो भाका रहेको थियो भने कार्यक्रममा ढिला नगरिकन यहाँको रोजाएको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु भने रुनलाई त हो नि माया लाउने मिठो भाका रहेको छ, जसमा आवाज रहेको छ राज सिंहदेल र शान्ति श्री परियारको भने स्वीकार्नुहोला मिठो भाकालाई। हैता

0: ढिलाइ माफ गरिदिनुस्। मेरो जेठी श्रीमतीबाट छोरा नभएर मैले दोस्रो विवाह गर्ने निर्णय गरेको हो। तपाईँहरूसँग हामीले झुटो बोल्यौं, माफी चाहन्छु।
1: तिमीहरूलाई लाज लाग्दैन छोरी चेलीबेटीको जिन्दगीसँग यसरी खेलबाड गर्नलाई? छोरीहरू मान्छे होइन, तिमीहरू जस्तै सोच भएका मान्छेहरूले गर्दा आज छोरी चेलीले यति दुःख पाउनु परेको छ। ठिक्क

र त्यसै गरी आजको श्रृंखलामा रहेर हामीहरूले फेसबुक म्यासेजमा कार्यक्रममा स्थान दियौ भने पक्के पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रमलाई अन्त्यसम्म सुनेर साथ दिनुभयो होला र हाम्रो सम्पूर्ण श्रोता साथीहरू जसले पनि कमेन्ट गर्नुभएको थियो म्यासेज गर्नुभएको थियो र कार्यक्रमलाई सुनिदिनु भएको थियो यहाँहरू सम्पूर्णमा धेरै धेरै हार्दिक कृतज्ञता व्यक्त गर्दै अहिलेको लागि जाँदा जाँदै कार्यक्रममा फेरि पनि हाम्रो श्रोता साथीको रोजाईको भाकालाई नै स्थान दिनतर्फतिर लागिरहेको छु। सुशीला सुनारजी हुनुहुन्थ्यो, उहाँले मिठो भाका रोजाईमा पार्नु भएको थियो भने उहाँको रोजाईको गीत रहेको थियो देउरालीलाई फूलपाती धजा छ। यो मिठो भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ माझबाट विदा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस दुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
1: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98561 0053।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
6: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
7: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
8: हेलो दर्शक नमस्ते, नमस्कार, स्वागत छ अन्तरको आवाज भने एपिसोडमा रहेर यिनै नेपाली ब्लगमा सब र कभरसँगलाई छौँ भने प्रोग्राम लिएर चाहिँ म छु लक्ष्मी सुनार रहन्छु अब 1 घण्टाको समयावधिभरको लागि। र यसरी नै तपाईँले हामीलाई रेडियो ढोर 12.8 मेगाहर्ज अन्तर्मनको आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप सहित तपाईँहरूको माझमा संलाई स्थान दिने नै छौ। तिमी भने बोलको गीत चाहिँ कार्यक्रममा स्थान दिने नै छौ। अल्बर्ट रसबाट रहेको बारा सिंह अकोस्टिक सिद्धान्तबाट रहेको भने अहिलेको लागि भने चाहिँ गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। स्वीकार्नुहोस्

अजून यापूर्वी की तपाईँ कार्यक्रम सकेको छ भएन श्रोता साथीहरु भएको छ भन्ने आशा रह्यो र अहिलेको लागि अहिले चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिनेछौँ भन्ने अहिलेको लागि भन्छु तपाईँहरूको माझमा सँगु भने म्यासअप सँगलाई चाहिँ कार्यक्रम स्थान दिने र भने गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय अवधि भरको लागि भने चाहिँ हामी सँगै रहनुहोला है त।

0: क्योंटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रम मा चाहिने जानकारी
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
5: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 0161 552 493 552 494 582 778।
6: सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायु गोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
7: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
8: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
9: यही असार 27 गते शनिबार
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
10: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
7: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
10: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
9: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
12: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
6: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0965414377, मोबाइल 98560443043।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा,
15: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
17: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

থাকেও হয়নি আই লিভ লাইফ कार्यक्रम सुनिने गर्दछौ थर्सडे हामी फ्राइडेको एपिसोडमा चाहिँ तपाईहरुको माझमा नै नेपाली अकौष्टिक अनप्लग म्याचअप र कभर सँगलाई नै कार्यक्रम सुनिदिने नेछौँ पनि दिइ पनि रहेको छौँ भने हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र यसरी नै अहिलेको लागि भने छैन जानकारी सँगसँगै कार्यक्रममा फेरि पनि सँगलाई सुनिदिने नै छ कार्यक्रम सुनिदिँदैछु स्वीकार्नुहोस् है त

0: hazırlıklar derken
1: यो गीत चाहिँ चलचित्र वासुदेव

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
2: सधैँभरि यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0654142333
3: र 9678168787।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
7: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
8: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
9: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
8: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
9: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9556060113, 9006729794।
10: अफिसबाट अमित सरको फोन।

0: फोनमा पछि पर्दा गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
1: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
2: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
4: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: हजुर, फेरि पनि केही दिनको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी तपाईँहरूको माझमा फ्राइडेको एपिसोडमा रहिरहने नेपाली अकौस्टिक अनप्लग म्यासअप र कभर सङ्गला नै कार्यक्रम सन्देऊ भने। आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिने नै छौ भने म्यासअप सङ्गलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौ र यो गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस्तुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
1: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
3: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो अहिले साँझको 5 बज्यो
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
12: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
0: धोरबाराही हाइलाइट्स को साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493404

0: स्वागत छ। सीमित घरेलु प्रयोगको एक प्रकारको गाजर खेती भइरहेको गण्डकी प्रदेशमा अब यस नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको छ। नीति तथा कार्यक्रम र बजेटमा समेत गाँजा खेतीबाट स्वरोजगार बढ़ाउने रोजगारी सृजना गर्दै प्रदेशको समृद्धिमा टेवा पुर्याउने लक्ष्य लिएको सरकारले गएको कार्तिकमा यो विधेयक प्रदेशसभामा दर्ता गराएको थियो। अर्थ तथा विकास समितिमा यो विधेयकमाथि 11 बैठकमा छलफल भएको थियो। समितिले गाँजा खेती भइरहेका पालिकाका प्रमुखहरू गाँजाबाट व्यावसायिक उत्पादन गर्ने उद्योगीहरू विज्ञ र सरकारवालासँग पटक पटक छलफल गरिएको थियो। समितिका सभापति भोजराज आर्यल गाँजा खेतीबाट गण्डकीले ठूलो लाभ लिन सक्ने औलाउनु भएको छ। समितिको प्रतिवेदन सहित बिहिबार दफावार छलफलपछि विधेयक पारित गरिएको छ। बैठकमा पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमालले बाँझिँदै गएका जमीनमा गाँजा खेती गरी लाभ लिन सकिने विचार राख्नु भएको हो। विधेयकले व्यक्तिगत रूपमा गाँजा खेती प्रतिबन्धित गर्दै कड़ा प्रावधान राखेको छ। व्यावसायिक खेती गर्दा पनि सरकारसँग पूर्व सहमति तयारी उत्पादन किन्ने उद्योगको सहमति सहित अनुगमनका कड़ा प्रावधानहरू राखिएका छन्। आन्तरिक मामिला हेर्ने मन्त्रालयमा गाँजा खेती नियमन तथा व्यवस्थापन एकाई स्थापना गरिनेछ। एकाईको अनुमति नदी गाँजा खेती गरेमा नियम विपरीत बिक्री वितरण गरेमा अनुमति पत्रमा भएको जग्गा र क्षेत्रफल भन्दा पृथक ठाउँमा खेती गरेमा लागू औषध सम्बन्धी प्रचलित कानून बमोजिम कार्यवाही गरिने विधेयकमा व्यवस्था गरिएको छ। खेतीको अभिलेख नराखेमा समय समयमा एकाईमा उपलब्ध नगराएमा सिलबन्दी नगरी ओसार पसार गरेमा यिनले तोके भन्दा फरक काम गरेमा 50,000 देखि 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्दबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताउनु भएको छ। राष्ट्रसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै वहाँले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण रोकथाम तथा संरक्षण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको जानकारी गराउनु भएको हो। मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2083-84 लागि 41,11,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ वहाँले बताउनु भएको हो। मन्त्री चौधरीले उक्त बजेटबाट पानी पोखरी निर्माण, सोलर फेन्स निर्माण, घाँसे मैदान विकास, वन्यजन्तु ह्याण्डलिङ तथा उद्धार सम्बन्धी उपकरण खरिद, खेती योग्य जमीन संरक्षणका लागि मेस वायर फेन्स निर्माण तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण लगायत प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालनमा समेत खर्च गरिने बताउनु भएको हो। प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबू ओलीले सरकारले 100 दिन बित्दा पनि रोजगारी अवसर सृजना गर्न नसकेको दावी गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै वहाँले यस्तो बताउनु भएको हो। प्रमुख सचेतक ओलीले देशमा रोजगारी सृजना गर्ने भन्ने वाचाका साथ बनेको सरकारले त्यसका लागि हालसम्म कार्ययोजना ल्याउन नसक्नु विडम्बना भएको बताउनु भएको हो। उहाँले वर्तमान सरकारले युवाहरूलाई देशमा बसेर केही गर्ने वातावरण बनाउन नसकेको गुनासो गर्नुभएको हो। गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरूलाई देशभित्रै केही गर्न सकिन्छ भन्ने आशा जगाउन नसकेको बताउनु भएको हो। प्रमुख सचेतक ओलीले सरकारको कारण रोजगारीको अवसर सृजना गर्ने निजी क्षेत्र समेत निराश अवस्थामा पुगेको दावी गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले 8,000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका 8 जना पर्वतारोहीलाई शुक्रबार सम्मान गरेको छ। उद्योग पर्यटन तथा वन मन्त्रालयद्वारा आयोजित प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ग्यावरीले पर्वतारोहीहरूलाई जनही 45,000 रूपियाँ सम्मानपत्र र दोसला ओडाई सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा चुम्नुब्री गाउँपालिका एक गोर्खाका नाक्सेल छोङतेङ लामा हुनुहुन्छ। उहाँले सगरमाथा, मनासुलु र लोत्से हिमाल आरोहण गर्नुभएको छ। यसै गरी कुस्मा नगरपालिका 14 पर्वतका किरण बहादुर पिसी, माछा पोछुरे गाउँपालिका 4 कास्कीका किशोर अधिकारी र विहादी गाउँपालिका 4 पर्वतका देवी प्रसाद न्यौपानीले सगरमाथा आरोहण गर्नुभएको छ। त्यस्तै घिरिङ गाउँपालिका 2 तनहुका अमित थापाले, कञ्चनजंघा र सोही गाउँपालिकाको वडा नम्बर 5 अमित थापाले अन्नपूर्ण हिमाल आरोहण गर्नुभएको छ। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटनमा अब संख्या बढ़ाउने मात्र नभई पर्यटकको बसाई अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख गर्नुभएको छ। उहाँले हिमाललाई नेपालको पहिचान र गौरवसँग जोड़िएको अमूल्य सम्पदाका रूपमा व्याख्या गर्दै गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै अत्याधिक तथा विल्सन पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सुनाउनु भएको हो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गर्नुभएको छ। उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत 5,00,000 रूपियाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभएको हो। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आगामी भदौ 20 र 21 गते हुने भएको छ। संघको बिहिबार बसेको 30 कार्य समिति बैठकले सो निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष गोकर कार्कीले भदौको 3 सता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो। अध्यक्ष कार्कीको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। पोखराको निजी क्षेत्रको छाता संस्था एवं सबैभन्दा पुरानो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग तथा वाणिज्य तर्फका 2 उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिव सहित 15 सदस्य चयन गर्नेछ। सदस्यमध्ये औद्योगिक तर्फ 1, वस्तुगत तर्फ 1 र खुलातर्फबाट 10 सदस्य निर्वाचित हुनेछन्। कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वत रहने व्यवस्था गरिएको छ। वन्यजन्तुको बढ़दो आक्रमणका कारण मुस्ताङमा लुलु गाई पालन संकटमा परेको छ। पारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 समरका किसान आश बहादुर गुरूङको गोठ पनि विस्तारै रित्तिँदै गएको छ। चरण क्षेत्र र गोठमै हिमचितुवाले बारम्बार आक्रमण गर्न थालेपछि पछिल्लो 4 वर्षमा 15 भन्दा बढ़ी लुलु गाई र बाछाबाछी मारेको उहाँले बताउनु भएको हो। त्यसपछि गाईपालन नै छाड्ने सोच बनाएको उहाँको भनाइ रहेको छ। समरगाउँमा अहिले करिब 50 लोपोन्मुख लुलु गाई रहेका छन्। दूध उत्पादन, मल तथा खेत जोत्नका लागि उपयोगी यो रैथाने जातको गाई संरक्षण गर्न सुधारिएको गोठ आवश्यक रहेको स्थानीय किसानले बताएका छन्। 1 दशक अघिसम्म मुस्ताङमा लुलु गाईको संख्या उल्लेख्य रहेको थियो, तर वन्यजन्तुको आक्रमण, वैदेशिक रोजगारी, गोचालोको अभाव, पर्यटन तथा अन्य व्यवसायतर्फ बढ़दो आकर्षक र बढ़ी दूध दिने होलस्टेन तथा जर्सी गाईपालनसँग गाईपालनतर्फ किसान आकर्षित हुँदा लुलु गाईको संख्या तीव्र रूपमा घट्दै गएको छ। ब्यास नगरपालिका तीन देउराली नगर र ऋषिङ गाउँपालिका एक झापुटार जोड्ने सेती नदीमाथिको पुलबाट बिहिबार राति एक युवतीले हाम फालेपछि स्थानीय युवा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा उनको सकुशल उद्धार गरिएको छ। घटनामा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका ऋषिङ गाउँपालिका एक स्थानीय युवा पोत बहादुर सारू मगरको साहस र मानवताको सर्वत्र प्रशंसा भएको छ। बिहिबार राति युवतीले पुलबाट सेती नदीमा हाम फालेको खबर स्थानीयवासीले पाए लगतै पोत बहादुर कुनै समय नगुमाई घटनास्थल पुग्नु भएको थियो। नदीमा बगेको युवतीलाई बचाउन उहाँले आफ्नै ज्यानको जोखिम मोलेर सेती नदीमा हाम फाल्नु भएको थियो। नदीको तीव्र बहावका बीच पोत बहादुर युवतीसम्म पुग्न सफल भएको हो। उद्धार टोली घटनास्थलमा आइपुग्न समय लाग्ने अवस्था देखिएपछि उहाँले युवतीलाई नदीको बीच भागमै करिब दुई घण्टासम्म समातेर सुरक्षित राख्नु भएको हो। जोखिमपूर्ण अवस्थामा पनि उहाँले युवतीलाई बग्न नदी धैर्यका साथ जोगाइराखेका कारण उहाँको ज्यान बचाउन सम्भव भएको बताएको छ। घटनाको जानकारी पाएपछि नेपाल प्रहरी नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो। आवश्यक उद्धार सामग्री सहित पुगेको टोलीले करिब दुई घण्टापछि पोत बहादुर र युवती दुवैलाई सकुशल नदीबाट बाहिर निकालेको थियो। उद्धारपछि युवतीलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। घटनापछि आफ्नो अनुभव सुनाउँदै पोत बहादुरले आफू नदीको भौगोलिक अवस्था राम्रोसँग जान्ने भएकाले उद्धारका लागि अघि बढेको बताउनु भएको हो। लायन्स क्लब अफ तनहु ब्यास सिटीको पद हस्तान्तरण कार्यक्रम दमली स्थित पिजन हिल स्कूल अफ हस्पिटालिटीमा सम्पन्न भएको छ। कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश चन्द्र हर्खले नवनिर्वाचित अध्यक्ष शान्ता बास्तोलालाई माइन्युट हस्तान्तरण तथा कुर्सी साटासाट गर्दै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुभएको हो। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट 325 एल नेपालका को चीफ एडभाइजर चुडामणि दाहालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व अध्यक्ष तथा सदस्यहरूले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आवश्यक सुझाव दिएका थिए। कार्यक्रमका अवसरमा क्लबका सदस्य अर्जुन श्रेष्ठको जन्मदिन पनि मनाएको थियो। साथै गण्डकी प्राज्ञ सभामा मनोनित भएका पूर्व अध्यक्ष ईश्वर चन्द्र वाक्ले तथा नवनिर्वाचित अध्यक्ष शान्ता बास्तोलालाई क्लबका तर्फबाट विशेष बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। समितिको प्रथम उपाध्यक्षमा वीरु बस्यल, द्वितीय उपाध्यक्षमा ब्रजेश शाह, तृतीय उपाध्यक्षमा राजु गोशली, सचिवमा ईश्वरराज पन्थ तथा कोषाध्यक्षमा सुखराम रहपाल लगायत रहनु भएको छ। कार्यक्रममा क्लबका पदाधिकारी सदस्य तथा लायन्स कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बागलुङको चोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुरा विरूद्धको खोप लागेपछि नियन्त्रणमा आएको हो। गत फागुन दोस्रो साता चोरपाटन नगरपालिका 7, 8 र 9 संक्रमण फैलिएको थियो। यसका लागि जनस्वास्थ्य कार्यालयले पहिलो चरणमा चोरपाटन र त्यसपछि आसपासका पालिकामा खोप अभियान चलाएको थियो। पहिलो चरणमा चोरपाटनका 6075 जनालाई खोप लगाएको थियो भने दोस्रो चरणमा निशिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडीघाट गाउँपालिका र गलकोट नगरपालिका 26347 बालबालिकामा खोप लगाएको थियो। 5 पालिकामा 32,000 बालबालिकालाई दादुरा विरूद्धको खोप दिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवेश शर्माले जानकारी दिनुभएको हो। संक्रमित बालबालिकाको समयमै उपचार आइसोलेसन सेन्टर व्यवस्थापन गरेर काम गरेको हुँदा समयमै नियन्त्रणमा आएको उहाँको भनाइ रहेको छ। हस्त ताजा 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालीका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800281142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
5: गन्दगी मेडिकल हल।
7: हो, गन्दगी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गन्दगी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903069, मोबाइल 9840826926।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
11: कहाँ जाने?
12: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
11: अनि बिचमा नझर्ने?
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
11: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
0: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
13: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
14: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
0: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
15: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560011445 र 98560204345।
16: XY3.8 अन्तर्मनको आवाज।
17: रोसै पेता लुता सेले,
18: न्याङ्गी गैला येनो,
19: कानुङ रोस माम्याकिन।
17: मस्या छ्या मामु, छ्या मस्या लु मामु, लु मस्या मिले मामु,
18: न्याङ्गी रिमठिम डिङ्गी, जो फनलबे लागिरी, न्याङ्गीला लोलोनो प्रयास कि।
20: रेडियो ढोरबाराही 103.8 मेगाहर्जरी
21: नाको रसे मुन्न जाट्नी पट्ट लाफाको के रसे के हुन्छ नि है।

फेरि झोडले है त रेडियो माघबारसे म मुजल्ला भएको के नाचिनी कहौरा सम्बन्धी तुन्च बाजात्य है त कहौरा उद्गम कानुर तनु जिल्लो ऋषिमै छान्चेले होटाबाटी चाहिँ कहौरा दोस्रो राष्ट्रिय सम्मेलन कानु तनु ऋषिङ गाउँपालिका काठ झापुटाराई केन्द्रीय मगर संघ र केन्द्रीय सांस्कृतिक मगर

हुनुहुन्छ कानु मगरको राष्ट्रिय कलाकारको बुद्धिजीवीको र नेपालभरि मगरको जम्मा छान्नु कहुरा मासबार साह्रै सेच छान्नुहुन्छ श्रोता लाफाको कहुरा विशेष जात म कानु तनौ च्याङ्जा पाल्पा कास्की बडी लोकप्रियले कहुरा कानु मगरको सांस्कृतिक पहिचान पनि आले र कहुरा कान्के समुदाय बीच काट छान्के कठ कठ खाटाके आपसी सम्बन्ध बद्दिके कानु कहुरा ढिङ विशेषता आले र कहुरा स्याक नै खैजडी झ्याली कैदिसले देहाक च्यानै निहीलाई बुके चापा झर्रा बुनाखी स्याले है त लाफाको अब भने फेरि काटलिङ स्याई है त श्रोता लाफाको ओ ढिङ बोलले तितो छ कि गुलियो स्वर शब्द संगीतले सञ्जीव सिंह राणामा गरौ।

पाँच वर्ष मुचो लाफाको के फेरि मनिता जाता है त लौतनी श्रोता लाफाको नाको कठा मुनाखी बात जात मिचिङको सिचे रमाइलो जात न मुके ढलिङ मनले नै लेनाइ पनि कानु ढुटो मासबारके भाग मया च बेला ताराहा अर्को साता मिनाम श्रृङ्खला लानाखी नाको रेडियो सेठाइ प्रस्तुत जातके पक्कै हिँडा ताराले बेचे कानु ढुटो मासबार के चेनाखी चहीसम्म साथ या च रोटा लाफाको के मासबार खासके डुस्म या च सहकर्मी लाफाको के मिगिनीदेखि गिरिङ गिरिङ धन्यवाद मासबार संयोजक बिर्सना श्रेष्ठ आदिवासी जनजाति संघ समन्वय परिषद शुक्ला गण्डकी के धन्यवाद टकरी लिएर साथै विशेष धन्यवाद यसै मासबार के प्रायोजन जानो या त पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडा के नाको के विभिन्न जात जातीय पहिरन चैदिसादेखि र आधुनिक बिजनु बडिनको चैदिस बहतै नाको पीआर कल्चर एन्ड फेसन हाउस है नुनाखी रोजोरी म बडिन लाके हेतले है त ना नुटार सो काट सेच लिङ सेनी है त लाफाको लिङ बोलले हिछान्चाले नानी स्वरले पवन दाना मगरो शब्द र संगीतले सूर्य झ्याली मगरो नाको कुलाई मुठ्याएर कानु झुट कानु रोस के सेके माम्याग्नी जेचै ना मास ब्रेक दुर्गा थापा मगर भाके छाना है त लाफाको झुटले चाहिँ ढोसिङ नेपाऊ

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्ष भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: मैडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 32 45 845 वेबसाइट www.gandakiuniversity.edu.np।
10: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
10: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
13: एडमिशन ओपन
14: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
13: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
14: बैचलर प्रोग्राम
13: 4 ईयर्स प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA
14: 4 ईयर्स ऑफ IT प्रोग्राम बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इंफॉर्मेशन टेक्नोलॉजी BCSIT
13: 4 ईयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस
14: Forms are available at college administration at 9 a.m. to 3 p.m.
13: Science and management, both stream can apply.
14: Last date of form submission, 26th Ashar 2083.
13: Entrance exam, 29th Ashar 2083.
14: Enter to learn, go forth to serve.
13: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np Website www.pcm.edu.np
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063-13-195 र 98467-15368।
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
16: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
15: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
17: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: गणेश नेपालीलाई बचाउन सरकारले अथक प्रयास गरेको गृहमन्त्रीको दावी, पाँच सदस्यीय छानबिन समिति गठन, दोषीलाई कड़ा कार्यवाही गर्न एमालेको माग।
0: दक्षिण पूर्वका मुलुकबाट 836 नेपालीको उद्धार, 602 जनाको भिजा शुल्क मिनाहा।
1: वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन घट्यो, आज नेप्से परिसूचकमा झिनो अंकले गिरावट।
0: इरानका नयाँ सर्वोच्च नेता मोजप्ता पहिलो पटक भोलि सार्वजनिक हुने, अली खामेनीको शोक सभामा सहभागी हुने सम्भावना।
1: र अस्ट्रेलियाको बिग ब्यास लीग क्रिकेटको उद्घाटन खेल भारतमा हुने।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज.
3: समाचार अब विस्तारमा. गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ. उपत्यका प्रहरी कार्यालय रानी पोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो. समितिमा काठमाडौँ प्रहरी परिषद र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सहभागी हुनेछन्. हिजो काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए. गम्भीर घाइते भएका उनको आज बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो. घटनाको सड़क र सदनमा विरोध भइरहेको छ.
4: गृहमन्त्री सुदन गुरूङले मुगुका 25 वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले आफ्नो तर्फबाट सम्भव सबै प्रयास गरेको बताउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा स्पष्टीकरण दिँदै उहाँले गणेश नेपालीलाई बचाउन सिरी एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको आवश्यक अनुमति लिएको र चिकित्सकको सल्लाह अनुसार उपचारको प्रयास गरिएको जानकारी दिनुभयो. गृहमन्त्री गुरूङले सरकारले आफ्नो दायित्वबाट एक इन्च पनि पछि नहट्ने भन्दै आफूलाई संसद र नेपाली जनतालाई ढाँट्न नआउने बताउनुभयो. उहाँले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनीतिकरण नगर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो. हुइलक लगाइएको घटनाबारे बोल्दै गृहमन्त्री गुरूङले उक्त कार्य स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको बताउनुभयो. उहाँले संघीय प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था रहेको स्मरण गराउँदै स्थानीय सरकारले बनाएको नियम कार्यान्वयन भएको दावी गर्नुभयो. साथै घटना भएको स्थानमा ट्राफिक प्रहरले नभई महानगर प्रहरले हुइल लक गरेको भन्दै गृहमन्त्री गुरूङले स्थानीय सरकार कुन दलको नेतृत्वमा छ भन्ने प्रश्न पनि उठाउनुभयो.
5: त्यो ठाउँमा ट्राफिकले हुइल लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा हुइल लक लगाएको छ, नगर प्रहरीले लगाएको छ. म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ. यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ. दुई तहको सरकार त तपाईँहरूसँग छ. यो नियम कानून हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँहरूले कार्यान्वयन नगर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको.
4: यसैबीच नेकपाका सांसद गोपाल शर्माले गृहमन्त्रीले संसदमा प्रयोग गर्नुभएको घाँटी सुक्ने गरी कराउने भन्ने अभिव्यक्ति सांसद र संसदको अपमान भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ. उहाँले सरकारको जवाफ माग्नु सांसदहरूको संवैधानिक दायित्व भएकाले त्यस्तो अभिव्यक्ति उपयुक्त नभएको धारणा राख्नुभयो.
6: सदनले सरकारलाई सदनमै खोज्ल्यो, सांसदहरूले सदनमै सरकारलाई खोज्ल्यो. सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो. सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन. यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र संसदप्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु. यसलाई संसदको रेकर्डबाट हटाइयोस्.
3: नेकपा एमाले नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न माग गरेको छ. पार्टी महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको हो. नेपालीले गरेको आत्मदाहको घटनाले देशलाई नै स्तब्ध बनाएको एमालेको ठहर छ. सरकारको जनविरोधी र गरीबमारा काम श्रृंखलाबद्ध रूपमा अघि बढ़िरहेको एमाले आरोप समेत लगाएको छ. सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा गरीब र निमुख नागरिकहरूलाई मध्य वर्षाको समयमा घरबार विहीन बनाएर सड़कमा पुर्याएको एमाले भनेको छ. सरकारको स्वेच्छाचारी र बलमिचाईपूर्ण व्यवहारका कारण हालसम्म चारजना सुकुम्बासी नागरिकले आत्महत्या जस्तो आत्मघाती निर्णय लिन बाध्य भएको आरोप एमाले लगाएको छ. सयौं नागरिक डिप्रेशनको शिकार बनेको एमालेको टिप्पणी छ.
4: यस्तै गणेश नेपालीको घटनाप्रति परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको छ. आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उक्त घटनालाई दुःखद भन्दै मृतकप्रति श्रद्धांजली व्यक्त गर्नुभएको हो. प्रवक्ता छेत्रीले गणेश नेपालीको निधनप्रति मन्त्रालयको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभएको छ.
3: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेको बताउनुभयो। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढ़ी बसेका नेपालीको भिजा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो।
4: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकाय प्रतिवेदनले दिएका सिफारिश कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा पहिलो पटक राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदनमाथि भएको छलफलमा वहाँले छलफलमा उठेका विषयवस्तु तथा सुझाव कार्यान्वयन गरिने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै मन्त्री गौतमले संवैधानिक निकाय सरकारबाट स्वतन्त्र हुने र संसदप्रति जवाबदेही हुने भएकाले सरकार संवैधानिक निकायका प्रतिवेदनका सिफारिश कार्यान्वयनमा मात्र सीमित हुने उल्लेख गर्नुभयो। यसअघि कार्य व्यवस्था समितिको बैठकमा यस्ता छलफल हुने गरिएको भए पनि सदनमा भएको यो छलफल नयाँ प्रयोग र नौलो अभ्यास भएको मन्त्री गौतमको भनाइ थियो।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
7: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7680-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। वर्षायाम शुरू भएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म पर्यटक जाने पदमार्गमा यति बेला दैनिक 5-15 जना मात्र जाने गरेका छन्। लमपुरमको धारापानी स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार वर्षायाम शुरू भएसँगै पर्यटकको आगमन घटेको हो। पर्यटकीय यामभित्र दैनिक 50-60 जनासम्म पर्यटक जाने गरे पनि असार लागेपछि कुनै दिन 1-2 र कुनै दिन 10-15 जनासम्म पर्यटक त्यहाँ पुग्ने गरेको उहाँले बताउनुभयो। गुरूङका अनुसार चालू आर्थिक वर्षको साउन 1 गतेदेखि यही असार 25 गतेसम्म अन्नपूर्ण पद मार्गमा 40,000 भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्।
3: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा 0 अंकको गिरावट आएको छ। आज नेप्से 1.13 अंकले घटेर 2600.78 बिन्दुमा कायम भएको हो। कारोबारमा आएका मध्ये 120 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 135 घटेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएकोमा आज 6.86 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनी भोलि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्ने अपेक्षा गरिएको छ। इरानको समाचार एजेन्सी तस्निमका अनुसार उहाँले आफ्ना बुवा एवं पूर्व सर्वोच्च नेता अली खामेनीका लागि कोम स्थित हजरत मासुमेह दरबारमा भोलि आयोजना गरिने शोकसभाको नेतृत्व गर्ने सम्भावना छ। अली खामेनीको आज मसहतको इमाम रेजा दरबारमा अन्त्येष्टि गरिएको छ। यसको भोलिपल्ट कोमामा शोकसभा आयोजना गर्न लागि हो। युद्ध शुरू भएदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा देखा नपरेकाले मोस्तबाको सार्वजनिक उपस्थितिको लामो समयदेखि अनुमान गरिएको छ। अमेरिका इजरायलले गत फेब्रुअरी 28 इरानमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि उहाँका छोरा मोस्तबा मार्च 9 नयाँ सर्वोच्च नेता बन्नुभएको थियो। त्यस यता उहाँ सार्वजनिक रूपमा देखिनु भएको छैन।
3: अब खेल समाचार। अस्ट्रेलियाको चर्चित टी ट्वेन्टी क्रिकेट प्रतियोगिता बिग ब्यास लीग बीबीएलको आगामी संस्करणको उद्घाटन भारतको चेन्नई स्थित एमए चिदम्बरम रंगशालामा हुने भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेलबर्न क्रिकेट रंगशालामा संयुक्त रूपमा यसको घोषणा गरेका हुन्। दुई देशबीचको खेलकुद साझेदारी र जी डे नमस्ते अभियान अन्तर्गत आगामी डिसेम्बर 12 हुने बीबीएलको 16 संस्करणको उद्घाटनमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनिगेट्स बीच प्रतिस्पर्धा हुनेछ। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: गणेश नेपालीलाई बचाउन सरकारले अथक प्रयास गरेको, गृहमन्त्रीको दावी, 5 सदस्यीय छानबिन समिति गठन, दोषीलाई कड़ा कार्यवाही गर्न एमालेको माग।
3: दक्षिण पूर्वका मुलुकबाट 836 नेपालीको उद्धार, 602 जनाको भिजा शुल्क मिनाहार।
4: वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन घट्यो, आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट।
3: इरानका नयाँ सर्वोच्च नेता मोस्तबा पहिलो पटक भोलि सार्वजनिक हुने, अली खामेनीको शोक सभामा सहभागी हुने सम्भावना।
4: र अस्ट्रेलियाको बिग ब्यास लीग क्रिकेटको उद्घाटन खेल भारतमा हुने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
10: बिस्तारै चलाउनुहोस् न दाइ, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू,
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98562625 र 98468064145।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
4: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
4: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-4-63-33-101 र 98-4-68-83-522।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
8: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
8: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
8: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98-4-63-61-209 र 98-0-41-21-718। आजै सम्पर्क गर्नुहोस्।
9: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि।
1: यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
12: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
13: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
14: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: १०३.८ अन्तर्मनको आवाज।

0: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इंग्लिश बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौ है त।
1: मेरो नाम अन्डर श्रेष्ठ हो, म कक्षा 5 घरबाट छु। आज म हजुरलाई म्याथमेटिक्स इज आवर डेली लाइफ भन्दैछु। म्याथमेटिक्स इज वान अफ द मोस्ट इम्पोर्टेन्ट सब्जेक्ट इन आवर डेली लाइफ। वी युज म्याथमेटिक्स एभ्री डे इभन विथ आउट नोटिसिङ इट। इट हेल्प युज काउन्ट मनी, टेल द टाइम, मेजर लेन्थ, वेट एन्ड डिस्टेन्स एन्ड क्यालकुलेट द कस्ट अफ थिङ्स वेल सपिङ। स्टुडेन्ट्स युज म्याथमेटिक्स इन स्कुल टु सल्भ प्रब्लम्स, अन्डरस्ट्यान्ड प्याटर्न्स एन्ड डेभलप लोजिकल थिङ्किङ स्किल्स। म्याथमेटिक्स इज अल्सो युजफुल एट होम। इट हेल्प युज डिभाइड फुड इक्वल, follow recipes, menus, household expenses and plan our daily activities. When we travel, mathematics help us calculate distance, speed and travel time. We also use math while playing games, keeping score, reading calendars and understanding timetable. Many professionals, some as doctors, engineers, architects, shopkeepers, scientists and bankers, mathematics is their work. Mathematics help people and correct decisions, solve real life problems and store their work efficiently. Aru abo afro party rakhe abo sathiharule ni rakhnu hola. Thank you.
0: हजुर, अहिले भने मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दै अगाडि बढ्दैछौ। नमस्कार, स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
2: नमस्कार, धन्यवाद।
0: हजुरको शुभ नाम चाहिँ के हो नि?
2: मेरो शुभ नाम सियाबिका हो।
0: अनि हजुरको घर चाहिँ कहाँ हो त?
2: मेरो घर नर्सरी पर्छ।
0: नर्सरी भनेपछि नर्सरीदेखि स्कुलसम्म कसरी आउने जाने गर्नुहुन्छ?
2: बसमा।
0: बिहान मर्निङ क्लास छ कि छैन तपाईँको?
2: छ।
0: कति बजे?
2: बिहान 7 बजे।
0: 7 बजे भनेपछि 7 बजे चाहिँ स्कुलसम्म आउनको लागि कति बजे रेडी हुनुपर्छ? के छ तपाईँको टाइम म्यानेजमेन्ट?
2: 5 बजे।
0: 5 बजेबाट नै सुरु चाहिँ गर्नु पर्यो है। अनि खाना चाहिँ कुन टाइममा खानुहुन्छ त बिहान?
2: बिहान गाडीमा आमाले पठाइदिनुहुन्छ।
0: आमाले पठाइदिनुहुन्छ। कहिले काहीँ चाहिँ घरै बसेर खाना पाए हुन्थ्यो जस्तो हुन्छ कि हुँदैन?
2: ब्रेकफास्ट खान्छु।
0: ब्रेकफास्ट चाहिँ घरै खाएर आउनुहुन्छ है। अनि आज हामीलाई सियाजीले चाहिँ के सुनाउँदै हुनुहुन्छ नि?
2: मैले आफ्नो आमाको शिक्षक
0: आमाको बारेमा चाहिँ लिएर आउनु भएको छ है। त्योभन्दा अगाडि सोधिहाल्नु मन लाग्यो, तपाईँलाई केही छ यहाँबाट चाहिँ अब आमाले सुन्दै हुनुहुन्छ भने भन्न मन लागेको कुरा?
2: मेरो मम्मी चाहिँ विदेश हुनुहुन्छ।
0: हजुर।
2: र म उहाँलाई धेरै माया गर्छु। यति नै भन्न चाहन्छु कि म हजुरले गर्दा म यो ठाउँमा आउन सके भनेर।
0: कस्तो राम्रो कुरा है। ल, यहाँबाट हामी पनि तपाईँको मम्मीलाई धेरै मिस गरेको छौँ है। अहिले भने सुरु गरौँ है त तपाईँको ट्यालेन्ट।
2: आमा जन्माएर कसा साउँछिन् साथी, असल बाटो देखाएर पुर्याउँछिन् माथि, तातै गर्दै सिकाउँछिन् दाहा पाएर चाल्न, लागि पर्छ संस्कार र ज्ञानको दियो बाल्न, कोखाइ भन्दै पकाएर खुवाउँछिन् खाना, लक्ष्मी छ सन्तानको सधैँ बढोस् मान, सन्तानको खुसीलाई आफ्नो खुसी ठान्छिन्, सन्तानको सुखी राख्छिन् गरे स्वर्ग पार्छ, सन्तानै हो उनका धन केही हुने हुन्न, तिनै हाँसो उनी हाँसिन् रो रुन्छ मन, जन्मदाता कर्मदाता स्वर्ग आमा, माता कि खानी उनी देवी नै हुन् आमा। धन्यवाद।
0: हजुर, कस्तो राम्रो कविता है यो चाहिँ, तपाईँले आफै सिर्जना गर्नु भएको
2: हो? होइन, तीन कक्षाको नेपाली बुकबाट लिन्थ्यो।
0: अनि तपाईँलाई चाहिँ अनि रेडियो प्रोग्राम भन्ने बित्तिकै अनि आज सहभागिता जनाउँदैछु भन्दा यो आमाको बारेमा चाहिँ सुनाउनु मन लागेको
2: हो। हजुर।
0: अनि तपाईँलाई अब पढाइ सँगसँगै अरू के कुरा चाहिँ गर्नु मन लाग्छ नि?
2: मलाई पढाइसँगै सबै कुरा गर्न मन लाग्छ।
0: सबै कुरा गर्न मन लाग्छ। अनि अघि अब खानाको कुरा पनि आइरहेको थियो, तपाईँलाई खाना बनाउन आउँछ कि आउँदैन?
2: अलिअलि
0: अलिअलि, काम परेको बेलामा, पालो परेको बेलामा चाहिँ आउँछ हो।
2: हजुर।
0: अनि पढाइ सँगसँगै एकदमै मेहनत गरेर धेरै पढ्नु होला है। अनि तपाईँलाई फ्युचरमा गएर चाहिँ के बन्नु मन छ नि?
2: फ्युचरमा गएर अब त है थाहा हुन्छ,
0: पछि नै थाहा हुन्छ, अहिले चाहिँ सोच्नु भएको छैन।
2: मम्मीले चाहिँ डाक्टर बन भन्नुहुन्छ।
0: हजुर।
2: मम्मीको इच्छा पुर्याउन कोसिस गर्दैछु।
0: ल, एकदमै मम्मीको इच्छा सँगसँगै आफ्नो अब इच्छा के छ, मेहनत गरेर धेरै पढ्नु होला फेरि पनि भन्दै अहिलेको लागि भने जाँदा जाँदै तपाईँ जस्तै सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ नि?
2: मेरो साथीहरूले पनि यसरी नै आफ्नो आमालाई धेरै माया गर्ने भन्ने भन्न चाहन्छु।
3: Good afternoon, my name is Jessica Gurung, I am from class 5B. I am going to tell you about menstruation. Our menstruation is a monthly process of bleeding which is normal and usually lasts from 3 to 7 days. It only happens to the girls after they hit puberty. It is common to feel tired, have stomach pain or notice mood changes during a period, eating healthy food, drinking plenty of water and getting enough rest can help you feel better. Using clean pads, clean your underwear and take regular bath to maintain menstruation hygiene. Thank you. साथीहरूलाई म के भन्न चाहन्छु भने menstruation अथवा महिनावारीको समयमा विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, एकदमै आफूलाई निट एन्ड क्लिन राख्नुहोला, अनि सेनिटरी प्याडहरूको युज गर्नुहोला, विशेष आफूलाई हेल्दी राख्नुहोला। थ्याङ्क यू।
0: हजुर, अहिले भने कुराकानीको साथमा मसँग बहिनी हुनुहुन्छ, अनि उहाँ पछि चाहिँ मसँग चाहिँ दुईजना बहिनीहरू अनि अर्को तिनजना भाइहरूको प्रतिभा पनि हामीले सुन्न बाँकी नै छ। केही समय पश्चात भाइहरूको अनि बहिनीहरूको प्रतिभा पनि सुन्छौँ। अहिलेको लागि भने मसँग श्रेया श्रेष्ठजी हुनुहुन्छ है, धेरै धेरै स्वागत छ प्रोग्राममा।
4: नमस्कार, धन्यवाद।
0: अनि सञ्चारमै हुनुहुन्छ श्रेयाजी?
4: सन्चै छु।
0: अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त?
4: राम्रो हुँदैछ।
0: राम्रो हुँदैछ है। तपाईँ कतिको कक्षामा पुग्नु भयो?
4: म पाँच।
0: पाँचमा। अनि अब चारको पढाइ चाहिँ कस्तो भएको थियो त?
4: राम्रै भएको थियो।
0: राम्रै भएको थियो है। अनि चार कक्षा पढ्न सजिलो रहेछ कि पाँच कक्षा सजिलो रहेछ त नि?
4: चार
0: कक्षा नै सजिलो रहेछ है। ल, चार कक्षा सजिलो, जस्तै गरेर पाँच पनि मेहनत गरेर पढ्नु होला। अनि आज हामीलाई श्रेयाजीले चाहिँ के सुनाउँदै हुनुहुन्छ नि?
4: सामाजिक विकृतिहरू र कुरीति। सामाजिक विकृतिलाई समाजको मान्यताबाट विचलितको रूपमा परिभाषण गरिनेछन्। गणित असमर्थता, अवसर अभाव र हिंसाको जोखिम लपाएर विभिन्न कारणले सामाजिक विकृतिलाई नियमित सकिन्छ। सामाजिक कुरीति र अपराध गर्ने मानिस मानवता संवाद र समृद्धिलाई ध्वस्त पार्छ। ती मध्ये केही सामाजिक विकृतिहरू छुवाछुत, दाइजो प्रथा, बाल विवाह, लागु औषध विशेषण, डकैती, चोरी, घुसखोरी, भ्रष्टाचार, बालिका बेचबिहन, लागु औषध दुर्व्यसन र तस्करी आदि हुन्। त्यस्ता सामाजिक विकृतिलाई हामीले हटाउँदै लैजानु पर्छ, तब हाम्रो समाज विकास हुन सक्छ।
0: हजुर, विकृतिलाई चाहिँ हामीले हटाउन सक्नुपर्छ भनेर चाहिँ सामाजिक विकृतिहरूको बारेमा र कुरीतिहरूको बारेमा चाहिँ बहिनी श्रेयाजीले हामीलाई सुनाइसक्नु भएको छ। अनि यो सँगसँगै सोधिहाल्नु मन लाग्यो, अब सामाजिक सञ्जाल भनेर चाहिँ अब पछिल्लो समय धेरै भाइ बहिनीहरूले चाहिँ मोबाइल फोन युज गर्नुहुन्छ भनेर चाहिँ गाली खाएको देखिन्छ, तपाईँलाई चाहिँ के छ? तपाईँले गाली खानु भएको छ मोबाइल फोन हेरेर?
4: छैन
0: छैन है, तपाईँ चाहिँ ज्ञानी हुनुहुन्छ है।
4: हजुर।
0: अनि अब मोबाइल फोन चाहिँ तपाईँले किन नहेर्नु भएको होला?
4: पढाइमा पनि ध्यान दिनुपर्छ भनेर।
0: कस्तो राम्रो विचार है, पढाइमा पनि ध्यान दिनुपर्छ। अनि कोही साथीहरूले त अब एकदमै हेर्नु भयो अरे होइन, होमवर्क पनि गर्नु भएन अरे, खालि मोबाइल मात्रै हेर्नु भयो अरे भन्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: मोबाइल धेरै नहेर्नु, होमवर्क गर्नु भन्न चाहन्छु।
5: much. Thank you.
0: हजुर, अहिले भने फेरि पनि मसँग अर्को एकजना बहिनी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार, स्वागत छ प्रोग्राम स्कुल कलेजमा।
6: नमस्कार, धन्यवाद।
0: हजुरको शुभ नाम चाहिँ के हो नि?
6: मेरो शुभ नाम पर्पल चापा गाई हो।
0: पर्पल चापा गाई जीसँग यो भन्दा अगाडि मेरो कुराकानी भएको छ कि छैन रे?
6: भएको थियो,
0: यो भन्दा अघिल्लो क्लासमा चाहिँ भएको थियो है।
6: हजुर।
0: अनि तपाईँको कक्षाको अहिले कक्षा पाँचको पढाइ कस्तो हुँदैछ त?
6: राम्रै चलिरहेको छ।
0: राम्रै चल्दैछ है। अनि आज रेडियो प्रोग्राममा सहभागिता जनाउँदै गर्दा हामीलाई के सुनाउन ल्याउनु भएको छ, के सुनाउँदै हुनुहुन्छ?
6: समयको महत्व।
0: समयको महत्व भने चाहिँ आज बहिनीले हामीलाई सिकाउँदै हुनुहुन्छ है पलपलजीले।
6: हजुर,
0: गरिदिनुहोस्।
6: समय मानिसको जीवनमा सबैभन्दा मूल्यवान सम्पत्ति हो। समय एकपटक बितेपछि फेरि फर्केर आउँदैन, त्यसैले समयको सदुपयोग गर्ने व्यक्तिले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ। समयको महत्वलाई बुझ्ने मानिस कहिल्यै अल्छी हुँदैन, ऊ आफ्नो काम पूरा गर्न प्रयास गर्छ। समयको सदुपयोगले मानिसको जीवनमा अनुशासन, आत्मविश्वास र सफलता ल्याउँछ। समय दुरुपयोगले भने पछि त असफलता र अवसर गुमाउन पुग्छ। त्यसैले समयलाई बर्बाद नगरी हरेक क्षणले बुझेर अगाडि बढ्नुपर्छ। समय नै जीवन हो। जीवन सफल, सुखी र उपयोगी हुन्छ। त्यसैले सही समयमा सही काम गर्ने बानी बसाल्यौ भने हाम्रो जीवन सफल हुन्छ। धन्यवाद।
0: समयको महत्वको बारेमा यसरी जानकारी दिइरहँदा कोही समय खेर फालेर बस्ने साथीहरूलाई चाहिँ के भन्नु मन लाग्छ त नि हाम्रो फलफलजीलाई?
6: समयको सदुपयोग गर्नुपर्छ, समयको खेर फाल्नु हुँदैन। धन्यवाद।
0: अनि तपाईँले चाहिँ कतिको खेर फाल्ने गर्नुहुन्छ, के गर्नुहुन्छ?
6: फाल्दिन, सदुपयोग गर्छु।
0: सदुपयोग अनि कसरी गर्नुहुन्छ त समयको सदुपयोग?
6: पढेर फ्री टाइमको बेलामा आफूलाई रुचि गरेर घरको काम गरेर गर्छु।
0: त्यसरी चाहिँ समयको सदुपयोग गर्नुहुन्छ है। अनि अब पछिल्लो समय दुई दिन छुट्टी छ नि त, पहिला शनिबार मात्र हुन्थ्यो, अहिले आइतबार पनि छुट्टी छ। अनि त्यो समयको सदुपयोगहरू चाहिँ कसरी गर्नु भएको छ यहाँले?
6: पढेर
0: नै गर्नुहुन्छ। अनि बाहिर साथीहरूसँग घुमफिरको लागि, खेल्नको लागि चाहिँ कतिको जाने गर्नुहुन्छ, कतिको समय छुट्याउनुहुन्छ?
6: एक घन्टाको
0: भनेपछि पढाइलाई चाहिँ अलिक धेरै समय दिनुहुन्छ, अरू कुरालाई चाहिँ अलिक कम दिनुहुन्छ?
6: अरू सबैलाई पनि ठिकै दिन्छु, धेरै पढाइलाई
0: भनेपछि सबैलाई ठिक ठाकै पढाइलाई चाहिँ अलिक धेरै दिनुहुन्छ है। ल, यसरी नै मेहनत गरेर पढ्नु होला। अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ?
6: टिचरहरूले दिनुभएको गृह कार्य समयमा गर्नु है, समयको खेर नफाल्नु है।
7: Hello everyone, it's Mini Lamale. I'm reading class 5A. Today I'm going to tell about some scientific instruments with their uses. Scientific instruments. We use various types of instruments in laboratory. They are called scientific instruments. The uses of some scientific instruments are test tube. They are used for mixing or heating the chemicals. Funnel. It is used to transfer chemicals from one pot to other. It is also used to place filter paper while filtering mixers. Condenser. It is used to cool down water vapor to form water dust. Porcelain basin. It is used to heat the chemicals. It is also used to evaporate solvent from the chemicals. Beaker. A beaker is used to mix or heat the chemicals in relatively larger scales. Thank you.
0: हजुर, बहिनी निलमले चाहिँ हामीलाई साइन्टिफिक इन्स्ट्रुमेन्टको बारेमा सुनाइरहँदा चाहिँ तपाईँलाई साइन्स कतिको मनपर्छ?
7: धेरै नै मनपर्छ।
0: तपाईँको फेभरेट सब्जेक्ट चाहिँ कुन हो त?
7: मेरो फेभरेट सब्जेक्ट साइन्स।
0: साइन्स नै हो। अघि योभन्दा अघिल्लो एपिसोडमा पनि एकजना बहिनीले चाहिँ साइन्स मनपर्छ भन्नुभएको थियो। अनि अरू सब्जेक्टहरू चाहिँ कतिको मनपर्छ?
7: अरू सब्जेक्टहरू ठिकै
0: ठिकै मनपर्छ है। अनि यो सँगसँगै अरू कुरा पनि सोधौँ, तपाईँलाई फ्री समयमा चाहिँ के गर्नु मनपर्छ नि?
7: मलाई चाहिँ फ्री समयमा क्राफ्टिङ गर्नु मन लाग्छ।
0: क्राफ्टिङहरू गर्नु मनपर्छ है। अनि तपाईँको फेभरेट फुड चाहिँ कुन हो त?
7: मेरो फेभरेट फुड चाहिँ पिज्जा हो।
0: पिज्जा हो। अनि तपाईँको फेभरेट कलर?
7: फेभरेट कलर पर्पल।
0: पर्पल मनपर्छ है। अनि यसरी फेभरेट कुराहरू सोधिरहँदा ट्याक्कै यो फेभरेट कुरा चाहिँ सोधि हुन्थ्यो भन्ने केही छ?
7: त्यस्तो त सोध्थे मात्रै, आज भन्न पनि पाएँ।
0: भन्न पनि पाउनु भएको छ है। अनि तपाईँको फेभरेट टिचर पनि भनिदिनुहोस् न त।
7: मेरो फेभरेट टिचर चाहिँ सरिता ढकाल।
0: सरिता ढकाल। अनि सरिता ढकाल टिचरले चाहिँ कुन सब्जेक्ट पढाउनुहुन्छ नि?
7: साइन्स
0: नै पढाउनुहुन्छ है। अनि यो सँगसँगै जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्नु मन लागेको छ त नि?
7: हाम्रो मैले चाहिँ आफ्नो श्रोता साथीहरूलाई चाहिँ पढ्नु होला र मेहनत गर्नु होला र आफूलाई गर्न मन लागेको कुराहरू समयमै गर्नु होला। धन्यवाद।
5: नमस्कार, मेरो नाम चाहिँ रिदम हो। म चाहिँ कक्षा 8 अध्ययन गर्छु। म चाहिँ थाङ्दीबाट हो। आज म चाहिँ डाक्टरले लेखिदिने औषधिको कोडको बारेमा भन्न जाँदैछु। अनि कृपया आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु होला अनि ध्यान दिएर सुन्नु होला। एसी भनेको चाहिँ खाना खानुभन्दा पहिले, अनि पिसी भनेको चाहिँ खाना खाइसकेपछि, ओडी भनेको चाहिँ दिनमा 1, बिडी भनेको चाहिँ दिनमा 2, टिडिएस भनेको चाहिँ दिनमा 3, एचएस भनेको चाहिँ सुत्नुभन्दा अगाडि, एसओएस भनेको चाहिँ आवश्यक परेको बेलामा मात्र, एसटिएटी भनेको चाहिँ तुरुन्तै लिनुपर्ने, क्युआइडी भनेको चाहिँ दिनमा 4, डिसी भनेको चाहिँ दबाई खान बन्द गर्ने, डब्लुएम भनेको चाहिँ दुधको साथमा खाने, डब्लुपी भनेको चाहिँ धेरै पानी पिएर खाने। यो चाहिँ डाक्टरले लेखिदिएको औषधिको कोड हो। आशा गर्छु कि यो चाहिँ तपाईँहरूले मैले भनेको चाहिँ बुझ्नुभयो। अनि यस सँगसँगै हाम्रो सुनिरहेको साथीहरूलाई चाहिँ के भन्न चाहन्छु भने, जङ्क फुड चाहिँ धेरै नखानु होला। अनि हाम्रो प्यारेन्ट्सहरूलाई पनि के भन्छ भने, जङ्क फुड खान नदिनु होला अनि हेल्दी हेबिटको चाहिँ बानी बसाल्नु होला। स्टे हेल्दी, बी हेल्दी। थ्याङ्क यू।
0: हजुर, अहिले भन्ने कुराकानीको साथमा बहिनीहरूको पालो सकिएर अब मसँग 3 भाइहरू हुनुहुन्छ। अनि यता हुनुहुन्छ भाइ सुधीर घिमिरेजी, है, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। नमस्कार, स्वागत छ भाइ सुधीरलाई कार्यक्रममा।
8: नमस्कार, धन्यवाद।
0: अनि हजुरको घर चाहिँ कहाँ हो नि सुधीरजी?
8: मेरो घर चाहिँ नौबिसेमा हो।
0: नौबिसेमा। अनि तपाईँको पढाइ कस्तो हुँदैछ?
8: राम्रो छ।
0: राम्रो हुँदैछ है। अनि तपाईँले चाहिँ रेडियो प्रोग्राममा आज भाग लिन्छु भनेर थाहा थियो कि थिएन? थाहा थियो है। अनि हामीलाई सुनाउनको लागि आज के लिएर आउनु भएको छ नि?
8: माई फेभरेट हबी।
0: माई फेभरेट हबी। अब भाइलाई चाहिँ के गर्न मन पर्दो रहेछ त भनेर हामी अब ट्यालेन्टबाट नै सुन्छौँ। सुरु गरिदिनुहोस् है त।
8: माई फेभरेट हबी। माई फेभरेट हबी इज ड्रइङ। आई लभ टु ड्र पिक्चर्स अफ ट्रिज, बर्ड्स, एनिमल्स, हाउसेस एन्ड पिपुल। आई युज पेन्सिल, क्यारन्स, स्केच पेन्स एन्ड वाटर कलर्स टु मेक माई ड्रइङ्स कलरफुल। ड्रइङ मेक्स मी फिल हेप्पी एन्ड पिसफुल। I draw pictures in my free time, especially on weekends and holidays. My parents and teachers say I draw very well. I also take part in drawing competition at school. My hobby helps me to stay creative and focused. I want to become a good artist in future. I love my hobby very much.
0: Favorite hobby chai drawing bhanera aayo. Ani bhai le chai aba dekhauna milyo bhanera chai aafno drawing haru aafno talent haru hamlai dekhaunu huncha ki hudaina?
8: Dekhauchha.
0: अनि ड्रइङ सँगसँगै तपाईँलाई के गर्नु मनपर्छ नि?
8: खेल्न मन लाग्छ।
0: खेल्न मनपर्छ है साथीहरूसँग। अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई के म्यासेज दिन चाहनुहुन्छ?
8: खाली समयको चाहिँ सदुपयोग गर्नु होला, यतिकै खेर नफाल्नु होला। थ्याङ्क यू।
9: हेलो, माई नेम इज दीक्षण गुरुङ फ्रम क्लास 5A। माई हबी इज किपिङ माई सेल्फ एन्ड माई सराउन्डिङ क्लिन। आई ब्रश माई टीथ ट्वाइस अ डे, वाश माई हैंड रेगुलरली एन्ड कीप माई रूम नीट एन्ड टाइडी। टुडे आई वुड लाइक टू से अ फ्यू वर्ड अबाउट इन्वायरमेंट सैनिटेशन। इन्वायरमेंटल सैनिटेशन मीन कीपिंग आवर सराउंडिंग्स clean and healthy. A clean environment helps us stay safe from diseases and make our community beautiful. We should always throw garbage in dustbin. Dustbin keep our classroom and home clean and avoid littering. We should also plant trees and protect nature. Cleanliness is everyone's responsibility. If we all work together, we can make our environment healthy, safe and pleasant for everyone. Thank you.
0: हजुर, अहिले पनि भाइ दीपसनजी हुनुहुन्छ। अनि उहाँले चाहिँ इन्भाइरोमेन्टल सेनिटेसन, वातावरणलाई चाहिँ सफा राख्नुपर्छ, फोहोरहरू चाहिँ अब डस्टबिनमा राख्नुपर्छ भन्दै हामीलाई धेरै राम्रो कुराहरू पनि सिकाइसक्नु भएको छ। अनि थोरै कुराकानी गरौँ, भाइ दीपसनजी चाहिँ संसारमा हुनुहुन्छ, किन हो पर बस्नु भएको? तपाईँलाई बोल्न अप्ठ्यारो लागेछ हो?
10: होइन
0: होइन है। अनि तपाईँलाई चाहिँ सुरुबाट नोटिस गरिरहेको थिएँ, किन होला यति धेरै चल्नु मन लागेको, हाँस्नु मन लागेको? अनि म तपाईँको बारेमा चाहिँ साथीहरूलाई सोधौँ तपाईँ कस्तो हुनुहुन्छ भनेर। ल, अब एउटा रमाइलो पनि है, धेरै साथीहरूले चाहिँ उहाँ चाहिँ धेरै साथीको पालोमा हाँस्नु भएको थियो। पहिला कताबाट सुरु गरौँ? यताबाट सुरु गरौँ है। अनि भाइ दीपसन चाहिँ कस्तो हुनुहुन्छ?
8: क्लासमा धेरै चल्नु
0: ल क्लासमा धेरै चल्नुहुन्छ अरे। अनि बहिनी
10: टाइममा होमवर्क गरेको भ्याउँदैन
11: क्लासमा धेरै होला कस्तो नोभल भन्दाखेरि मान्नै मान्दैन
0: ल भाइको चाहिँ धेरै गुनासो आयो साथीहरूले भनेको कुरा चाहिँ साँचो हो कि होइन तपाईँ आफै
10: भनिदिनुहोस्
0: न त होइन है अनि किन त साथीहरूले अनि एकजनाले भनेको नपत्याउने सबैले तपाईँ हल्ला गर्नुहुन्छ भन्नुभएको छ त यतातिर
10: हल्ला गर्ने चाहिँ यो होमवर्क नगर्ने होइन
0: हल्ला गर्ने चाहिँ हो होमवर्क नगर्ने चाहिँ यो झुटो है ल अब साथीहरूलाई चाहिँ के भन्नु मन लागेको छ ल तपाईँ पनि भन्नुहोस् न त के भन्नु मन लागेको छ
10: त्यसरी मलाई ढिलो आएर नरगाउनै साथीहरू
0: अनि जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ
10: धेरै जगजग नगर्नु होला होमवर्क टाइममा भ्याउनु होला टिचरले भनेको मान्नु होला थ्याङ्क यू
12: हेलो एभ्रीवन माइ नेम इज दिशा थापा टुडे आई एम गोइङ
0: नानाले भनेको नपत्याउने सबैले तपाईँ हल्ला गर्नुहुन्छ भन्नुभएको छ त यतातिर
10: हल्ला गर्ने चाहिँ यो होमवर्क नगर्ने होइन
0: हल्ला गर्ने चाहिँ हो होमवर्क नगर्ने चाहिँ यो झुटो है ल अब साथीहरूलाई चाहिँ के भन्नु मन

0: There are two buildings with three streets. My school is surrounded by peaceful environment. There are three buses in my school. There are more than 7 students and 45 teachers. All the teachers are kind, helpful, and supportive. Our like science lab, computer lab, library, dance class, and ICT all. I love my school. No, thank you. Ramro song pan hola, school sada jaanu hola. Dhanyawad.
1: आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौ शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनी संघको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनी संघको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कॉलेज। नमस्कार।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0-65-571-240।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0-65-414-222 र 98-560-21-692।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
7: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
0: होइन के सुन्ने भनेको
4: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
0: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
4: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
0: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
4: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9922, 98058-28008 र 98460-69246।
10: हजुर, दान गरौ।
0: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: हामीले दान गरौं, सकेको गरौं सबैले गरौं।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
12: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: करवा रहे 110.8 मेगाहर्जको साँझ 7 बजे करवा रहे हाइलाइट्समा समाचार पछिबाट सहकर्मी अशोक सँगै स्वागत छ। करवारे हाइलाइट शुरू गरौ आजका मुख्य समाचारका शीर्षकहरूबाट।
1: गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रतिपक्षी दलहरूको माग आफू स्टन बाजी गर्न सरकारमा नआएको मुख्यमन्त्री गुरु।
0: जमिनमा गाँजा खेती गर्न सकित म्याग्दे गाउँपालिकाले बादर नियन्त्रण बादर क्षेत्रका किसान संगठनलाई प्राथमिकतामा राख्ने।
1: नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको सरकारको प्रस्तोक्ति विद्यालय खोल्न अनुमति र स्वीकृति दिने अधिकारी स्थानीय तहलाई प्रदान।
0: संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव थप सुलिँदै आवश्यक परि इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको इजरायलको चेतावनी।
1: र नेपालले घरेलू मैदानमा भारतको यो टिमसँग टी20 सिरिज खेल्ने।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिपक्षी दल नेकपा नेपाली कांग्रेस नेकपा एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाण्डुको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेकपा सांसद पार्वती विका वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ। त्यस्तै यो घटनामा राज्य किन मुख दर्शक बनेर बसेको छ भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसकी सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनु भएको छ। त्यस्तै एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि आग्रह गर्नुभएको छ। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ।
1: गृहमन्त्री सुधीन गुरूङले आफू स्टनबाजी गर्न सरकारमा नआएको बताउनु भएको छ। गणेश नेपालीको घटनाबारे जानकारी दिन आज प्रतिनिधि सभाको बैठकमा पुग्नुभएका गृहमन्त्री गुरूङले यो घटनामा कतिजना अस्पताल पुगे भनेर विपक्षी दलका सांसदहरूलाई प्रश्न पनि गर्नुभयो। ठाउँमा पुगेर नागरिकको सेवा गर्न नसक्ने तर सदनमा नागरिकको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने उहाँको भनाइरहेको छ। गृहमन्त्रीले आफूहरूले ठाउँमा गएर नागरिकको सेवा गर्दा त्यसलाई विपक्षी दलका सांसदहरूले इस्टर्न बाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई त्यस्तो इच्छा नभएको बताउनु भएको छ। यसैबीच सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको छ। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको समेत जनाउनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
0: नेपाली कम्युनिष्ट पार्टीले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कार्यवाही गर्न तथा पीड़ित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग गर्नुभएको हो। नेकपाले सरकारसँग धरातलीय यथार्थमा उभिएर आम नागरिकका समस्याप्रति संवेदनशील बन्न विशेष गरी बेरोजगार युवा सुकुम्बासी भूमिहीन मिटर ब्याज पीड़ित तथा अन्य उत्पीड़ित समुदायका समस्यालाई तत्काल मानवीय न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न माग गर्नुभएको छ।
1: नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने निर्णय गरेको छ। शुक्रबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको समूहमा आबद्ध पार्टीका पूर्व पदाधिकारीहरूको बैठकले साउनको 6 गते प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। कार्यक्रममा नेता डाक्टर शेखर कोइराला पनि सहभागी हुने डाक्टर महतले बताउनु भएको छ। त्यही दिन साउनभित्र सम्पन्न गर्ने गरी राष्ट्रिय भेला आह्वान हुने पनि नेता महतको भनाई छ। बैठकमा निवर्तमान कार्यवाहक सभापति कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति विमलेन्द्र निधि, विजय कुमार गक्षेदार, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, डाक्टर शशांक कोइराला, डाक्टर महत लगायतका नेताहरू सहभागी हुनुहुनेछ।
0: सीमित घरेलु प्रयोगका लागि भाग एक प्रकारको गाँजा खेती भइरहेको गण्डकी प्रदेशमा अब यसको दायरा फरकिलो भएको छ। गण्डकी प्रदेश सभाले बिहिबार औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक 2083 पारित गरेको छ। नीति तथा कार्यक्रम र बजेटमा समेत गाँजा खेतीबाट स्वरोजगार बढ़ाउने र बढ़ाउने रोजगारी सिर्जना गर्दै प्रदेशको समृद्धिमा टेवा पुर्याउने लक्ष्य लिएको सरकारले गएको कार्तिकमा यो विधेयक प्रदेश सभामा दर्ता गराएको थियो। अर्थ तथा विकास समितिमा यो विधेयकमाथि 11 बैठकमा छलफल भएको थियो। समितिले गाँजा खेती भइरहेका पालिकाका प्रमुखहरू, गाँजाबाट व्यावसायिक उत्पादन गर्ने उद्योगीहरू, विज्ञ र सरकारवालासँग पटक पटक छलफल गरेको थियो।
1: आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका गणेश नेपालीलाई न्याय माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले गणेश नेपालीको हत्यारा बालेन सरकार हो लगायतका नारासहित विरोध जनाएका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर धकला धकेल समेत भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अगाडि बढ़न नदी रोक्ने प्रयास समेत गरेको थियो।
0: विद्यालय खोल्न अनुमति स्वीकृति दिने र कक्षा थप गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। शिक्षा नियमावलीको 10 संशोधनमा विद्यालय खोल्न चाहनेले अनुमतिका लागि शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगावै सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने भनिएको छ। पूर्वाधार पूरा भएको देखिएमा विद्यालय खोल्न शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 30 दिन अगावै स्थानीय तहले अनुमति दिन सक्ने प्रावधान नियमावलीमा राखिएको छ। अनुमति दिँदा स्थानीय तहले स्वीकृत गरेको विद्यालयको नक्साङ्कन र विद्यालय खोल्ने अनुमति सम्बन्धमा निर्धारण गरेको संख्याको अधीनमा रहिदिनुपर्ने भनिएको छ। अनुमति प्राप्त विद्यालयले स्वीकृतिका लागि स्थानीय तहमा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएमा स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी स्थानीय तह समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ। विद्यालयले नियम बमोजिमको शर्त पूरा गरेको पाइएमा स्थानीय तहले स्वीकृत दिनेछ।
1: सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। शुक्रबार आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो। केही दिन अगाडि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसदमा नेपाल एक चीन नीतिबारे प्रश्न उठेको थियो। त्यही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो।
0: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 नेपालीको उद्धार गरिएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगी परेका 836 नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो। हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको उहाँले बताउनु भएको छ। उहाँले कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढ़ी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र 602 नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको उल्लेख गर्नुभएको छ।
1: सनहुको म्याग्दी गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणमा उच्च प्राथमिकता दिने भएको छ। गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अगाडि सारेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बाँदरको बढ़दो आतंकका कारणले प्रभावित किसानलाई राहत पुग्ने गरेर विभिन्न कार्यक्रम ल्याइने जानकारी दिनुभयो। उहाँका अनुसार बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिपलिगान अलेदो लगायतका खेतीमा प्रोत्साहन गरिने बाँदरले कम क्षति पुर्याउने तथा बजारमा समेत राम्रो माग भएका यस्ता नगदी बालीको उत्पादन विस्तार मार्फत कृषकको आमदानी वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठको भनाइरहेको छ। अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्य सहित आत्मनिर्भर समृद्ध मेघदेको आधार अभियान सञ्चालन गरिने पनि बताउनु भएको छ। उहाँका अनुसार व्यावसायिक साना किसानलाई उत्पादन र लागतको आधारमा प्रोत्साहन उपलब्ध गराइनेछ भने कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा विशेष जोड़ दिइनेछ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि गाउँपालिकाले कृषि प्रयोगशाला मार्फत सर्वसुलभ माटो परीक्षण सेवा सञ्चालन गर्ने नीति लिएको छ। माटो परीक्षणको आधारमा उपयुक्त बाली छनौट तथा वैज्ञानिक खेती प्रणाली अपनाउन किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: वर्षायाम शुरू भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म पर्यटक आउने पदमार्गमा यति बेला दैनिक 5 देखि 15 जना आउने गरेका छन्। धारापानी स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार वर्षायाम शुरू भएसँगै पर्यटकको आगमन घटेको हो। पर्यटकीय यामको अन्त्यतिर दैनिक 50 देखि 60 जनासम्म पर्यटक आउने गरे पनि असर लागेपछि कुनै दिन 1-2 कुनै दिन 10-15 जनासम्म पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभएको छ। गुरूङका अनुसार चालू आर्थिक वर्षको साउन 1 गतेदेखि यही असर 25 गतेसम्म अन्नपूर्ण पदमार्गमा 40,000 भन्दा बढ़ी विदेशी पर्यटक भित्रिएका छन्।
1: गण्डकी प्रदेश सरकारले 8,000 मिटर भन्दा अग्लो हिमाल आरोहण गर्ने प्रदेशभित्रका 6 जना पर्वतारोहीहरूलाई शुक्रबार सम्मान गरेको छ। उद्योग पर्यटन तथा वन मन्त्रालयद्वारा आयोजना गरिएको प्रदेशभित्रका पर्वतारोहीहरूलाई सहयोग तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोधा रिमाल र मन्त्रालयका सचिव रोशन गेवालीले पर्वतारोहीहरूलाई जनही 45,000 रूपियाँ सम्मान पत्र र दोसल्ला ओढ़ाएर सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा कञ्चनजंघा हिमाल आरोहण गर्नुभएका तनहुँ घिरिङ गाउँपालिका 2 का अमित थापा सहित विभिन्न हिमाल आरोहण गर्ने अन्य 5 जना रहेका थिए। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटनमा अब संख्या बढ़ाउने मात्र नभई पर्यटकको बसाई अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख समेत गर्नुभएको छ। उहाँले हिमाललाई नेपालको पहिचान र गौरवसँग जोड़िएको अमूल्य सम्पदाका रूपमा व्याख्या गर्दै गण्डकीको हिमाल क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
0: तपाईँ यति बेला साँझ 7 बजेको ढोरबारे हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला जारी छ। हामी
2: जन्म दर्ता
3: नभए त विद्यालय भर्ना हुँदैन नि।
2: मलाई त थाहा नै थिएन म्याडम,
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड। ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241 84264 र 98141 53305।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 98166034372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हेडलाइन्समा। अब बाँकी समाचारहरू सुन्नुहोस्। सर्वोच्च अदालतमा आगामी साउनको 1 गतेबाट 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउनको 11 गतेबाट हुने भएको हो। यसअघि यी 2 हप्ता नियमित सुनवाई नहुने अभ्यास रहेको थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आगामी साउनको 1 गतेबाट 11 गतेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा भने दर्ता तथा सुनवाई हुने जनाइएको छ।
0: पोखराको सिडी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य कास्की प्रहरीले पत्ता लगाएको छ। क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन मार्फत सट्टाबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध 8 जनालाई पक्राउ गर्दै प्रहरीले करोड़ौं रूपियाँको कारोबार भएको प्रारम्भिक प्रमाण फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका 18 सेडी स्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरी प्रदेश कार्यालय जिल्ला प्रहरी कार्यालय कास्की र ओडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेको हो। छापाका क्रममा दार्चुलाका 31 वर्षीय दिनेश सिंह बोरा सहित 7 भारतीय नागरिकको पक्राउ परेका छन्। पक्राउ परेका भारतीय नागरिक मध्ये 34 वर्षीय सत्यम सिंह मुख्य संचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट 7 थान ल्यापटप, 6 थान मनिटर, 31 थान मोबाइल, 9 थान किबोर्ड, 34 थान भारतीय सिम कार्ड, 2 थान राउटर, 1 थान यूपीएस, 1 थान 12 भोल्ट ब्याट्री, 16 थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको छ। ती सामग्री अनलाइन सट्टेबाजी सञ्चालन प्रयोग हुँदै आएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिले शुक्ला गण्डकी नगरपालिका क्षेत्रमा देखिएको विद्युत आपूर्ति सेवाको गम्भीर समस्याप्रति नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराएको छ। नगर समितिका सभापति हरि खड्गाद्वारा हस्ताक्षर गरिएको पत्रमा नगरभित्र लामो समयदेखि विद्युत सेवा अत्यन्तै अव्यवस्थित रहेको उल्लेख गरिएको छ। सामान्य वर्षा वा हल्का हावाहुरी चल्दा समेत पटक पटक विद्युत अवरुद्ध हुने, कुनै पूर्व सूचना बिना नै लाइन जाने, मरम्मतमा ढिलाइ हुने तथा लामो समयसम्म विद्युतको सेवा पुनः सञ्चालन नहुने समस्याले उपभोक्ता मारमा परेको पत्रमा उल्लेख गरिएको छ। त्यस्तै गरी अधिकांश क्षेत्रमा कम भोल्टेजको समस्या बढ़दै गएको, जसको कारणले घरायसी विद्युतीय उपकरण, उद्योग व्यवसाय, कृषि, शैक्षिक संस्था र स्वास्थ्य संस्थाको सेवा प्रवाह प्रभावित बनेको जनाइएको छ। नगरका धेरै स्थानमा अझै पनि नाङ्गो विद्युतीय तार प्रयोग भइरहेकाले सामान्य हावाहुरीमा नै तार चुडिने, पोलमा रहेका रूखका आँगाले लाइनमा अवरोध पुर्याउने तथा दुर्घटनाको जोखिम बढ़ेको पनि रासोपाले पत्र मार्फत जनाएको छ। रासोपाले नेपाल विद्युत प्राधिकरण समक्ष शुक्ला गण्डकी क्षेत्रको प्राविधिक अध्ययन गरेर ट्रान्सफर्मरको क्षमता वृद्धि तथा आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न जीर्ण तथा नाङ्गा तारलाई चरणबद्ध रूपमा इन्सुलेट एवीसी केबलबाट प्रतिस्थापना गर्न, रूखका आँगाको नियमित कटान र लाइन मरमतलाई व्यवस्थित बनाउन माग गरेको छ।
0: राष्ट्रिय मौलिक कौराह संरक्षण पत्रकारिता पुरस्कार 2083 पत्रकार मीना थापा मगर पुरस्कृत हुनुभएको छ। उहाँलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन्दले नगद 15,000 रूपियाँ सम्मान पत्र र घलेकीले सम्मान गर्नुभएको हो। राष्ट्रिय मौलिक कौराह संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री शेरचन्दले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जोगाउन गर्दै लैजानुपर्ने बताउनु भएको छ। गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवर्धन गर्दै लैजानुपर्नेमा उहाँको जोड़ थियो। प्रदेशमा भएका संस्कार र संस्कृति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नभएर अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकाले यसलाई थप फैलाउन विषयमा सबैले साथ र सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। संविधानले आदिवासी जनजातिलाई धेरै स्थान दिएको समेत मन्त्री शेरचन्दले बताउनु भएको छ। अहिले केही व्यक्तिले संविधान ठीक छैन भन्ने भाष्य निर्माणमा लागिरहेको भए पनि त्यो सत्य नभएको उहाँको दावी थियो। संविधानले आम नागरिकलाई सबै किसिमका अधिकार प्रदान गरेकाले संविधान खारेजी हुनुपर्छ भन्ने भाष्य गलत भएको उहाँले बताउनु भएको छ।
1: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आगामी भदौको 20 र 21 गते हुने भएको छ। संघको बिहिबार बसेको 30 कार्य समितिको बैठकले सो निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष गोकर्ण कार्कीले भदौको 3 साता महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ। अध्यक्ष कार्कीको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। पोखराको निजी क्षेत्रको छाता संस्था तथा सबैभन्दा पुरानो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष वरिष्ठ उपाध्यक्ष उद्योग र वाणिज्य तर्फका दुई उपाध्यक्ष महासचिव कोषाध्यक्ष र उपमहासचिव सहित 15 जना सदस्य चयन गर्ने भएको छ। सदस्य मध्ये औद्योगिक तर्फ एक वस्तुगत तर्फ एक र खुल्लातर्फ 10 जना सदस्य निर्वाचित हुनेछन्। कार्य समितिमा निवर्तमान अध्यक्ष स्वतः रहने व्यवस्था रहेको छ।
0: तनहुमा बिहिबार 3 जनाले आत्महत्याको प्रयास गरेका छन्। शुक्र गण्डकीमा 1 जना र व्यास नगरपालिकामा 2 जनाले आत्महत्याको प्रयास गरेका हुन्। त्यसमध्ये शुक्र गण्डकीमा 1 जनाको मृत्यु भएको छ भने व्यास नगरपालिकामा 1 जना बेपत्ता रहेका छन्। त्यस्तै 1 जनाको जीवितै उद्धार गरिएको छ। व्यास नगरपालिका 3 देउराली नगर र रिसिङ गाउँपालिका 1 झापुटार जोड्ने झोलुङ्गे पुलबाट सेती नदीमा हामफालेकी 17 वर्षीय युवतीको जीवितै उद्धार गरेको छ। स्थानीय युवा नेपाली सेना र नेपाल प्रहरीकै सहयोगमा ती युवतीको उद्धार गरिएको हो। यस्तै व्यास नगरपालिका 5 सागे र मादी नदीको संगम स्थलमा मादी नदीमा पसेका गुडादीका 1 युवा बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको छ। शुक्लागण्डकी नगरपालिका 4 दुलेगौड़ा हिलेटार स्थित सेती नदीमा 1 महिलाको मृत्यु महिला मृत अवस्थामा फेला परेकी थिइन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेको अमेरिकी सैन्य अड्डा र सहयोगी राष्ट्रलाई लक्षित गरेर क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यसबीचमा पूर्व इरानी सर्वोच्च नेता अली खामेनीलाई उहाँको गृह नगर मसहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पूर्ण सैन्य कार्यवाही गर्न तयार रहेको चेतावनी दिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार खामेनीलाई मसहद स्थित इमाम रेजा मन्दिर परिसरको स्मारक हलमा दफन गरिएको हो। अन्त्येष्टिका क्रममा हजारौं समर्थक सड़कमा उत्रिएका थिए।
0: भन्दापछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा 1 करोड़ महिला र बालिकाले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्र संघले शुक्रबार चेतावनी दिएको छ। एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढ़िरहेको बेला महिला संगठन खारेज भएकोमा दुःख व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको छ भने अन्य प्रमुख दाता देशले पनि आफ्नो खर्च घटाएका छन्। संकटग्रस्त विभिन्न 52 देशका 855 महिला नेतृत्वको तथा महिला अधिकार संगठनबाट प्राप्त जवाफमा आधारित यो रिपोर्टले देखाएको छ कि 84% समूहले सन् 2025 जनवरी यता आफ्ना सेवाको माग बढ़ेको अनुभव गरेका छन्।
1: अब अन्तिममा खेल समाचार। नेपालले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने भएको छ। त्रिवी क्रिकेट मैदानमा नेपाल र भारतको ए टीम बीचमा 3 खेलको टी20 सिरिज हुन लागेको नेपाली क्रिकेट संघ क्यानले जनाएको छ। स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआईका सचिव देवजीत सैकिया बीच भएको बैठकपछि यो सिरिज तय भएको हो। सिरिज आउँदो डिसेम्बर 9 देखि 13 तारीकसम्म हुनेछ। पहिलो खेलमा डिसेम्बर 9, दोस्रो खेल डिसेम्बर 11 र तेस्रो खेल डिसेम्बर 13 हुने भएको छ। नेपाल र भारतीय बीचको यो टी20 श्रृंखलाले नेपाली क्रिकेटलाई उच्च स्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
0: यिनै खबरहरूसँग हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छ। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रतिपक्षी दलहरूको माग। आफू स्टनबाजी गर्न सरकारमा नआएको गृहमन्त्री गुरूङको स्पष्टोक्ति।
0: गाँजा खेती गर्न सकिने गरी गण्डकी प्रदेशमा विधेयक पारित। म्याग्दे गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने।
1: नेपाल एकचिन नीतिप्रति प्रतिबद्ध रहेको सरकारको प्रस्तोक्ति। विद्यालय खोल्न अनुमति र स्वीकृति दिने अधिकार स्थानीय तहलाई प्रदान।
0: संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव थप चुलिँदै आवश्यक परे इरान विरूद्ध पुनः सैनिक कार्यवाही गर्न तयार रहेको इजरायलको चेतावनी।
1: र नेपालले घरेलू मैदानमा भारतको यटिमसँग टी20 सिरिज खेल्ने।
0: हवस् त यिनै खबरसँगै साँझ 7 बजेको ढरबारा हाइलाइट सकिएको छ। राति 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: मम्मी भोक लाग्यो, खाजा खाम न।
18: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
17: हस् मम्मी।
19: मैले सुने छोरी, ल जाम हिँड।
18: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
19: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
18: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
19: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
20: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
21: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
22: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
23: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
20: ए हो र, हस् दाई म आजै जान्छु।
19: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
19: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
20: विश्वकप?
19: यस, विश्वकप। अब हाम्रै दुलेगौंडामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
20: यस पटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
19: Managed by your choice, GK Sound and Lighthouse, Dulegaonda.
20: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
22: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
24: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
22: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
16: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
25: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
19: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
25: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
25: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: तिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
25: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
25: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
25: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घरोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
6: किन आँखा मिचेको मिचेको गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
6: धेरै समय मोबाइल चलाइसी क्या हो?
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
27: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
28: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
27: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
29: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
27: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
30: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार
27: उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
27: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602068।
9: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: स्तुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
0: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-593-69।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
6: तीव्र गतिमा सवारी न चलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी न चलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने, अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9896324220, 9901454674 र 9846234220।
8: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
12: अफिसबाट अमितको फोन।
13: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
14: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
15: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
16: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9560033398 र 9845010950।

नमस्कार, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण जति पनि नेपाली गीत संगीतलाई माया गर्नुहुने सबै सबै नेपाली मनहरूप्रति म सागर विशीको तर्फबाट र यतिखेर भने हाइलाइट हेरेर पनि कतिपय कुराहरू थाहा पाइसक्नु भएको छ, यहाँहरूले बुझिसक्नु भएको छ। आज हामी एउटा विशेष खालको दोहोरी लिएर प्रस्तुत हुँदैछौ पक्कै पनि। र म यतिखेर भने कलाकारहरूको स्वागत तर्फ लाग्न चाहन्छु, कलाकारहरूको स्वागत तर्फ उही पुरानै टिम उही पुरानै थलो हामी जति पनि छौ विशेष गरी सबैजनालाई म हार्दिक स्वागत गर्न चाहन्छु। वाद्यवादनमा हुनुहुन्छ उमेश श्रेष्ठ दाईको सिङ्गो टिम हुनुहुन्छ, दाईको टिमलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। र आजको दोहोरी भने रहनेछ विशेष गरी पछिल्लो समय एकदमै मन पराउनु भएकी लोक तथा दोहोरी गायिका सबैजनाको प्यारी सीमा थापा छेत्री, त्यसै गरी पछिल्लो समय एकदमै रुचाउनु भएको गायक प्रिय भाइ रोम श्रेष्ठ, साङ्गीतिक कार्यक्रमको लागि चाहिँ जुन देश छोडेर आफ्नो देशभन्दा धेरै टाढा विदेशको यात्रा गर्दै हुनुहुन्छ, विशेष गरी यहाँलाई सम्मान, त्यसै गरी यहाँको विदाईको लागि हामीले यो कार्यक्रम आयोजना गरेका छौ। र यही विषयवस्तुमा चाहिँ यहाँलाई विदाई कार्यक्रमको साथसाथै यो दोहोरी प्रस्तुत गर्दैछौ। र यो दोहोरी प्रस्तुत गर्नभन्दा अगाडि यहाँहरूलाई म भाकाको बारेमा जानकारी गराउन चाहन्छु। रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो, रात्रि बसले अब घुम्ती मोड्ने बेला भयो, निकै मार्मिक दोहोरी यो दोहोरी निकै मार्मिक गीतको सर्जक हुनुहुन्छ आदरणीय नरेश खाती छेत्रीज्यू, त्यसै गरी गायक हुनुहुन्छ मेक्सम खाती छेत्री, त्यसै गरी आदरणीय दिदी पूर्णकला विसीलाई सम्मान व्यक्त गर्दै र यतिखेर भने सीमा थापा त्यसै गरी रोम श्रेष्ठलाई विदाई गरिदिनको लागि यो सम्मान गरिदिनको लागि साङ्गीतिक कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिदिनु हुन हामी यहाँ जति पनि स्टुडियोमा जति पनि उपस्थित छौं सबैजनालाई म यो खादा लगाएर सबैजनाले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 9868161887
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
3: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक राञ्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
13: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
14: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
13: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
14: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
13: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
14: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463161209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
15: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
18: आज पनि भाटो अडायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
22: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
23: यही असार 27 गते शनिबार
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
24: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
22: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
24: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
23: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
25: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
22: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
25: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
26: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
20: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0658414377, मोबाइल 9956044343।
27: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
28: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
27: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
28: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
27: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
28: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
27: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
28: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
27: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
28: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
29: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
30: मुहान वरपरका रुख नकाटौ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
31: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
32: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
33: म्याडम, धुम्रपान भनेको के हो?
32: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
33: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
32: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
33: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
32: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
33: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मेरो भाइलाई त्यो अवस्था पार्ने को
3: हो? त्यसको विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रसियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3,500 विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। ती मध्ये सबैभन्दा धेरै अर्थात 2,300 भन्दा
2: मेरो भाइलाई त्यो अवस्था पार्

0: ज्यान गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उड़ेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको रायनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिंगन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द्व, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डाफर र कोडोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूक दर्शक बनेको आरोप लगाइन्।
3: शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै खिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
2: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
4: स्टन गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
2: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुनले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
5: प्रधानमन्त्री नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ, भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
2: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
6: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट यमुनाहर दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन।

0: यति सम्माननीय सभा महोदय,
1: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुधन गुरूङले नेपालमा र आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
2: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहियो आफ्नो नागरिक सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
1: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो। तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
3: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
4: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेको थियो। 2:30 बजे मलाई फोन आयो अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो। बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
3: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
4: दाई, यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट। अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर ट्राफिकको कारणले गर्दा भयो हो दाई। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2-3 शब्द बोल्यो, अरू केही बोले।
3: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
4: हजुर।
3: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
4: अब यस्तो छ, अब सीसी फुटेज पनि बाहिर आइरहेछ। अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आध्यात्मिक काटेर हालिया छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ। अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भन्यो हस्पिटलले। अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेका छैन।
3: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
4: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म, आफ्नो जिउमा छर्किन्जेलसम्म, आगो सलाई कोरेर जलाउन्जेलसम्म, त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
3: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
4: बाबा, मम्मी, म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
3: अनि अहिले आमा बुवा तपाईँको परिवार, उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
4: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
3: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
4: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आज छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
3: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
4: नै भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइटभरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
3: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
4: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
3: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटा छन् कि छैनन्?
4: हुन त भयो, तर अब उनीहरू उ गर्न खोज्दैछ। मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु।
3: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिले नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।
3: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-32-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
2: मयम चिसापानी अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
9: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9850788302 र 9840683002।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850833398 र 9845610950।
12: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
15: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
12: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
15: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
12: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
13: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
12: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
12: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0655939769।
0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना: शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502549, मोबाइल नम्बर 9732548445, वेबसाइट www.gandakiuniversity.edu.np।
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
15: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
15: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
15: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
17: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
18: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
17: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
21: एडमिशन ओपन,
22: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलिएटेड टू पोखरा यूनिवर्सिटी,
21: 24th ईयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट,
22: बैचलर प्रोग्राम,
21: 4 years program of Bachelor in Business Administration BBA,
22: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT,
21: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
22: Forms are available at college administration at 9 a.m. to 3 p.m.
21: Science and Management, both stream can apply.
22: Last date of form submission, 26th Asar 2083.
21: Entrance exam, 29th Asar 2083.
22: Intro to learn, go for to start.
21: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. or your site www.pcm.edu.np.
23: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
5: एक्लै एक्लै होइन, अब समर्थकको विशाल सहभागितामा, टिभीको सानो पर्दामा होइन, अब ठुलो पर्दामा विश्वकप हेरौँ।
6: विश्वकप?
5: यस, विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
4: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलईडी पर्दामा, उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुट।
5: Managed by your choice, GK Sound and Lighthouse Dulegaonda।
4: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
10: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
11: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
12: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
13: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
6: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
13: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
14: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
15: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
16: भर्ना खुल्यो
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
16: कक्षा 12मा 3.6 वा 100 माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065-571-240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
16: छुटका दायराहरू
5: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100+ जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
16: 3.4 जीपीए वा 100+ जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा 100+ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
16: थप जानकारीका लागि सम्पर्क 065-571-479 मोबाइल 98-560-62-265 र 98-468-64-145
17: ए सबिना यस्तो हतारमा कता हो
18: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
17: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
19: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 98460 78528 र 98028 16142।
20: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
21: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
20: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 गौड़ा, फोन 065414233, मोबाइल 98678861887।
22: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
21: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
22: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
23: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
22: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
23: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
22: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
24: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461556999 छ।
25: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
26: होइन के सुन्ने भनेको
21: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
26: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
21: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
26: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
21: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
27: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
28: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
27: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
28: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
29: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
26: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
21: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
29: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
21: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
27: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
17: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
27: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9821653507।
1: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
4: मोबाइल 9800585537 र 9800665899।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल
0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के

0: साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
1: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
2: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बालसञ्जेल त हो नि, मान सम्मान इज्जत बढेको,
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वास दिलो सुनचादी पसल खोजौला नि,
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्ठिया चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
10: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
11: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
10: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
12: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
13: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
14: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री

0: वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: Admission open.
3: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
2: 24th years of academic excellence in management.
3: Bachelor program.
2: 4 years program of Bachelor in Business Administration, BBA.
3: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
2: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
3: Forms are available at college administration at 9 a.m. to 3 p.m.
2: Science and Management, both stream can apply.
3: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
3: Enter to learn, go forth to serve.
2: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878। प्रशान्त नेउपाने 98460-26925।
6: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
7: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास,
9: दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मीटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
10: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
13: मोबाइल 9800-5835-537 र 9800-6615-899।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
17: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुझी लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै थानामुनि पाइन्छ।
18: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
19: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
18: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556783302 र 9446783302।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: सत्य तथ्य निष्पक्ष समाचार सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
23: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा शुक्ला गण्डकी नगर समितिले शुक्ला गण्डकी नगरपालिका क्षेत्रमा देखिएको विद्युत आपूर्ति सेवाको गम्भीर समस्याप्रति नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराएको छ। नगर समितिका सभापति हरि खड्काद्वारा हस्ताक्षरित पत्रमा नगरभित्र लामो समयदेखि विद्युत सेवा अत्यन्त अव्यवस्थित रहेको उल्लेख गरिएको छ। समय वर्षा वा हल्का हावाहुरी चल्दा समेत पटक पटक विद्युत अवरूद्ध हुने, कुनै पूर्व सूचना बिना लाइन जाने, मरमतमा ढिलाइ हुने तथा लामो समयसम्म विद्युत सेवा पुनः सञ्चालन नहुने समस्याले उपभोक्ता मारमा परेको पत्रमा उल्लेख छ। त्यसै गरी अधिकांश क्षेत्रमा कम भोल्टेजको समस्या बढ़दै गएको, जसका कारण घर एसी, विद्युतीय उपकरण, उद्योग, व्यवसाय, कृषि, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह प्रभावित भएको जनाएको छ। नगरका धेरै स्थानमा अझै पनि नाङ्गो विद्युत तार प्रयोग भइरहेकाले सामान्य हावाहुरीमै तार चुडिने, पोलमा रहेका रूखका हाँगाले लाइनमा अवरोध पुर्याउने तथा दुर्घटनाको जोखिम बढ़ेको पनि राष्ट्रपाले जनाएको छ। यस्तै विद्युत अवरूद्ध हुँदा उपभोक्ताले सम्पर्क गर्न खोज्दा उपवितरण केन्द्रको टेलिफोन नलाग्ने, हेल्प डेस्क प्रभावकारी नहुने तथा गुनासो व्यवस्थापन प्रणाली कमजोर रहेको भन्दै आधुनिक ग्राहक सहायता प्रणालीको अवस्था उल्याइएको छ। राष्ट्रपाले नेपाल विद्युत प्राधिकरण समक्ष शुक्ला गण्डकी क्षेत्रको प्राविधिक अध्ययन गरी ट्रान्सफर्मरको क्षमता वृद्धि तथा आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न जीर्ण तथा नाङ्गा तारलाई चरणबद्ध रूपमा इन्सुलेटेड एबीसी केबलबाट प्रतिस्थापन गर्न, रूखका हाँगाको नियमित कटान तथा लाइन मर्मतलाई व्यवस्थित बनाउन माग गरेको छ। बालमैत्री स्थानीय शासन कार्यालयलाई प्रभावकारी बनाउन तनहुँमा जिल्ला स्तरीय अनुगमन समितिको बैठक बसेको छ। जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख एवं जिल्ला स्तरीय अनुगमन समितिका संयोजक वासुदेव थापाको संयोजकत्वमा शुक्रबार बसेको बैठकले म्याग्दी गाउँपालिका वडा नम्बर 3 आगामी 32 गते बालमैत्री वडा घोषणा गरिने भएको हो। बैठकले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका 2078 बमोजिम जिल्लाभरको प्रगति समीक्षा गरेको हो। साथै बैठकले स्थानीय तहहरूमा बालमैत्री शासनका सूचकहरूको कार्यान्वयन अवस्थाबारे छलफल गरेको र आगामी दिनमा अनुगमनलाई थप कडाई गर्ने निर्णय गरेको बताइएको छ। कार्यक्रममा बोल्दै संयोजक थापाले बालबालिकाको हकहित संरक्षण र प्रवर्धनका लागि सबै स्थानीय तह, विद्यालय र समुदायको सहकार्य आवश्यक रहेको बताउनु भएको छ। उहाँले बाल विवाह, बाल श्रम र बाल हिंसा हत्याका लागि जिल्लाभर सचेतना अभियान सञ्चालन गर्नुपर्ने जोड़ दिनुभएको छ। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि 2069 बमोजिम म्याग्दी गाउँपालिका 3 ओडा समिति तथा म्याग्दी गाउँ कार्यपालिकाको बैठक निर्णय अनुसार जिल्ला समिति समक्ष बालमैत्री स्थानीय शासन संयुक्त वडा घोषणाको लागि अनुमति मागी अनुरोध भई आएको हुँदा उक्त बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि 2069 अनुसार उक्त वडामा 51 सूचक मध्ये 49 सूचक पूरा गरेको र तोकिएको 80% भन्दा बढ़ी अंक प्राप्त गरेकोमा घोषणा गर्नका लागि अनुमति दिन सकिने व्यवस्था भएको हुँदा सोही बमोजिम म्याग्दी गाउँपालिका 3 बालमैत्री स्थानीय शासन युक्त ओडा घोषणाको लागि सिफारिश सहित अनुमति प्रदान गर्ने निर्णय गरिएको थियो। तनहुँको म्याग्दी गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बाँदरको बढ़दो आतंकका कारण प्रभावित किसानलाई राहत पुग्ने गरी विभिन्न कार्यक्रम ल्याइने जानकारी दिनुभएको छ। उहाँका अनुसार बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिप्लीगान, हलेदो लगायतका खेतीमा प्रोत्साहन गरिनेछ। बाँदरले कम क्षति पुर्याउने तथा बजारमा समेत राम्रो माग रहेका यस्ता नगदे बाली उत्पादन विस्तार मार्फत कृषकको आमदानी वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्य सहित आत्मनिर्भर समृद्धि म्याग्देको आधार अभियान सञ्चालन गरिने बताउनु भएको छ। उहाँका अनुसार व्यवसायिक साना किसानलाई उत्पादन र लागतका आधारमा प्रोत्साहन उपलब्ध गराइनेछ भने कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा विशेष जोड दिइनेछ। कृषि क्षेत्रका आधुनिकीकरणका लागि गाउँपालिकाले कृषि प्रयोगशाला मार्फत सर्वसुलभ माटो परीक्षण सेवा सञ्चालन गर्ने नीति लिएको छ। माटो परीक्षणका आधारमा उपयुक्त बाली छनौट तथा वैज्ञानिक खेती प्रणाली अपनाउन किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। वर्षेम शुरू भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय यहाँमा दैनिक 500 देखि 600 जनासम्म पर्यटक आउने पदमार्गमा यति बेला दैनिक 5 देखि 15 जना आउने गरेका छन्। धारापानी स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याब पर्यटक तथा जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार वर्षेम शुरू भएसँगै पर्यटकको आगमन घटेको हो। पर्यटकीय यामको अन्त्यतिर दैनिक 50 देखि 60 जनासम्म पर्यटक आउने गरे पनि असर लागेपछि कुनै दिन एक दुई कुनै दिन 10-15 जनासम्म पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभएको छ। गुरूङका अनुसार चालू आर्थिक वर्षको साउन 1 गतेदेखि यही असर 25 गतेसम्म अन्नपूर्ण पदमार्गमा 40,000 भन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। गण्डकी प्रदेश सरकारले 8,000 मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने प्रदेशभित्रका 6 जना पर्वतरोहीलाई शुक्रबार सम्मान गरेको छ। उद्योग पर्यटन तथा वन मन्त्रालयद्वारा आयोजित प्रदेशभित्रका पर्वतरोहीलाई सहयोग तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल र मन्त्रालयका सचिव रोशन ग्यावरीले पर्वतरोहीहरूलाई जनाही 45,000 रूपियाँ सम्मान पत्र र दोस्तल्ला ओडाई सम्मान गर्नुभएको हो। सम्मानित हुनेहरूमा कञ्चनजंघा हिमाल आरोहण गर्नुभएका तनहु घिरिङ गाउँपालिका 2 का अमित थापा सहित विभिन्न हिमाल आरोहण गर्ने अन्य 5 जना रहनुभएको थियो। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटनमा अब संख्या बढ़ाउने मात्र नभई पर्यटकको बसाई अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ़दै गएको उल्लेख गर्नुभएको छ। उहाँले हिमाललाई नेपालको पहिचान र गौरवसँग जोड़िएको अमूल्य सम्पदाका रूपमा व्याख्या गर्दै गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै अत्याधिक आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य सुनाउनु भएको छ। पोखराको श्रीदी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरण मा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य कास्की प्रहरीले पत्ता लगाएको छ। क्रिकेट, फुटबल र क्यासिनो खेलमा अनलाइन मार्फत सट्टेबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध 8 जनालाई पक्राउ गर्दै प्रहरीले करोड़ौं रूपियाँ कारोबार भएको प्रारम्भिक प्रमाण फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका 18 सेडी स्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र ओडा प्रहरी कार्यालय बैदमको संयुक्त टोलीले छापा मारेको हो। छापाका क्रममा दर्चुलाका 31 वर्षीय दिनेश सिंह बोहरा सहित 7 भारतीय नागरिक पक्राउ परेका सन। पक्राउ परेका भारतीय नागरिक मध्ये 34 वर्षीय सत्यम सिंह मुख्य संचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट 7 थान ल्यापटप, 6 थान मनिटर, 31 थान मोबाइल, 9 थान किबोर्ड, 34 थान भारतीय सिम कार्ड, 2 थान राउटर, 1 थान यूपीएस का 1 थान 12 भोल्ट ब्याट्री, 16 थान चार्जर तथा अन्य विद्युतीय उपकरण बरामद गरेको छ। ती सामग्री अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग हुँदै आएको कास्की प्रहरीका प्रमुख नवीन कार्कीले जानकारी दिनुभएको छ। राष्ट्रिय मौलिक कौरह संरक्षण पत्रकारिता पुरस्कार 2083 पत्रकार मीना थापा मगर पुरस्कृत हुनुभएको छ। उहाँलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर श्रेष्ठले नगद 15,000 रूपियाँ सम्मान पत्र र घलेकीले सम्मान गर्नुभएको हो। राष्ट्रिय मौलिक कौरह संरक्षण समितिद्वारा स्थापित उक्त पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ। कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री शेरचन्दले आदिवासी जनजातिको संस्कार र संस्कृतिलाई जोगाउन गर्दै लैजानु पर्ने बताउनु भएको छ। गण्डकी प्रदेश संस्कृतिमा धनी भएकाले यसलाई थप प्रवर्धन गर्दै लैजानु पर्नेमा उहाँको जोड थियो। प्रदेशमा भएका संस्कार र संस्कृति केवल गण्डकी प्रदेशमा मात्रै सीमित नभएर अन्य प्रदेशमा समेत चर्चित हुँदै गएकाले यसलाई थप फैलाउन विषयमा सबैले सहयोग र साथ र सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। संविधानले आदिवासी जनजातिलाई धेरै स्थान दिएको समेत मन्त्री शेरचन्दले बताउनु भएको छ। अहिले केही व्यक्तिले संविधान ठिक छैन भन्ने बहसले निर्माणमा लागिरहेको भए पनि त्यस सत्य भएको उहाँको दावी हो। संविधानले आम नागरिकलाई सबै किसिमका अधिकार प्रदान गरेकाले संविधान खारेजी हुनुपर्छ भन्ने भाष्य गलत भएको उहाँले बताउनु भएको छ। तनहुमा बिहिबार तीनजनाले आत्महत्याको प्रयास गरेका छन्। शुक्रगण्डीमा एकजना र ब्यास नगरपालिकामा दुईजनाले आत्महत्याको प्रयास गरेका हुन्। त्यसमध्ये शुक्रगण्डीमा एकजनाको मृत्यु भएको छ भने ब्यास नगरपालिकामा एकजना बेपत्ता भएका छन्। त्यस्तै एकजनाको जीवितै उद्धार गरिएको छ। ब्यास नगरपालिका तीन देउराली नगर र रिसिङ गाउँपालिकाका एक झापुटार जोड्ने जोलुङ्गी पुलबाट सेती नदीमा हामफालेकी 17 वर्षीय युवतीको जीवितै उद्धार गरिएको छ। स्थानीय युवा नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ती युवतीको उद्धार गरिएको हो। यस्तै ब्यास नगरपालिका 5 साँगे र मादी नदीको संगम स्थलमा मादी नदीमा पसेका गोडादीका एक युवा बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको छ। शुक्लगण्डकी नगरपालिका 4 दुलेगौडा हो। हिरेटार स्थित सेती नदीमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन्। शुक्रबार दिउँसो 4:45 पौडी खेल्ने क्रममा बेपत्ता भारतको बिहारका बासिन्दा 28 वर्षीय रोहित कुमारको डुबेर मृत्यु भएको हो। शुक्रबार सभा 5 बजे कुमारलाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। कुमारलाई उपचारका क्रममा 5:45 चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। पेपातालमा ढुङ्गा सयर गर्ने क्रममा रत्न मन्दिर पछाडि ढुङ्गाबाट कुमारले पौडी खेल्न हाम फालेको पासवानले बताउनु भएको छ। हवस् पाइने खबरसँगै राति 10 बजेको ढोरबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्षे स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत संचालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा संचालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
5: होइन के सुन्ने भनेको
6: थाहा छैन र? हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
5: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
6: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको, पुरा सुन्नु पर्दैन।
5: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
6: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62-891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
15: मयाम चिसापानी,
16: अनि बीचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225526663।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
19: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हजुरआमा को अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
1: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्स को साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलाले र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
6: नमस्कार। रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। सबैभन्दा पहिले आजको मुख्य समाचारहरू सुन्नुहोस्। सुकुम्बासीलाई जग्गा दिलाउने प्रक्रिया शुरू। तीन पुस्ते हेरेर सम्बन्धित जिल्लाबाट नै लाल पूर्जा प्रदान गरिने। ऊर्जा क्षेत्र नै नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री शाहको दावी। सम्पत्ति जाँच बोझ तथा छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न सर्वोच्चको आदेश। विद्यालय खोल्न अनुमति स्थानीय तहलाई प्रदान। विद्युतको समस्याबारे नेपाल प्राधिकरणलाई रासोपा शुक्ला गण्डकीको ध्यान आकर्षण। बाँदर प्रभावित किसानको समस्यालाई प्राथमिकतामा राख्ने म्याग्दे गाउँपालिकाको निर्णय। संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव थप चर्कदै सैन्य मुख्यालय अमेरिकी इजरायली क्षेप्यास्त्रको मुख्य निशानामा। र बेल्जियमलाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। अब पूरा समाचार सुन्नुहोस्। चौतर्फी दबावपछि सरकारले सुकुम्बासीहरूलाई सुरक्षित र स्थायी व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार सुकुम्बासीलाई जग्गा दिने गरेर तयारी थालनी भएको हो। तर यसअगाडि होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासी एकेन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। सरकारले जग्गा वितरण गर्नु अगाडि सुकुम्बासीको तीन पुस्ते विवरण हेर्ने गरिरहेको छ। काठमाडौँ उपत्यकाबाट उठाएर होल्डिङ सेन्टरमा राखिएका 2608 जनाको हजुरबुवासम्मको नाममा रहेका जग्गा हेर्न लगाइएको छ। सुकुम्बासी भनिएका केहीको जिल्ला जिल्लामा पनि जग्गा देखिएपछि मन्त्रालयले सजगता अपनाएको मन्त्रालयका अधिकारीहरूको भनाइरहेको छ। यही भएर मन्त्रालयले सम्बन्धित जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्र पठाएर आफूलाई प्राप्त भएका झण्डै 3000 सुकुम्बासीको नाम मालपोत कार्यालयमा भिडाएर हेर्न भनेको र जिल्लाहरूले विवरण पठाउन थालिसकेको मन्त्री रावलले जानकारी दिनुभयो। सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति जाँच बोझ छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न अनुमति जारी गरेको छ। अदालतका न्यायाधीश गोयतेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोग क्षेत्राधिकार र संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठाउँदै मुद्दालाई व्याख्याका लागि पूर्ण इजलासमा पठाउने निर्णय समेत गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा गर्दै अदालतले यो आदेश दिएको हो। अदालतका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडाल वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतले बहस गर्दै आयोगको गठन संविधान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विपरीत रहेको दावी गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नै नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिक र हरित विकासको महत्वपूर्ण आधार भएको दावी गर्नुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग हिजो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको परिवर्तनमा पनि ऊर्जा क्षेत्रको लेख्य भूमिका रहन सक्ने बताउनुभयो। वहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्तनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएको विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्दबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजो बसेको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदहरूको प्रश्नको उत्तर दिँदै वहाँले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आवश्यक संरचना निर्माणमा रोकथाम तथा संरक्षण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिनुभयो। मन्त्री चौधरीले उक्त बजेटबाट पानी पोखरी निर्माण, सोलर फेन्स निर्माण, घाँसे मैदान विकास, वन्यजन्तु ह्याण्डलिङ तथा उद्धार सम्बन्धी उपकरण खरिद, खेतीयोग्य जमीन संरक्षणका लागि मेष वायर फेन्स निर्माण तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण लगायतको प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालनमा समेत खर्च गरिने जानकारी दिनुभयो। विद्यालय खोल्न अनुमति स्वीकृति दिने र कक्षा थप गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। शिक्षा नियमावलीको 10 संशोधनमा विद्यालय खोल्न चाहनेले अनुमतिका लागि शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा पनि 3 महिना अगावै सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने भनिएको छ। पूर्वाधार पूरा भएको देखिएमा विद्यालय खोल्न शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 30 दिन अगाडि स्थानीय तहले अनुमति दिन सक्ने प्रावधान नियमावलीमा राखिएको छ। अनुमति दिँदा स्थानीय तहले स्वीकृति दिएको विद्यालयको नक्साङ्कन र विद्यालय खोल्ने अनुमति सम्बन्धमा निर्धारण भएको संख्याको अधीनमा रहेर दिनुपर्ने उल्लेख गरिएको छ। अनुमति प्राप्त विद्यालयले स्वीकृतिका लागि स्थानीय तहमा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएमा स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरेर स्थानीय तह समक्ष प्रतिवेदन प्रस्तुत गर्ने र विद्यालयले नियम बमोजिमको शर्त पूरा गरेको पाइएमा स्थानीय तहले स्वीकृति दिने प्रावधान समेटिएको छ। राजधानी विभाग अगाडि अस्ति आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएर हिजो उपचारका क्रममा निधन भएका गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी उपलब्ध गराउने भएको छ। महानगरपालिकाले हिजो साँझ विज्ञप्ति जारी गरेर उनको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने जानकारी गराउँदै सो सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिकाको बैठकबाट निर्णय गरिने उल्लेख गरिएको छ। यस घटनाको निष्पक्ष छानबिन गर्न नेपाल सरकार गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी संचार माध्यम मार्फत प्राप्त हुन आएको बताउँदै महानगरले उक्त समितिको तथ्यगत छानबिनमा काठमाडौँ महानगरपालिकाको पूर्ण रूपमा सहयोग रहने उल्लेख गरिएको छ। सरकारले दक्षिण पूर्वको कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लावसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरेको जानकारी दिनुभएको छ। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढ़ी बसेका नेपालीको भिजा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको शुल्क मिनाहा गरेको पनि उहाँले बताउनुभयो। नेपालको निजी क्षेत्रबाट संचालित एकमात्र अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक हिमालयन एयरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान विरूद्ध कड़ा कदम चालेको छ। प्राधिकरणको विविधकारी नीति र अकर्मण्यताका कारणले आफूहरूले 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको आर्थिक क्षति बेहोर्नु परेको भन्दै कम्पनीले 7 दिनभित्रमा समस्या समाधान नभए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। तनहुको मेग्दी गाउँपालिकाले बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका किसानको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अगाडि सारेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले बाँदरको बढ़दो आतंकका कारणले प्रभावित किसानलाई राहत पुग्ने गरेर विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनुभयो। उहाँका अनुसार बाँदर प्रभावित क्षेत्रमा किसानलाई सिप्लिगन हलेदो लगायतको खेतीमा प्रोत्साहन गरिनेछ। बाँदरले कम क्षति पुर्याउने तथा बजारमा समेत राम्रो माग रहेको यस्तो नगदी बालीको उत्पादन विस्तार मार्फत किसानको आमदानी वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ। अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्य सहित आत्मनिर्भर र समृद्ध म्याग्देको आधार अभियान सञ्चालन गरिएको पनि बताउनु भएको छ। पोखराको सिन्धी क्षेत्रमा सफ्टवेयर कम्पनीको आवरणमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको तथ्य कास्की प्रहरीले पत्ता लगाएको छ। क्रिकेट फुटबल र क्यासिनो खेलमा अनलाइन मार्फत सट्टेबाजी गराउँदै आएको भारतीय नेटवर्कसँग आबद्ध 8 जनालाई पक्राउ गर्दै प्रहरीले करोड़ौं रूपैयाँको कारोबार भएको प्रारम्भिक प्रमाण फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका 18 सिन्धी स्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम र सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा शुक्रबार हिजो गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैधामको संयुक्त टोलीले त्यहाँ छापा मारेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिले शुक्ला गण्डकी नगरपालिका क्षेत्रमा देखिएको विद्युत आपूर्ति सेवाको गम्भीर समस्याप्रति नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराएको छ। नगर समितिका सभापति हरि खड्काद्वारा हस्ताक्षर गरिएको पत्रमा नगरभित्र लामो समयदेखि विद्युत सेवा अत्यन्तै अव्यवस्थित रहेको उल्लेख गरिएको छ। सामान्य वर्षा वा हल्का हावाहुरी चल्दा समेत पटक पटक विद्युत अवरूद्ध हुने, कुनै पूर्व सूचना बिना नै लाइन जाने, मरमतमा ढिलाइ हुने र लामो समयसम्म विद्युत सेवा पुनः सञ्चालन नहुने समस्याले उपभोक्ता मारमा परेको उल्लेख गरिएको छ। त्यस्तै गरी अधिकांश क्षेत्रमा कम भोल्टेजको समस्या बढ़दै गएको, जसको कारण घरायसी विद्युतीय उपकरण, उद्योग, व्यवसाय, कृषि, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह प्रभावित बनेको जनाइएको छ। नगरका धेरै स्थानमा अझै पनि नाङ्गो विद्युतीय तार प्रयोग भइरहेको ले सामान्य हावाहुरीमा तार चुडिने, पोलमा रहेका रूखका आगाले लाइनमा अवरोध पुर्याउने तथा दुर्घटनाको जोखिम बढ़ेको पनि रासोपाले जनाएको छ। रासोपाले शुक्ला गण्डकीका नागरिकको नियमित रूपमा विद्युत महसुल तिर्दै आएकाले गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय सेवा प्राप्त गर्नु प्रत्येक उपभोक्ताको अधिकार भएको उल्लेख गर्दै आवश्यक सुधारको काम तत्काल अगाडि बढ़ाउन आग्रह गरेको छ। माग सम्बोधन नभए सम्बन्धित निकाय र कानूनी माध्यमबाट उपभोक्ताको अधिकार संरक्षणका लागि थप पहल गर्ने चेतावनी समेत पत्रमा दिएको छ। पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर भारतीय पर्यटकको मृत्यु भएको छ। भारतको बिहार निवासी 28 वर्षका रोहित कुमारको शुक्रबार हिजो दिउँसो ज्यान गएको हो। उनी तालबाराही मन्दिर नजिकै डुंगाबाट ओर्लिएर पौडी खेल्न पसेका थिए। रोहित 4 जना साथीहरू सहित पोखरा घुम्न आएका थिए। उनीहरू डुंगा चढेर तालबाराही मन्दिर पुगेका थिए। मन्दिर नजिकै डुंगा किनारमा राखेर रोहित र अर्का साथी पौडी खेल्न तालमा पसेका हुन्। पौडी खेल्ने क्रममा दिउँसो 4:50 उनी अचानक तालमा डुबेर बेपत्ता भएका थिए। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिन थालेको छ। अमेरिकाले इरानका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि इरानले खाड़ी क्षेत्रमा रहेको अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रहरूलाई लक्षित गरेर क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ। यसैबीच पूर्वी इरानी सर्वोच्च नेता अली खामेनीलाई उहाँको गृहनगर मसहदमा अन्त्येष्टि गरिएको छ भने इजरायलले आवश्यक परे इरान विरूद्ध पुनः सैन्य कार्यवाही गर्न तयार रहेको चेतावनी दिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार खामेनीलाई मसहद स्थित इमाम रेजा मन्दिर परिसरको स्मारक हलमा दफन गरिएको हो। अन्त्येष्टिका क्रममा हजारौं समर्थक सड़कमा उत्रिएका थिए। धेरैले सिया परम्परामा प्रतिरोधको प्रतीक मान्ने रातो झण्डा बोकेर उपस्थित भएका थिए। अब अन्तिममा खेल समाचार. स्पेन फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ. क्वार्टर फाइनल अन्तर्गत सम्पन्न खेलमा बेल्जियमलाई 2-1 गोलले पराजित गर्दै 2010 को च्याम्पियन स्पेनले सेमी फाइनलमा स्थान बनाएको छ. स्पेनको जीतमा मिकेल मेरिनो नायक बन्नुभयो. वैकल्पिक खेलाड़ीका रूपमा मैदानमा छिर्नु भएको केही मिनटमा नै उहाँले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनु भएको हो. खेलको 30 मिनटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाउनु भएको थियो. 41 मिनटमा चार्ल्स डी केटेलारले गोल गर्दै बेल्जियमलाई 1-1 को बराबरीमा लग्नु भएको थियो. त्यस पछाडि खेलको अन्त्यतिर 88 मिनटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाउनुभयो. यसअघि अन्तिम 16 को खेलमा पनि मेरिनोले पोर्चुगल विरूद्ध इन्जुरी समयमा गोल गर्दै स्पेनलाई क्वार्टर फाइनलमा पुर्याउनु भएको थियो. स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ. बेल्जियमको यात्रा भने क्वार्टर फाइनलबाट सकिएको छ. यिनै खबरहरू सँगसँगै हामी धोरबाराही हाइलाइट्सको अन्तमा छौं. बिदा हुनु पूर्व आजका मुख्य समाचार फेरि एकपटक सुन्नुहोस्. सुकुम्बासीलाई जग्गा दिलाउने प्रक्रिया शुरू. तीन पुस्ते हेरेर सम्बन्धित जिल्लाबाट नै लाल पूर्जा प्रदान गरिने. ऊर्जा क्षेत्र नै नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री शाहको दावी. सम्पत्ति छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न सर्वोच्चको आदेश. विद्यालय खोल्न अनुमति स्थानीय तहलाई प्रदान गरिने. विद्युतको समस्याबारे नेपाल प्राधिकरणलाई दासोपा शुक्ला गण्डकीको ध्यान आकर्षण. बाँदर प्रभावित किसानको समस्यालाई प्राथमिकतामा राख्ने म्याग्दे गाउँपालिकाको निर्णय. संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव थप चर्किँदै सैन्य मुख्यालय अमेरिकी इजरायली क्षेपास्त्रको मुख्य निशानामा. र बेल्जियमलाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश. हवस् तैन विविध खबरहरू सँगसँगै बिहान 5:25 बजेको धोरबाराही हाइलाइट आजका लागि सकिएको छ. 7 बजी हामी थप ताजा समाचारहरू सहित उपस्थित हुने नै छौ. त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक विदा हुने आज्ञा चाहन्छु. रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला. नमस्कार.
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्. हामी समाचारको रूपमा प्रसारण गर्नेछौ. खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस. हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्.
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा. फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो.
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो.
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका. त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि.
9: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको.
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ.
9: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्. सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा.
11: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल. फोन नम्बर 9855411445 र 9855420445.
5: एक्लै एक्लै होइन अब समर्थकको विशाल सहभागितामा टिभीको सानो पर्दामा होइन अब ठुलो पर्दामा विश्वकप हेरौँ।
12: विश्वकप?
5: यस विश्वकप। अब हाम्रै दुले गाउँदामा आफूलाई मन परेको टिमको खेल हजारौं समर्थकहरू सँगै हेर्न सकिन्छ।
12: यसपटकको विश्वकपमा सेमी फाइनल र फाइनल खेलको मजा एलइडी पर्दामा उच्च गुणस्तरको साउन्ड र प्रोफेसनल लाइट सेटअप सहित स्टेडियमकै अनुभूति हुने गरी हेर्ने मौका नछुटाउ।
5: Managed by your choice. GK Sound and Lighthouse Dulegaonda.
12: नोट, हामी कहाँ एलजी, गोदरेज र हुन्डाई कम्पनीका उच्च गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध छन्।
13: हजुर, दान गरौं।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
13: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
12: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
14: फुकै खाए चारै मिठो पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भने प्वाक्कै।
15: यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9855108461 र सिजन गुरुङ 9705440900।
3: सबै झैं यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी।